0: सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्गभङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दो छ।
4: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
1: भर्ना खुल्यो
0: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
0: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
11: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
12: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
13: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
12: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
13: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715। सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
12: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
13: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
14: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
14: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
14: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
13: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
12: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
13: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
12: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
13: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
12: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
13: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
12: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
15: एसई सक्यो, अब रमाइलो शुरू भयो।
16: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
15: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
16: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
15: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
17: नेपाल टेलिकम, राष्ट्रको संचार।
18: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
19: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
20: Extreme energy drink.
21: Time check. अहिले ठीक 6 बजेको छ।
22: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 27 गते बुधबार, सन् 2026 जून 10 तारीक अधिक जेठ कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको कपिल वस्तुको रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
0: रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै।
1: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य, तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई।
3: डेटासँगै उहाँहरूको बीमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन मनिटरिङ लेभलमा हेर्नु पर्यो।
0: एआई पूर्वाधार विस्तारका लागि ओपनएआईको ठूलो वित्तीय योजना सार्वजनिक, ओपनएआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको चासो।
1: र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। नवनियुक्त मन्त्रीद्वय सुदन गुरूङ र महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री गुरूङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा पनि गर्नुभएको छ। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उहाँले हिजो पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल ब्युत्याउने घोषणा गर्नुभएको हो। गृहमन्त्री गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानको क्रममा यसअघि तयार पारिएका प्रतिवेदनको समेत अध्ययन गरिने बताउनुभयो। कार्यभार सम्हाल्दै उहाँले नवयुवा आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताउनु भएको छ। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गर्नुभयो। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरूङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताउनु भएको थियो। आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्रोत सम्बन्धी प्रश्न उठेपछि गएको वैशाख 9 उहाँले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँको सम्पत्तिको स्रोतमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले अस्ति शुक्रबार नै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन बुझाएको 4 दिनमा गुरूङलाई गृहको जिम्मेवारी दिएको हो। यसैबीच स्वतन्त्र सांसद महावीर पुन पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीको जिम्मेवारी पाएका पुनले पनि हिजो शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। उहाँले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढ़ाउन रात दिन काम गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: चालू आर्थिक वर्षको 10 महिनामा 19,16,90,00,00,000 रूपियाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिले यो तथ्याङ्क सार्वजनिक गरेको हो। वैशाख मसान्तसम्म रेमिटेन्स 24.2% बढ़ेर 19,16,90,00,00,000 रूपियाँ पुगेको छ। वैशाख एक महिनामा मात्रै रेमिटेन्स 2,57,00,00,000 रूपियाँ भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा 41.2% बढ़ी देखिन्छ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने कमी देखिएको छ। 10 महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,35,510 रहेको छ, जुन अघिल्लो वर्ष 4,05,610 थियो। यसै गरी पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेर 2,26,364 पुगेको छ। अघिल्लो वर्ष यो संख्या 2,80,314 थियो। समग्रमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह निरन्तर बढ़िरहेको छ। डलर बलियो बन्दा रेमिटेन्स आप्रवाह बढ़न सहयोग पुगेको देखिन्छ। यसै गरी चालू आर्थिक वर्ष 2082/83 को 10 महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 9.4% वृद्धि भई 79,49,28,00,00,000 पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो निक्षेप 6.2% बढ़ेको थियो। वार्षिक विन्दुगत आधारमा 2083 वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 16% बढ़ेको छ। यसै गरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082/83 को 10 महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ, तर आन्तरिक उत्पादन बजार माग र सरकारी वित्त व्यवस्थापनमा भने संरचनात्मक चुनौतीहरू कायम रहेको छ। आजका विभिन्न पत्र पत्रिकामा खबर छ।
0: सरकारले एकैसाथ झण्डै 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानून ल्याउने तयारी गरेको छ। 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्यमा सरकार लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एकपटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 वर्ष उमेर पूरा भएका वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। विधेयकले ऐनको रूप लिए एकैपटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताब खानाले सरकारलाई जानकारी दिएको छ। हरेक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000 देखि 3,000 सम्म हुन्छ। किताब खानाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। एकैपटक झण्डै 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: रसुवा र मुस्ताङबाट भित्रिएका विद्युतीय सवारी साधन ईभीका सम्बन्धमा छानबिन चलिरहँदा अर्थ मन्त्रालयले भने सबै सवारी साधन नियमसंगत रूपमै जाँच पास भएको स्पष्टीकरण दिएको छ। अर्थकै मातहत रहेको भन्सार विभागका निर्देशक भूपाल राज साक्यको संयोजकत्वमा मुस्ताङको कोरला र अर्का निर्देशक सुरेन्द्र पाण्डेको संयोजकत्वमा रसुवाबाट भित्रिएका गाड़ीका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको छ। प्रतिवेदन आइसकेको छैन। का अनुसार अध्ययन प्रतिवेदन तयार हुँदैछ तर समितिले प्रतिवेदन नबुझाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले विज्ञप्ति मार्फत सबै विद्युतीय गाड़ी नियमसंगत तरिकाले जाँचपास भएको उल्लेख गर्नुभएको छ। बजेटको मुखैमा रसुवाबाट 200 भन्दा बढ़ी र कोरालाबाट 649 वटा विद्युतीय गाड़ी पुरानै र नियमित आयात प्रक्रियाबाट नेपाल भित्रिएका हुन् जारी विज्ञप्तिमा भनिएको छ। यी गाड़ी आयात गर्ने व्यवसायहरूले बजेट बनाउने निकायबाट भन्सार महसुल बढ़ने वा घट्ने सूचना पाएको भन्ने विषय निराधार छ। अर्थमन्त्रीका स्वकीय उपसचिव ढुंगानाले जारी गरेको विज्ञप्ति अनुसार कोरला नाकाबाट बीवाईडी गाड़ी जेठ 8 देखि 13 गतेसम्म जाँच पास भएर नेपाल भित्रिएका हुन्। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा अनौपचारिक क्षेत्रका सफाई कर्मीको अवस्थाबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: जहाँ फेरिन्छ सुख खुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ.
1: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता, रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो सभा 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिदै, छानबिन समितिले प्रतिवेदन नबुझाउँदै सबै विद्युतीय गाड़ी नियमसंगत तरिकाले जाँच पास भएको अर्थ मन्त्रालयको भनाई लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी प्रसंग. शहरी क्षेत्रको फोहोर व्यवस्थापनका लागि अनौपचारिक क्षेत्रका सफाई कर्मीहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्. साइकल दोड्याएर खाली सीसी, पुराना कागज भन्दै घर घरमा डुल्ने संकलकहरूदेखि ठूलो बोरा बोकेर सड़क तथा नदी किनार र फोहोर थुपारेको ठाउँमा काम लाग्ने फोहोर खोज्नेहरू ले फोहोरको पुनः प्रयोगमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्. उनीहरूको कामले लुकेको फोहोर निकालेर पर्यावरण सुधारमा भूमिका खेल्छ भने फोहोरलाई आमदानीको स्रोत पनि बनाउँछ. तर यो काम गर्नेहरू भने आर्थिक, सामाजिक र व्यावसायिक समस्यासँग जुधिरहेका छन्. थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट.
4: फोहोर कपड़ा लगाएका, साइकल डोड्याउने, ठूलो बोरामा फोहोर बोक्ने वा फोहोरको थुप्रोमा गएर फोहोर छान्ने, उनीहरू कैयौं समस्यामाथि अरूको गाली खाएर पनि चुपचाप काम गरिरहेका हुन्छन्। घर घरमा फोहोर किन्न जाँदा 5 रूपियाँमा बार्गेनिङ गर्नुपर्छ, सड़कमा हप्काई खानुपर्छ. उनीहरूको पेशाबारे अध्ययन गर्नुभएकी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियस्मा श्रेष्ठ उनीहरू सामाजिक रूपमा निकै पीड़ित रहेका बताउनुहुन्छ.
5: सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ. इकोनोमिक ब्याकग्राउण्ड र सोसियल ब्याकग्राउण्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेशामा काम गरिराख्नु भएको छ. फोहोरको पेशालाई त हामीले सम्मानजनक काम छ भनेर मानिलाएको छैन नि त, होइन? त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेप पाए भोगिराख्नु भएको छ.
4: आर्थिक रूपमा कमजोर, प्राय कम शिक्षित अनि फोहोरको पेसा धेरैले सम्मान गर्नुपर्छ भन्ने नै ठान्दैनन्। त्यो सँगै व्यावसायिक समस्या पनि उस्तै छ. आमदानी कम, शौचालय, खाने पानी जस्ता आधारभूत सुविधा छैन अनि दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ.
5: चप्पल आएर फोहोर कलेक्ट गर्न जानुहुन्छ, कति ठाउँमा सिसाहरूले काटेको छ, पन्जा छैन, डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ. रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधा हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ, होइन? एकदम खट्नुपर्ने काम छ, होइन? तर उहाँहरूलाई बेसिक फेसिलिटी, पानीको उपलब्ध छैन, वासरूम जानको लागि सुविधा छैन. सो यो भनेको त एकदम नराम्रो हो नि त, होइन?
4: उनीहरू समस्या भोगेर पनि रोजीरोटीका लागि खटिरहेका छन्. उनीहरूले गरेको कामबाट पर्यावरण सुधार अनि फोहोरलाई आर्थिक स्रोत बनाउन खेलेको भूमिका बारे धेरैले वास्ता गरेको पाइँदैन. त्यसैले न त समाजले सम्मान गर्छ, न त पालिकाहरूले उनीहरूको तथ्याङ्क लिनुपर्छ भन्ने समेत ठान्छन्.
5: इन्भाइरोमेन्ट सेक्टरमा त उहाँले एकदम ठूलो योगदान दिँदै आइराख्नु भएको छ, त्यो सँगैसँगै आर्थिक रूपमा पनि सपोर्ट गरिरहेको छ कि. अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ, होइन? तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त. उहाँहरूले त आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोज कार्यको लागि कत्रो ठूलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ, होइन? तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ.
4: अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरू आर्थिक, सामाजिक, व्यावसायिक सुरक्षा लगायतका जोखिममा छन्। सबैले उनीहरूको भूमिका बुझेर सम्मान गर्नुका साथै पालिकाहरूले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियस्मा श्रेष्ठ बताउनुहुन्छ.
5: सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बीमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभलमा हेर्नु पर्यो होइन. अर्को भनेको चाहिँ कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन. त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन. त्यही भएर चाहिँ एउटा महिनामा यति तल चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँलाई टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भयो.
4: शहरीकरणसँगै फोहोर व्यवस्थापन मुख्य समस्या बन्दै गएको छ अनि शहर सफा गर्ने मान्छेको जीवन नै फोहोर हुनु हाम्रो सामाजिक असफलताको प्रमाण हो. अनौपचारिक सफाई कर्मीहरूको सम्मान सुरक्षा र समृद्धि मानवीय दायित्व मात्र नभई एउटा स्वस्थ र न्यायपूर्ण समाजको अनिवार्य शर्त पनि हो. पेसालाई सम्मानित बनाउन घर घरमा दृष्टिकोण बदल्नुसँगै पालिकाहरूले मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्छ.
2: फोहोर व्यवस्थापन र अनौपचारिक सफाई कर्मीको अवस्थाबारे फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ. काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
6: यही जेठ 30 गते शनिबारको दिन
7: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
8: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पित बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
7: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ.
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत. फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585056696.
9: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा. तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ. बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो.
10: सूचना
11: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
10: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
11: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ.
10: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ. सम्पर्क फोन नम्बर 0383521599 र मोबाइल नम्बर 98483119117.
12: हुने सम्भावना रहेको छ. आज पनि देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ. यसैबीच यस वर्षको मनसून भित्र नै समय आउन अब 4 दिन मात्र बाँकी छ. अघिल्लो वर्षदेखि मनसून भित्र नै समय केही दिन पर सर्दै जून 13 तारीकमा स्थानान्तरण भएको हो. त्यही अनुसार आउँदो 1 साताभित्र मनसून भित्र नै वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ. विभागका अनुसार भारतको केरलामा जून 4 तारीक भेगमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको बताउनु भएको छ। नेपालको पूर्वी भूभागबाट प्रवेश गर्न सक्ने उहाँ बताउनुहुन्छ। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलने सम्भावना रहेको छ। मनसूनको नेपाल आगमन बारे यतिखेर मौसमविदहरूको टीमले अध्ययन गरिरहेका छन्। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा पर्छ। जेठको चौथो साता प्रवेश हुने मनसून असोजको तेस्रो सातामा बाहिरिने गरेको छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसून फोरमले यस वर्षको मनसूनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ, जसले दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिदो प्रवृत्ति समेत भित्राउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ। गोर्खा पत्रमा खबर छ।
2: अब विदेशको खबर। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता एआई कम्पनी मध्ये एक ओपनएआईले सम्भावित सार्वजनिक शेयर निष्कासन आईपीओ तर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। ओपन एआईले जारी गरेको विज्ञप्तीमा यो घोषणा अमेरिकी धितोपत्र ऐन अन्तर्गतको सम्बन्धित व्यवस्था अनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ। कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानूनी प्रक्रिया पूरा गरिनेछ। कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेको छ।
12: अब खेल खबर। एसीसी महिला टी20 प्रीमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताका रूपमा थाइल्याण्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्ने नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 विकेट र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8 स्थान बनाएको हो। थाइल्याण्डले जापान, म्यानमार, मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्ड बीच अहिलेसम्म 6 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ।
2: एउटा विश्वकप फुटबलको खबर। विश्वकप फुटबलको सबैभन्दा ठूलो उत्सव हो फिफा विश्वकप, जसको 23 संस्करण भोलि रातीदेखि उत्तर अमेरिकामा शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकप धेरै अर्थमा ऐतिहासिक पनि बन्दैछ। पहिलो पटक 48 देश सहभागी विश्वकपमा उज्बेकिस्तान, जोर्डन, केप भेर्दे र कुरा साओले डेब्यू गर्दैछन् भने 5 विश्व विजेता ब्राजीलले लगातार 23 संस्करणमा सहभागिता जनाउँदै आफ्नो अद्वितीय कीर्तिमानलाई निरन्तरता दिनेछ। तीन देशका 16 शहरमा हुने रोमाञ्चक 104 खेलपछि एक टोलीले विश्वकप फुटबलको सर्वोच्च उपाधि उचाल्नेछ। अब केही खबर संक्षेपमा। इजरायल जानका लागि लिँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क समेत बढ़ी लिएको विरोधका स्वरूप हिजो भएको झडपका विश्व विजेता ब्राजीलले लगातार 23 संस्करणमा सहभागिता जनाउँदै आफ्नो अद्वितीय कीर्तिमानलाई निरन्तरता दिनेछ। तीन देशका 16 शहरमा हुने रोमाञ्चक 104 खेलपछि एक टोलीले विश्वकप

0: आईएनले सूचना निकालेर भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरिएको जनाएको खबर कारोबार दैनिकले छापेको छ।
1: दैनिक उपभोग्य वस्तु लगायत 25 सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाइने बनाएको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ।
0: काया कैरनमा अब पालो उखानको
1: तोलाको वचन खोलामा
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण। दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा। विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
0: रेमिट्यान्स बढ़ेको बढ़ै वैशाखसम्म भित्रियो 19 अर्ब। आन्तरिक अर्थतन्त्र चुनौतीमै। एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै
1: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य। तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई।
0: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक। ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको पनि चासो।
1: र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन सुदन गुरूङ फेरि गृह मन्त्रालयमा फर्किएको विषयसँग सम्बन्धित छ। यहाँ गृह मन्त्रालयको कार्यालयमा गृहमन्त्री भित्र लेखिएको प्लेट छ। त्यहीनिर ढोकाबाट दुईजनाले भित्र हेर्दै भन्दैछन्, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र? हेर्दा हेर्दै अभूतपूर्व पो हुनुभयो अघि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: ठेकेदारले काम अलपत्र पारेपछि लेकबेसीमा विद्युत विस्तार ठप्प, लिपचिङ खानेपानी योजनाबाट पानी वितरणमा समस्या।
1: यस वर्षको मनसून अबको चार दिनभित्र नेपाल भित्रिने, आज पनि देशका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।
0: अत्यधिक गर्मी बढ़ेपछि बाँकेमा स्थानीय तहहरूले विद्यालयमा विदा दिन थाले, सतर्कता अपनाउन अपील।
1: र एसएससी महिला टी20 प्रिमियर कप क्रिकेटमा पहिलो क्वालिफायरमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेतको लेकबेसी नगरपालिकाको वडा नम्बर 2 स्थित पुरानो गाउँ सोलर खानेपानी योजनाबाट स्थानीयवासीले नियमित खानेपानीको समस्या भोग्दै आएका छन्। सोलर प्रणालीबाट सञ्चालन भइरहेको योजनामा घाम लागेका बेला मात्रै पानी आपूर्ति हुने र मौसम खराब हुँदा खानेपानी अभाव हुने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्। खानेपानी उपभोक्ता प्यारी दोनुवारले आयोजनालाई नियमित सञ्चालन गर्न विद्युत विस्तार आवश्यक रहेको बताउनुभयो। उहाँले घाम नलागेको समयमा गाउँमा खानेपानीको हाहाकार हुने गरेको भन्दै सम्बन्धित निकायबाट छिटो विद्युत पुर्याउन पनि माग गर्नुभएको छ। अर्का स्थानीय मानवीर विकले बादल लाग्दा खानेपानीको हाहाकार हुने गरेको भन्दै विद्युत चाँडो पुर्याउन माग गर्नुभएको छ। उहाँले विद्युत पोल मात्रै गाडिएको भन्दै त्यसपछिका काम अगाडि बढ़न नसकेको पनि आक्रोश व्यक्त गर्नुभएको छ। यता पुराना गाउँ सोलर पावर हाउसका अध्यक्ष भविन ग्यामी राणाले स्थानीयको खानेपानी समस्या समाधान गर्न विभिन्न संस्थासँगको सहकारीमा सोलर प्रणाली मार्फत लिफ्टिङ आयोजना सञ्चालन गरेको भए पनि त्यसलाई नियमित बनाउन विद्युत आवश्यक रहेको औल्याउनु भएको छ। यता स्थानीय सरकारले भने वडा नम्बर 1 र 2 का विभिन्न ठाउँमा विद्युत पुर्याउने गरी काम भए पनि ठेकेदारको लापरवाहीका कारण काम अगाडि बढ़न नसकेको बताउनु भएको छ। वडा नम्बर 2 का वडा अध्यक्ष चन्द्रबहादुर बुढाले विद्युत सेवा विस्तारका लागि काम अगाडि बढ़ाइएको भए पनि ठेकेदारको चरम लापरवाही भएको बताउनुभयो। उहाँले यस विषयमा माथिल्लो तहका सरकारसँग गएर पनि कुनै सुनवाई नभएको उल्लेख गर्नुभयो।
1: सुर्खेतको लेकबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। जन्मेदेखि 5 वर्ष मुनिका सबै बालबालिकाले 13 वटा खोप पाएपछि पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको हो। जन्मेदेखि 15 महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन 13 प्रकारको खोप लगाइसक्नुपर्ने प्रावधान रहेको छ। कुनै कारणले खोप लगाउन छुटेका 16 देखि 59 महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको जनस्वास्थ्य अधिकृत निरञ्जन चन्दले बताउनुभयो। पूर्ण खोपका लागि स्वास्थ्य कर्मीको सक्रियता, जनप्रतिनिधिको अगुवाई महत्वपूर्ण रहेको उहाँको भनाइ रहेको छ। लेकबेसी नगरपालिकाका 10 वटै वडामा खोप अभियान सञ्चालन गरेर सबै बालिकाले खोप पाएकाले यकिन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर प्रमुख उमेश पौडेलले बताउनुभयो। लेकबेसीमा छुटेका बालबालिकालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविकाहरू घर घरमा खटाइएको नगर प्रमुख पौडेलको भनाइ रहेको छ। स्वास्थ्य कर्मीको संलग्नता, स्थानीय राजनैतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्था, व्यवस्थापन समिति, वडा खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, शिक्षक संघ संस्थाका प्रतिनिधिको सहयोग र अनुगमनबाट घरदुरी सर्वेक्षण गरेर सबैले खोप पाएको सुनिश्चित भएको हो। स्थानीय तहले घर दैलोमै गरेर खोप लिनेबाट छुटेका बाल बालिका पत्ता लगाई खोप दिने अभियान नै चलाएका छन्।
0: यस वर्षको मनसून भित्रिने समय आउन अब 4 दिन मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसून भित्रिने समय केही दिन पर सर्दै जून 13 तारीकमा स्थानान्तरण भएको हो। आउँदो 1 सप्ताहभित्र मनसून भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको भन्दै नेपालको पूर्वी भूभागबाट प्रवेश गर्ने बताउनुभयो। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँको भनाइ छ। मनसूनको नेपाल आगमनबारे यतिखेर मौसमविदले टीमले 1 मिनट पनि नछाडी अध्ययन गरिरहनु भएको छ। मौसमविद लामिछानेले केही दिनदेखि लगातार सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेको भन्दै कसरी र कसरी आउँछ र कतिको प्रभावकारी रूपमा मनसून भित्रिन्छ भन्नेमा ध्यान केन्द्रित भएको बताउनु भएको छ। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा हुने गर्दछ।
1: देशका धेरै जसो ठाउँमा गैराती पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। झापा सहित दाङ तनहुँ काठमाडौँमा पनि मध्यम वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो हुने सम्भावना रहेको छ। आज पनि देशका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेश तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। आउँदो शुक्रबार र शनिबार भने ठूलो पानी पर्ने महाशाखाले बताएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले वर्षा गराउने प्रणाली नेपालतर्फ सर्दै आएको बताउनु भएको छ। नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
0: तातो हावा लू चलेर अत्यधिक गर्मी बढ़ेपछि बाँकेका स्थानीय तहहरूले विद्यालयमा विदा दिन थालेका छन्। नेपालगंज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले 5 दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। तातो हावा लू र अत्यधिक गर्मी तापक्रमका कारण बालबालिकामा बिरामी पर्न थालेपछि नेपालगंजमा 5 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको नेपालगंज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ। शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खा बहादुर थापाले नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक अत्यधिक गर्मी बढ़ेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगंजका सबै विद्यालय 26 गते मंगलबार हिजोदेखि 31 गते आइतबारसम्मका लागि विदा गर्ने निर्णय गरेको बताउनुभयो। उहाँले अत्यधिक गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि एक सप्ताहका लागि सबै विद्यालय बन्द गर्न सूचना प्रकाशित गरेको बताउनुभयो। खजुरा गाउँपालिकाको शिक्षा शाखाले पनि बुधबारदेखि आजदेखि जेठ 31 गतेसम्म विदा दिने जनाएको छ। खजुरा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख खगेन्द्र बहादुर मल्लले अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेकाले 5 दिन विदा गरिएको बताउनु भएको छ। कोहलपुर नगरपालिकाले भने यसअघि नै मंगलबारबाटै लागू हुने गरी 3 दिन विदा दिइसकेको छ। मौसमको अवस्था हेरेर गर्मी विदा लम्बिन सक्ने पनि स्थानीय तहले बताएका छन्। गर्मी बढ़दै गएकाले जिल्लाका अन्य पालिकाले पनि विदा दिने तयारी गरेका छन्। यसअघि बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर केही दिन विद्यालय बन्द गर्नुपर्ने अभिभावकले माग गरेका थिए।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-54-455।
0: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-688-84-566।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत द्वारा जनहितमा जारी सन्देश।
5: सबैको मान सुने
6: रेडियो भेरी एफएम।
7: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले ठेकेदारले काम अलपत्र पारेपछि लेगबेसीमा विद्युत विस्तार ठप्प, लिफ्टिङ खाने पानी आयोजनाबाट पानी वितरणमा समस्या, यस वर्षको मनसून भित्रिन अब 4 दिन लाग्ने, अत्याधिक गर्मीपछि बाँकेका स्थानीय तहले विद्यालयहरू बिदा दिन थाले लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सुक्खा पहिरो खस्दा कर्णाली करिडोरको हुम्ला सड़क खण्ड अन्तर्गत सर्केगाड गाउँपालिका 1 खच्चामा सड़क अवरूद्ध भएको छ। खच्चामा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध हुँदा यातायात सेवा रोकिएको जिल्ला प्रहरी कार्यालय प्रमुख शंकर खड्काले बताउनुभयो। खसेको पहिरोले सड़क पुरिएपछि यातायात पूर्ण रूपमा बन्द भएको उहाँको भनाई छ। खच्चा क्षेत्रमा सड़क अवरूद्ध भएपछि नेपालगंज र सुर्खेतबाट हिँडेका 13 तथा माथिल्लो हुम्लाबाट तल झरेका 10 सवारी साधन रोकिएको यात्रु सन्तोष शाहीले बताउनुभयो। यात्रुहरूले सुक्खा पहिरोको कारण सड़क अवरूद्ध भए पनि सड़क खुलाउन पनि उचित प्रयास नभएको गुनासो गरेका छन्। प्रहरीले भने सड़क खुलाउन सड़क डिभिजन कार्यालयसँगको समन्वय भइरहेको बताएको छ। भिरालो र बलौटे माटो भएको यो क्षेत्रमा दैनिक जस्तो पहिरो समस्या रहने गरेको छ।
7: बर्दियामा लागू औषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 11 बस्ने 25 वर्षका जनक बहादुर रामजालीलाई प्रहरीले पक्राउ गरेको हो। बडायताल गाउँपालिका 2 फुटहा स्थित भारतको सीमानाकाबाट नेपालतर्फ आउँदै गरेका शंका लागेर चेक जाँच गर्दा उनको साथबाट 3 ग्राम 130 मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रमेश बोहराले बताउनुभयो। वहाँले पक्राउ परेका रामजाली मगरलाई इलाका प्रहरी कार्यालय मैना पोखरमा राखी आवश्यक अनुसन्धान गरिरहेको बताउनु भएको छ। सीमावर्ती बजारमा लागू औषध खुलियाम बिक्री हुँदा नेपाली युवाहरू कुलतमा फँसेका छन्। युवाहरू सीमावर्ती बजारमा गई लागू औषध सेवन गरेर नेपाल तथा आउने गरेको प्रहरीले बताएको छ।
0: आगामी आर्थिक वर्ष 2083-84 का लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली प्रदेशका लागि 17,20,82,00,000 विनियोजन भएको छ। संघ सरकारले विकास सूचकांकमा पछाडि रहेका कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याएको जनाएको छ। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मधेस प्रदेशलाई 17,59,87,00,000 विनियोजन भएको छ। लुम्बिनीका लागि 14,41,00,000 र सुदूरपश्चिमका लागि 16,01,47,00,000 विनियोजन भएको बताएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह 83-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4,24,27,74,00,000 विनियोजन भएको छ। संघ सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण सशर्त विशेष र समपूरक शीर्षकमा यो अनुदान दिएको हो।
1: जुम्लाको न्याउली गाडमा निर्माणाधीन आरसीसी पुल तोकिएको समयमा सम्पन्न नहुने भएको छ। सम्झौताको समय सकिन करिब एक महिना मात्र बाँकी रहँदा पुलको कामले गति लिन नसकेको स्थानीयले गुनासो गरेका छन्। जुम्ला विमानस्थल हुँदै मुगु राराताल जाने छोटो दूरीको मार्ग पर्ने यो पुल निर्माण कार्य सुस्त गतिमा अगाडि बढ़ेको छ। 2081 जेठ 13 गते सम्झौता भएको पुल 2083 असार 30 गतेभित्र सम्झौता अवधि सकिँदैछ। असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म पुलको दक्षिणतर्फको एउटा मात्र पिल्लर निर्माण सम्पन्न भएको छ। उत्तरतर्फको पिल्लरको फाउण्डेशन तयार गरी सरिया सिधा गर्ने काम समेत गरिएको छ। निर्माण शुरू भएको झण्डै 3 वर्ष पुग्न लाग्दा समेत प्रगति सन्तोषजनक नदेखिएको, निर्धारित समयमा काम सम्पन्न हुनेमा स्थानीय बासिन्दाले आशंका व्यक्त गरेका छन्। कनका सुन्दरी गाउँपालिका एक न्याउरी गाडमा निर्माणाधीन पुल जुम्ला सदरमुकामबाट राराताल जाने महत्वपूर्ण मार्गको रूपमा पर्ने भएकाले यसको रणनीतिक महत्व रहेको स्थानीयले बताएका छन्। पुल निर्माण सम्पन्न नहुँदा विशेष गरी बर्खा याममा स्थानीयवासी यात्रु तथा पर्यटकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ। पुल निर्माणका लागि भ्याटसहित 7,18,00,000 रूपियाँ लागत अनुमान गरिएकोमा 5,54,00,000 रूपियाँ ठेक्का सम्झौता भएको थियो। योजना पूर्वाधार विकास कार्यालय जुम्ला मार्फत कार्यान्वयन भइरहेको छ।
0: हुम्लाको नामका गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पाए गाउँपालिका घोषणा गरिएको छ। आर्थिक वर्ष 82-83 लागि गाउँपालिकाभित्रका 59 महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। स्थानीय स्वरूपको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुरक्षित भविष्य भन्ने मूल नारासहित नामका गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सागर ढकालले मापदण्ड अनुसार 6 वडामा लक्षित उमेरसम्मका बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिएपछि यस्तो घोषणा गरिएको बताउनुभयो। गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक प्रेम लामाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु मात्र उपलब्धि नभएको भन्दै अब यसको दिगोपनामा ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। यसका लागि आगामी दिनमा पनि सबै सरोकार भएका निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको सहकार्य आवश्यक रहेको औल्याउनु भएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
1: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
8: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
9: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
10: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
9: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
10: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
9: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
10: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
11: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
11: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483039, 98551560 र 98481549। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
12: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
12: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
12: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। चालू आर्थिक वर्षको 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाख अवधिमा 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। 10 महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 41.2% बढ़ेको हो। राष्ट्र बैंकका अनुसार वैशाखमा मात्रै कृत्रिमानी 2 खर्ब 57 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यसअघि 1 महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन। राष्ट्र बैंकका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 33% बढ़ेर 13.26 अर्ब पुगेको थियो। गएको वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो। यस्तै 10 महिनामा वैदेशिक रोजगारीका लागि 3,35,510 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिएको संख्या 3,26,364 पुगेको छ। अघिल्लो वर्षको यही अवधिको अन्तिम श्रम स्वीकृति लिनेको संख्या 4,05,610 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,80,314 जना रहेको थियो।
0: सरकारले गृह मन्त्रीमा फेरि सुदन गुरूङलाई नै नियुक्त गरेको छ भने स्वतन्त्र सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्नु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोर्खा एक र पुन स्वतन्त्र उम्मेद्वार भई म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्छ। उहाँहरू दुवैजनाको सरकारमा दोस्रो इन्टी हो। गुरूङ गत चैत 13 गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो। यस्तै वैशाख 9 गते पदबाट राजीनामा दिनुभएको थियो। पुन भने जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्क नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको थियो।
1: सरकारले 25 अत्यावश्यक सेवामा हड़ताल गर्न नपाउने भन्दै सूचना जारी गरेको छ। सरकारले आवश्यक सेवा संचालन ऐन 2014 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको हो। खानेपानी पेट्रोलियम पदार्थ अस्पताल औषधि फोहोर मैला तार वा टेलिफोन सेवामा हड़ताल गर्नमा रोक लगाएको छ। यसैगरी प्रिन्ट वा सरकारी छापाखाना संचार सेवा डाक बैंक बीमा विद्युत दैनिक उपभोग्य वस्तु राहदानी लगायतका क्षेत्रमा हड़ताल गर्नमा निषेध गरेको छ। यस्तै जल स्थल वा हवाई मार्गबाट यात्री वा माल सामान ओसार रसार गर्ने यातायात लगायतका सेवामा पनि हड़ताल गर्न नपाइने बताइएको छ।
0: फेरी खबरमा अब केही खेल खबर। एसएससी महिला टी20 प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वालिफायर खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान अहिले केही बेरमा शुरू हुनेछ। समूह ए को विजेताका रूपमा थाइल्याण्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यस अघि नेपालले कतारलाई 8 विकेटले र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8 स्थान बनाए हो। थाइल्याण्डले जापान म्यानमार मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्ड बीच अहिलेसम्म 6 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ।
1: गण्डकी प्रदेशले वीरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा अपराजित यात्रा कायम राखेको छ। कालुञ्चोक खेल मैदानमा भएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई 4 विकेटले हराउँदै लगातार तेस्रो जीत दर्ता गरेको हो। यसअघि लगातार 3 खेल खेलेको सुदूरपश्चिमले भने पहिलो हार बेहोरेको छ। 88 रनको लक्ष्य गण्डकीले 18.1 ओभरमा 6 विकेट गुमाएर पूरा गरेको हो। गण्डकीका लागि रचना चौधरीले 27 तथा सरिना थापा र जुप्सिका मरासिनीले सम्मान 17 रन बनाउनु भएको हो। सुदूरपश्चिमका लागि मनिषा चौधरीले 4 ओभरमा मात्र 10 रन दिएर 2 विकेट लिए पनि हारबाट जोगाउन भने सक्नु भएन। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: ठेकेदारले काम अलपत्र पारेपछि लेगबेसीमा विद्युत विस्तार ठप्प। लिफ्टिङ खानेपानी आयोजनाबाट पानी वितरणमा समस्या।
1: यस वर्षको मनसून अबको 4 दिनभित्र नेपाल भित्रिने। आज पनि देशका धेरै जस्तो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।
0: अत्यधिक गर्मी बढेपछि बाँकेमा स्थानीय तहहरूले विद्यालयमा विदा दिन थाले। सतर्कता अपनाउन अपील।
1: र एसएससी महिला टी20 प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा आज नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विसी विदा हुन्छौ। नमस्ते।
14: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज।
15: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
16: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
0: सूचना
17: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-50-227।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेश मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री हजुर भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
7: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
6: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
8: रेडियो भेरी एफएम

0: तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इन्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मणिक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: जिन्दगीले पनि केही लथर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 9 काँक्रे बिहार मन्दिर नजिक अटो दुर्घटना हुँदा अटो चालक सहित अटोमा सवार 5 जना घाइते भएका छन्। हिजो दिउँसो 2:20 बजेको समयमा काँक्रे बिहार मन्दिरदेखि मंगलगढ़ी चोक तर्फ आउँदै गरेको कर्णाली प्रदेश 02-001-1549 नम्बरको अटो अनियन्त्रित भई सड़क छेउमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका अटो चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बस्नी वर्ष 38 भावी राणा वर्ष निजकी छोरी वर्ष 4 युना थापा मगर वर्ष 35 गंगा थापा मगर वर्ष 30 पिंकी थापा मगर र वर्ष 74 वीरबहादुर थापा घाइते भएका हुन्। घाइतेको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 13 नेवारे खोला नजिक अटो दुर्घटना हुँदा अटो चालक सहित अटोमा सवार 4 जना घाइते भएका छन्। हिजो दिउँसो 2:30 समयमा करेखोलादेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको B1H 3235 नम्बरको अटोको ब्रेक फेल भई सड़क छेउमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकी अटो चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 1 चनाबारी बस्ने वर्ष 24 सीता खड्का अटोमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका 13 बस्ने वर्ष 50 धनबहादुर बुढा वर्ष 48 जर्मा बुढा र वर्ष 50 भरत कुमारी पोखरेल घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। जुम्लाको तातोपानी गाउँपालिका 5 हेरेनी स्थित ट्रयाक्टर र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो साँझ 6 बजेको समयमा नागमादेखि जुम्ला बजार तर्फ आउँदै गरेको B2725 नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको B2T3602 नम्बरको ट्रयाक्टर एकापसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मुगु खप्त्याड़ गाउँपालिका 9 बस्ने वर्ष 24 वीरबहादुर सार्की र पछाडि सवार चोइठाउँ बस्ने वर्ष 25 पूर्व सार्की घाइते भएका हुन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। ट्रयाक्टर चालक जुम्ला तातोपानी गाउँपालिका 5 बस्ने वर्ष 26 मानबहादुर दमाई उपचारमा संलग्न रहेका छन्।
ट्राफिक कार्यवाहीमा परे 89 सवारी साधनहरू कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 89 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। ४७ स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4063 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 47 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4063 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाउं। फुटपाथ नभएको सडकमा सडकको दाहिने किनाराबाट हिँड्ने गरौं। ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। साइड मिरर र साइड लाइटको सधैं प्रयोग गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। ट्राफिक नियम मिचेकोमा गर्व होइन लाज मान्ने गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582 9999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दाबिरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
7: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
8: लोक सेवा आयोगका किताबहरू,
7: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
10: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent creates a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow.

0: Hard work is valued and success is shared. Join the journey of growth and achievement. Charaki Paathshala, empowering minds, inspiring futures.
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आज आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधा आकाश महिलाहरूका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा सुन्नुहुन्छ। आजको कार्यक्रममा हामी दीपमाला प्राथमिक विद्यालय आबडालीका प्रधान अध्यापक मंजु सुनारसँग विद्यालय सञ्चालन गर्दाका अनुभव र उपलब्धिका बारेमा कुराकानी गर्छौं।
2: धन्यवाद हजुर। अहिले यो दीपमाला प्राथमिक विद्यालयको प्रधान अध्यापक हुनुहुन्छ होइन, यो विद्यालयमा प्रधान अध्यापक भएर काम गरिरहँदा कस्तो अनुभव गर्नुभएको छ यहाँले?
3: प्रश्नको लागि धेरै धेरै धन्यवाद छ। अब दीपमाला प्राथमिक विद्यालयको प्रधान अध्यापक भएर म विगत लामो समयदेखि काम पनि गर्दै आइरहेको छु। अब काम गर्ने क्रममा यस्तै छ, प्रशासनिक काम व्यवस्थापनका कुराहरूदेखि लिएर अभिभावकसँगको समन्वय सहकार्य विद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ, कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ।

0: भन्ने विषयमा चाहिँ निरन्तर लागिरहेको छु।
1: कतिको सहज अथवा अप्ठ्यारो कस्तो हुँदो रहेछ नि एउटा विद्यालयको पुरै अभिभावकको रूपमा, होइन विद्यार्थीको मात्र अभिभावक नभएर शिक्षकको पनि अभिभावक र व्यवस्थापन पक्षको पनि जिम्मेवार पदमा बसेर काम गर्दा?
0: जिम्मेवारको हिसाबले त अब बोझिलो नै छ, होइन अब विद्यालय भन्ने बित्तिकै अब शिक्षक विद्यार्थी अभिभावक र समुदायसँग पनि प्रत्यक्ष जोडिने भएको भएर सबै पक्षसँग समन्वयात्मक कार्य भूमिका निर्वाह गरेर अगाडि बढ्नुपर्छ। अब प्र नै विद्यालयलाई कसरी अगाडि बढाउने, विद्यालयलाई भनौँ न शिक्षकहरूको पनि एउटा जिम्मेवारी शिक्षकले पूरा गर्नमा पनि प्रको दायित्व हुने, त्यसै गरेर विद्यार्थीहरूसँगदेखि लिएर अभिभावकसँगको जिम्मेवारीको कुरा गर्दा जिम्मेवारी अब ठुलै हुन्छ। अलि अब सहज तरिकाले लियो भने सहजता पनि छ, होइन र सबैभन्दा पहिला त प्र नै जिम्मेवार हुनुपर्छ। प्रले नै आफ्नो दायित्व पूरा गर्यो भने मात्र अरूले चाहिँ गर्छन्। पहिला म आफै बन्न पर्छ, आफू बनेपछि अरूलाई चाहिँ अरूले पनि सिको गर्छन् भन्ने कुरा चाहिँ लाग्छ मलाई।
1: कति वर्ष पुग्यो नि हजुर प्र भएर काम गरिरहनु भएको?
0: अहिले बीच बीचमा मैले धेरै पटक त गरेँ, होइन अस्थायी सेवा काल थियो नि त पहिला, त्यो बेलामा पनि मैले धेरै गरेँ र 2071 साल साउनदेखि यता चाहिँ निरन्तर रूपमा गरिरहेको छु।
1: भनेपछि 11-12 वर्ष भयो?
0: 11-12 वर्ष।
1: 11-12 वर्षको समयमा विद्यालयलाई यो ठाउँमा पुर्याउन सकियो भनेर त्यस्ता केही कामहरू?
0: अब सरस्वती हेर्दाखेरि प्रत्यक्ष रूपमा देखिने यो काम त्यो काम भन्नुभन्दा पनि कस्तो छ भने, यो हामी मैले अध्यापन गर्ने विद्यालय जुन मैले जिम्मेवारी लिइरहेको विद्यालयमा अधिकांश बालबालिकाहरू दलित समुदायका बालबालिकाहरू अध्ययन गर्छन्, होइन
1: हजुर
0: झन्नै 85% भन्दा पनि बढी दलित बालबालिका छन्। अनि कतिपय बालबालिकाको अभिभावकविहीन बालबालिका पनि छन्, कसैको बुवा हुनुहुन्न, कसैको आमा हुनुहुन्न, होइन कतिपय आफन्तहरूको घरमा, र पछिल्लो चरणमा आएर फेरि जिल्ला भन्दा पनि बाहिरका थुप्रै बालबालिकाहरू अध्ययन गर्नुहुन्छ त्यो विद्यालय। त्यो हिसाबले हेर्दाखेरि अब शिक्षा जुन दिइरहेछौँ हामीले, अब त्यसलाई कसरी नाप्ने त्यस्तो चाहिँ खासै भएन। अब सन्तुष्ट छु म आफूले गरेको काम प्रति, होइन
1: त्यो समुदायका विपन्न होइन विभिन्न पारिवारिक समस्या भएका विद्यार्थी अथवा बाल बालिकाहरूलाई यहाँहरूले नियमित विद्यालय आउने, उनीहरूको सकभर पढाइ चाहिँ कतै हर्जा नहोस्, घर पारिवारिक समस्याहरू छन् भने पनि तिनलाई समुदायमा बसेर मिलाउने र उनीहरूको विद्यालयलाई निरन्तरता हुने खालको कामहरू चाहिँ गरिरहनु भएको छ विद्यालयको तर्फबाट?
0: हजुर एकदमै त्यो गरिरहेछौँ। कतिपय अवस्थामा बाल बालिकाहरू अब अभिभावकहरूकै अब धेरै जसो त भारतैतिर जानेछ नि त, कर्णाली प्रदेशको धेरै जसो त्यस्तो भएको कारणले गर्दा अभिभावक नभएर बालबालिकाहरू मात्रै पनि आफ्नो दाई दिदीसँग बस्ने, कति दिन स्कुलै नआउने, अनि फोन गर्यो कतिको त घरमै पुग्यो के छ अवस्था, होइन आज मात्रै पनि एकजना अभिभावक आउनु भएको थियो कि, उहाँको चाहिँ कस्तो समस्या रहेछ भने एकजना 3 बच्चा अनि श्रीमान चाहिँ इन्डियातिर भारततिर कमाउन जाने बेलामा अलिकति पैसा लगाएर राम्रै काम गर्न पर्यो भनेर गरेको, अब त्यहाँ बिचमा अब खाइदिए पैसा, अनि बोलाउँदाखेरि पनि नआउने अभिभावक, बच्चालाई होमवर्क दियो त्यो गरेर दियो, अनि कहिले अभिभावक उसले आमाले गरिदिने, कहिले त्यो होमवर्कै नगरेर आउने, त्यस्तो थियो। अनि आउनु भएको थियो आज, उहाँलाई सोधेको त बच्चा यस्तो छ, अर्को ठुलै यत्रो ठुलो कपी बोकेर आएको, अब त्यो 1 क्लास 2 क्लास पढ्ने बच्चाले त ठुलो कापीमा लेख्न सक्दैन नि त, गाह्रो हुन्छ नि त भनेको, त्यही कापी पनि उहाँले कोसँग मागेर ल्याउनु भएको रहेछ कि, अनि रुनु भयो श्रीमान यसरी जानु भएको, यसरी पैसा फस्यो। 2-3 चोटि म चाहिँ बेहोस भएँ तनाव भएर, सानो बच्चा छ अर्को, होइन अनि सुत्केरी भएको बेलामा पनि 4 दिनसम्म म भोकै बसेका थिएँ भन्नुभयो, रुनु भयो। अनि त्यहाँबाट मैले कापी कलम 2 दर्जन कलम 2 दर्जन कापी आफैले दिने थिएँ। त्यसो त कति धेरैजनालाई चाहिँ त्यस्तो गरेको छु कि मैले आफैले पनि, अब भनौँ न विभिन्न संघ संस्थाहरू ओडाले पनि देखि लिएर सबैसँग मागेर, बाहिर अब विदेशैबाट भए पनि, होइन कापी कलम ड्रेसहरूदेखि लिएर त्यसरी चाहिँ गरेका छौँ कि हामीले। अब गाह्रो छ
1: जस्तो सामुदायिक विद्यालयले पनि बेला बेलामा भर्ना अभियानहरू सञ्चालन गर्छ, होइन विद्यालयलाई नियमित गराउने बाल बालिकालाई अभियानहरू

0: धरण हुन्छन् कार्यक्रमहरू हुन्छन् तर अझै पनि वीरेन्द्रनगर नगरपालिकाभित्र अझै त्यहाँ पनि कर्णाली प्रदेशको राजधानी भनेर चिनिने ठाउँमा पनि बाल बालिकाहरू नियमित रूपमा स्कूल आउन सक्ने वातावरण बन्न सकेका छैन।
1: यसमा के छ भने मैले अघि नै भनेकै समस्याहरू छन् कि कति अभिभावकविहीन छन्, कतिको बुवामा ज्याला मजदुरी गरेर खानुपर्ने, बिहानै 8 बजे खानासाना बनायो, काम गर्न गयो अनि बच्चालाई स्कुल जानु भनेर छोड्यो अनि बच्चा चाहिँ बाटैबाट हराउँछ के। अनि अब संस्थागत विद्यालयमा के हुन्छ भने उहाँ लगानी हुन्छ, लगानीसँग त माया जोडिया हुन्छ नि त, बच्चालाई बोकेर पुर्याउने, उसको खाजाको, उसको ड्रेसको कुरादेखि लिएर, उसको गृह कार्यको कुरादेखि लिएर हरेक कुरामा चाहिँ अभिभावक चनाको हुनुहुन्छ कि लगानी पनि। अब सामुदायिक विद्यालयमा त त्यस्तो छैन, उहाँहरूलाई त्यो पनि भयो। अर्को कुरा के भयो भने अभिभावकको शिक्षाको स्तरको कुरा पनि भयो कि, हामीले नपढेर त के भएको छ र अब मान्छे जन्मियो अब बाँच्नको लागि जस्तो पेट छ कि बाँच्नको लागि मान्छेले त अरूको काम नगरेर त खान सक्ने छैन, न दैनिक रोजगारीको कुरा छ, न मासिक आमदानी यति आउँछ भन्ने कुरा छैन नि त। त्यो हिसाबले आज खायो भोलि के खाने भन्ने अवस्था भइसकेपछि त शिक्षा त त्योभन्दा पनि दोस्रो पाटोको रूपमा गयो के, पहिलो पेट जोडियो नि त, त्यसपछि शिक्षा भयो, मनोरञ्जनको कुरा, कुनै चाडबाड मनाउने कुरादेखि लिएर अरू कुरा त पछिका कुराहरू भयो कि। त्यो कारणले गर्दा पनि विद्यार्थीहरूको नियमितता छैन, कतिपय अवस्थामा त्यही सानै बच्चाले फेरि अर्को बच्चालाई हेर्न पर्ने धरालेको रूपमा पनि बस्नु पर्ने हुन्छ। यी विविध कारणले गर्दा नियमित विद्यालय आउने चाहिँ पहिलाको तुलनामा त अहिले धेरै नै बढ्या छ होइन, अनि विषयमा विद्यालय आएर पनि विषयबाट निस्कने त्यस्तो हुन्थ्यो, अहिले त्यो चाहिँ पटक्कै छैन। इन्टरभल भयो भने त्यस्तो जाने थियो भने अहिले चाहिँ छैन, तर पनि कोही कोही अझै पनि त्यस्तो छ कि समस्या छ। बालिकाहरूमा त झन् यति धेरै समस्या छ, अभिभावक छैन, बाहिर बसिरहेछ, दाजुभाइ दिदीबहिनी बसेका छन्, गाउँघर अल्छिर पल्छिरको मान्छेले शुद्ध पनि उनीहरूलाई गर्ने व्यवहारहरू होइन। मलाई त कस्तो लाग्छ भने एउटा यही दिपमाला प्राथमिक विद्यालयमा मात्र एउटा सानो विद्यालयको कुरा गर्दाखेरि पनि केही नभने 10-15 जना बालिकाहरूलाई राख्ने त्यस्तो होस्टेलको व्यवस्था हुनु पर्थ्यो कि जस्तो लाग्छ कि, उनीहरू सुरक्षितै छैनन्
0: आउँदा जाँदा बाटोमा र विद्यालयमा। हजुर,
1: विद्यालयमा कतिको अब घरै त्यो एकजना बालिकाको अहिले चाहिँ अब यहाँबाट 5 क्लास पास गरेर गयो, उसलाई मैले अहिले पनि गएको छु, अनि त्यो महिनावारी भएको बेलामा बाहिर सुत्ने के अहिले पनि
0: भित्र जान
1: नदिने, अनि त्यहाँबाट बाहिर सुत्दाखेरि त जोखिम छ, अनि त्यसपछि राति को आयो भनेर चाहिँ यति मानसिक तनावमा भयो, अनि हामी घर गयौँ, कति कुरा गर्यौँ तर मान्छे को हो भन्ने त भएन। त्यो असुरक्षित के अभिभावक घर छैन, अब यो घरमा सानो सानो नानीहरू छन् अथवा अभिभावक नभएको घर छ भनेर त मान्छेले त उदास गरिरहेको हुने रहेछ नि त, अनि त्यही भएर यति धेरै असुरक्षा छ कि, अनि उनीहरू तनावका कारणले गर्दा पनि पढ्न नसक्ने, अब आर्थिक अवस्था कमजोर छ, बिहान खायो साँझ के खाने, यसले पनि त्यो सानो उमेरमा धेरै भोक लाग्ने। अनि
0: अब विद्यालयमा यो निशुल्क शिक्षाको कुरा पनि उठ्छ बेला बेलामा, एकदमै धेरै उठ्ने विषय हो यो। अब एकातिर विद्यालयले व्यवस्थापन गर्न गाह्रो हुने भएर केही शुल्क लिने कुराहरू पनि छन्, कतिपय फेरि निशुल्क भएन भन्ने कुराहरू पनि छन्, यो कुराको विवादको कुरालाई चाहिँ कसरी हेर्नुहुन्छ, यसलाई कसरी मिलाउन सकिएला यो कुराहरू?
1: अब यो दुई थरीको जस्तो लाग्छ कि मलाई, अब कोही अभिभावक अथवा कोही नेपाली नागरिक शिक्षा किन्न सक्ने हैसियतमा नि छन् कि, मेरो आफ्नो बुझाइ म राम्रोसँग शिक्षा किनेरै एकदम राम्रो पढाइको व्यवस्थापन गर्न सक्छु, मैले किन्न पाउनुपर्छ भने जस्तो कुरा हो नि त, त्यो होइन र जस्तो अब यसो देखिन्छ कि। तर एउटा यस्तो छ कि अहिले पनि पीडामा परेको समुदाय, उसलाई शिक्षा भनेको के हो, छोराछोरीले पढे भने कानेर पुग्ने हुन् होइन, यिनीहरूको अवस्था के हुने हो भन्ने अवस्था भएकालाई त यो पढ्न जस्तो अब बालबालिकाहरूलाई विद्यालय भर्ना नगर्यो भने यो सुविधाबाट वञ्चित गर्ने भन्ने यस्तो एकता नियम आएको कुरा गर्दै थिए नि धेरैजनाले होइन, त्यस्तो अवस्था पनि छ कि। त्यही भएर यसलाई यसरी तौलिने अथवा यसरी जोख्ने भन्ने मैले चाहिँ त्यस्तो केही पनि देख्दैन कि। निशुल्क शिक्षा हुने बित्तिकै राज्यको दायित्व भयो नि त, राज्यले आफ्नो नागरिकलाई निशुल्क शिक्षा दियो होइन, निशुल्क शिक्षा त दियो, निशुल्क शिक्षा मात्रै भएर पनि नपुग्ने रहेछ क्या,
0: तर पाइएको पनि छैन भन्ने खालको गुनासो पनि आउँछ नि। फेरि विभिन्न बाहनामा विद्यालयहरूले शुल्क लिइरहन्छन् होइन, अभिभावकको सहयोग भन्ने खालको केही कुरा भएर भन्ने कुरा पनि आइरहन्छ, त्यो अब व्यवहारिकतामा पनि देखिन्छ। हजुर,
1: एकदम पूर्ण रूपले निशुल्क भएन क्या त्यो भनेको। जस्तो अब एउटा विद्यालयमा अब यही पहाडी कुरा गर्दा कतिजना विद्यार्थी बराबर एउटा शिक्षक हुने हो, त्यो बराबरको भयो भने त विद्यालयलाई पैसा उठाउन रहर त छैन नि त सर भन्नु त।
0: त्यही त,
1: पैसा उठाउनु भनेको त शिक्षक राख्नको लागि हो अहिलेको हाम्रो अनुसार। अब कतिपय अवस्थामा बच्चाहरू बस्ने ठाउँै नभएर भवनका कुराहरू होलान्, अन्य व्यवस्थापनको कुराहरू होला। निशुल्क शिक्षा भनेको त्यो विद्यार्थीलाई विद्यालयभित्र पसाउनलाई निशुल्क भयो होइन, केही लागेन, तर त्यतिमा मात्रै विद्यार्थीले गुणस्तरीय शिक्षा त प्राप्त गर्न सक्दैन नि त। एउटा प्राथमिक तहमा सक्ला आफ्नो ठाउँमा भयो, त्योभन्दा माथिल्लो तहमा जाँदाखेरि त विषयगत शिक्षकको व्यवस्था गर्न पर्ने होला, धेरै कुरा जोडिएका हुन्छन् के। त्यो भएर अब जति मान्छेलाई ठ्याक्क आएर ओहो निशुल्क शिक्षा भने त तपाईँहरूले त यसो पैसा लिइरहनु भएको छ भन्नु जति सजिलो छ, त्यो विद्यालयको प्रशासन चलाउने मान्छेलाई कति गाह्रो छ के। अब समाजमा थुप्रै अरू विद्यालयहरू पनि छन्, प्रतिस्पर्धा पनि गर्नु पर्यो होइन। शिक्षा भन्ने बित्तिकै त्यो शिक्षा लिइसकेको व्यक्ति त बजारमा बिक्री हुने खालको हुनु पर्यो नि त। पढ्यो उयो त्यही पढाइमा मात्रै सीमित भएर भएन नि त, उसले कुन विषय ल्याएछ, ऊ कहाँ पुग्ने हो, त्यसको योग्यता कहाँ हो, त्यसको छानबिन गर्नको लागि त विद्यालयमा त त्यो अनुसारको पढाइको व्यवस्थापन हुन पर्यो नि त।
0: यो निशुल्क शिक्षा र विद्यालयहरूले लिने शुल्कको विषय त अलिक ठुलै विषय होला होइन, यो त सरकारले पूर्ण रूपमा हजुर पूर्ण रूपमा जिम्मा लिएपछि मात्रै सम्भव हुने होला, यो एउटा हजुर कुरा हुने विषय मात्रै भयो। एकातिर विद्यालयका आफ्ना समस्या छन् जसले चाहिँ विद्यालय सञ्चालन गर्नुपर्छ, अर्कोतर्फ राज्यले सबै कुरा सुविधा सम्पन्न विद्यालयलाई गराउन सके, त्यो कारणले यो विषयहरू चाहिँ उठिरहने होला।
1: एकदमै त्यो त त्यही भएर नै हो। अनि त्यहाँबाट भन्दाखेरि संविधानमा लेखेको कुराबाट बोलिन्छ, बोल्दाखेरि संविधानमा त निशुल्क शिक्षा भनेको छ नि त, दलितलाई त उच्च शिक्षासम्म निशुल्क भनेर भनेको छ त, अहिले तपाईँहरू किन लिनुहुन्छ भन्ने खाले जसले प्रश्न गर्छ त्यो प्रश्न चाहिँ
0: सहयोग स्वरूप सहयोग भनेर केही लिन पाइने भन्ने खालको कुरा पनि कता कता जोडिए।
1: त्यो त अब घुमाउरो पारामा अब केही सिट नलागेपछि के गर्ने त, अब सहयोग
0: त्यो भनेको राज्य आफै पनि सहमत छ भन्ने बुझ्नु पर्यो कि होइन,
1: राज्यले पनि त छेक्न सकिरहेको अवस्था नहुन सक्छ नि त। अब त्यो हिसाबले गर्दा त्यो भएको होला होइन।
0: जस्तो हामीसँग त अब स्थानीय तह छ होइन, स्थानीय तहले व्यवस्थापन गर्ने कुरा पनि छ। स्थानीय तह भइसकेपछि यहाँहरूलाई विद्यालय व्यवस्थापन गर्न, अन्य कुराहरूको व्यवस्थापन गर्न कतिको सहज अथवा गाह्रो के भइरहेछ?
1: अब स्थानीय तह भइरहँदाखेरि अब हिजोभन्दा सजिलो त भइरहेकै छ होइन, तर जति हुनुपर्थ्यो त्यति चाहिँ भएको छैन।
0: हजुर,
1: अब त्यो पनि फेरि त्यही जोडिने हो होइन। अब जस्तो अब स्थानीय तहबाटै शिक्षाको सम्पूर्ण जिम्मेवारी लिइरहँदाखेरि फेरि केही बजेटकै कुरा आउँछ।
0: हजुर,
1: त्यो बजेट व्यवस्थापनको पाटोमा त गाह्रै छ कि। अब विद्यालय जस्तो अब सुचारू रूपले सञ्चालन भएको छ कि भएको छैन, विद्यालयका भौतिक व्यवस्थापनका कुराहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय तहले आफ्नो भूमिका त निर्वाह गरेकै छ होइन, हामीलाई त्यस्तो गरेका छैन भन्ने लाग्दैन, गरेका छ। तर जति गर्न पर्थ्यो त्यो गर्ने बेलामा फेरि उहाँहरूलाई पनि त्यही कुरा आउँछ, फेरि गाह्रो छ नि त।
0: सबै विद्यालयहरूमा समस्या छ, कसलाई दिनु कसलाई बाँड्नु होइन, थोरै गर्दाखेरि कुनैमा पनि पूर्ण हुँदैन, सबैलाई पुग्ने अवस्था।
1: स्थानीय तहले अब सही तरिकाले अब भनौँ न थोरै विद्यालयहरू भएको ठाउँमा त सहज तरिकाले गर्न पनि सकेको होला, कतिपय ठाउँमा चाहिँ गाह्रै छ। एउटै वडामा चार पाँचवटा विद्यालय भएपछि त
0: कसरी व्यवस्थापन गर्ने,
1: प्रत्येकलाई व्यवस्थापन गर्नु त गाह्रो छ नि,
0: सबैको चित्त बुझाउँदाखेरि कुनै एउटामा पनि पूर्ण हुन्न,
1: पूर्ण हुन्न। अब कतिलाई लाग्छ स्थानीय तहले के नै गरेका छ र भन्ने होला, तर आफूलाई त्यो ठाउँमा राखेर हेर्दाखेरि त गाह्रो छ नि त।
0: हजुर, अब जस्तो एउटा महिला प्रधान अध्यापक विद्यालयमा हुँदा र अब पुरुष प्रधान अध्यापक हुँदाखेरि केही कुरा भिन्नता हुन्छ, यहाँहरूले त्यस्तो महसुस गर्नुहुन्छ? अभिभावकहरूसँग कुरा गर्दा अब बालिकाहरूलाई सजिलो हुने कुरा पनि होला होइन, कतिपय व्यवस्थापन पक्षको कुरा पनि होला,
1: यसमा अब मैले खासै त्यति धेरै महसुस त गरेको छैन होइन, तर कहिले काहीँ कस्तो लाग्छ भने अब महिला प्रधान अध्यापक हुँदा अब फेरि शिक्षकहरू पनि महिला नै हुँदाखेरि अभिभावकहरूलाई बोलायो भने उही महिला अभिभावक मात्रै आउनुहुन्छ
0: क्या, महिला मात्रै हुने
1: महिला मात्रै आउने त्यस्तो चाहिँ हुन्छ। र कतिपय अवस्थामा फेरि बाहिर अब कोही आउनुभयो भने बसिरहेको हुन्छ, अब गर्दाखेरि हेड सर कहाँ हुनुहुन्छ भनेर सोध्नुहुन्छ, त्यस्तो खाले कुरा त हुन्छ। नत्र त अब यही स्थानीय तहमै भएको चिन्जानकै मान्छे भएको भएर त्यस्तो गाह्रो त्यस्तो असहज अवस्था चाहिँ छैन, सहजै जस्तो लाग्छ।
0: मेरो विद्यालयको लागि अझै यो गर्न पाए हुन्थ्यो, यो चाहिँ आवश्यक छ भन्ने यहाँले के महसुस गर्नुभएको छ?
1: विद्यालयको लागि त कुरा गर्दा त सबभन्दा पहिला त अब शिक्षकै कक्षा अनुसार शिक्षक हुनु पर्यो होइन, त्यो चाहिँ एउटा कुरा भयो। अर्को कुरा के भयो भने विद्यालयको भौतिक संरचनाले पनि महत्वपूर्ण भूमिका खेल्छ होइन, त्यो कुरामा पनि अलिकति भइदियो भने र अब शिक्षकहरूमा लगन, मेरा बाल बालिका हुन् उनीहरूलाई चाहिँ मैले जसरी पनि गुणस्तरीय शिक्षा दिनुपर्छ भनेर शिक्षकले अलिक बढी त्यो कुरामा ध्यान दियो भने मलाई लाग्छ राम्रो हुन सक्छ विद्यालय र अब समाजबाट पनि। जस्तो हामीले विद्यालय व्यवस्थापन समिति गठन गरेका हुन्छौँ, विद्यालय व्यवस्थापन समिति पनि समितिको नाममा मात्रै नभएर विद्यालयमा पठन पाठन कस्तो भइरहेछ होइन, प्रहले नै केही के गरिरहेछ, प्रहले कतै यहाँ राजनैतिक माहौलको सिर्जना भएको छ किदेखि लिएर अन्य कुराहरूमा मेरो बच्चा समयमा विद्यालय गएको छ कि छैन भनेर अभिभावकले पनि अलिक बढी चासो दियो भने मलाई लाग्छ।
2: धन्यवाद। उहाँ हुनुहुन्थ्यो प्रधान अध्यापक मन्जु सुनार, विद्यालय व्यवस्थापन र आफूले काम गर्दाका अनुभव हामीलाई सुनाउँदै। यो अनुभव सँगसँगै आजका लागि कार्यक्रम आधा आकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582390 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: मोबाइल और क्रीड में खर्च गर्नुहुन्छ घुम्दा जान बचत गर्नुहुन्छ अब भविष्य का लागि पनि सोच्ने कि
2: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति NMB Capital को वेबसाइट व नजिकैको NMB Bank को शाखा में गई आजै SIP शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ़ने स्मार्ट तरीका SIP मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ गर्ने भइसकेन
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
5: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
5: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
5: हो त्यही गएर
4: सूर्जन रोकाईलाई भेट
5: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लटिपिराग फोन नम्बर 9820293948 9820293948
6: सूचना
7: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ
6: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागू पदार्थ सेवन गर्ने मन आत्तिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
7: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ
6: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117
8: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा ठेकेदारले कामलपत्र पारेपछि लेगदेशमा विद्युत विस्तार ठप्प, लिफ्टिङ खानेपानी योजनाबाट पानी वितरणमा समस्या, यस वर्षको मनसून वितरण अब 4 दिन लाग्ने, आज पनि देशका धेरै भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र एसएससी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले अहिले थाइल्याण्डसँग खेल्दै। सुर्खेतको लेगबेसी नगरपालिका वडा नम्बर 2 स्थित पुरानो गाउँ सोलर खानेपानी आयोजनाबाट स्थानीयवासीले नियमित खानेपानीको समस्या भोग्दै आएका छन्। सोलर प्रणालीबाट सञ्चालन भइरहेको आयोजनामा घाम लागेको बेला मात्रै पानी आपूर्ति हुने र मौसम खराब भइरहेको बेला खानेपानी अभाव हुने गरेको उपभोक्ताको गुनासो छ। खानेपानी उपभोक्ता प्यारी धनुवारले आयोजनालाई नियमित सञ्चालन गर्न विद्युत विस्तार आवश्यक रहेको बताउनुभयो। उहाँले घाम नलागेको समयमा गाउँमा खानेपानी हाहाकार हुने गरेको भन्दै सम्बन्धित निकायसँग छिटो विद्युत पुर्याउन पनि माग गर्नुभएको छ। अर्का स्थानीय मानवीर विकलित बादल लाग्दा खानेपानीको समस्या हुने गरेको भन्दै विद्युत चाँडो पुर्याउन पनि माग गर्नुभएको छ। यता स्थानीय सरकारले भने वडा नम्बर 1 र 2 का विभिन्न ठाउँमा विद्युत पुर्याउने गरी काम भए पनि ठेकेदारको लापरवाहीका कारण काम अगाडि नबढ़ेको बताएको छ। वडा नम्बर 2 का अध्यक्ष चन्द्रबहादुर बुढाले विद्युत सेवा विस्तारका लागि काम अगाडि बढ़ाए पनि ठेकेदारको चरम लापरवाहीका कारण काम हुन नसकेको बताउनुभयो। उहाँले यस विषयमा माथिल्लो तहका सरकारसँग गए पनि कुनै सुनवाई नभएको बताउनु भएको छ। यस वर्षको मनसून भित्रिने समय आउन अब 4 दिन मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसून भित्रिने समय केही पर सर्दै जून 13 तारीकमा स्थानान्तरण भएको छ। आउँदो एक साताभित्र मनसून भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलमा जून 4 तारीकमै मनसूनको न्यूनचापी रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपाल पूर्वी भूभागसम्म आइपुग्न करिब 10 दिन लाग्ने गर्दछ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रम रहेको भन्दै नेपालको पूर्वी भूभागबाट प्रवेश गर्ने बताउनु भएको छ। यस्तै देशका धेरैजसो ठाउँमा गएर ती पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै काठमाडौँ, दाङ, तनहुँ, सुर्खेत लगायतका जिल्लामा पनि गैराती वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल भने महसुस भएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ भने आज देशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती, कोशी, लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्टानसित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आउने शुक्रबार र शनिबार भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। र एसएससी महिला टी20 प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनलमा अहिले नेपाल र थाइल्याण्डसँग खेलिरहेका छन्। खेल मलेसियाको बाइमा सोबलमा जारी छ। समय ए को विजेताका रूपमा थाइल्याण्ड तथा समय डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनल प्रवेश गरेका हुन्। सेमी फाइनलमा पुग्न नेपाल यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समय चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजय भएको थियो। त्यस्तै नेपाल र थाइल्याण्ड बीच अहिलेसम्म 6 वटा टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ। अवस्था बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेटफेरी हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।

0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो भेरी एफएम
2: पाइरहेको हुन्छ भनौँ होइन, त्यस्तै गरेर हाम्रो 16% जति प्लास्टिक वेस्टहरू निस्किन्छ। यदि हामीले स्थानीय तहबाट नै जति पनि यो 50-60% जतिको जति पनि कुहिने फोहोर हुन्छ त्यसलाई हामीले जैविक मलमा कन्भर्ट गर्न सक्यो भने त्यहाँबाट पनि एउटा अपर्च्युनिटीको रूपमा लिन सक्यो। त्यस्तै गरेर 16% प्लास्टिक वेस्टको जुन पोटेन्सियल छ त्यसबाट हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमीमा हामीले त्यसलाई बदल्न सक्यो भने त त्यो त आर्थिक स्रोतको हाम्रो अपर्च्युनिटी भयो होइन। तर हाम्रो चाहिँ मेजर भनेको ल्यान्डफिल साइटमा नै वेस्ट डम्प भइरहेछ।
3: तपाईँले प्रस्तुत गर्नुभएको तथ्याङ्कले नै देखाउँछ यदि गर्यो भने सम्भावना छ अथवा त्यहाँबाट आय आर्जन पनि हुन्छ। तर अहिले तपाईँले भनिहाल्नुभयो नेपालमा अझै पनि ल्यान्डफिल साइटमै छ। हामीले काठमाडौँ उपत्यकाको हेर्यौँ अथवा सबै जस्तो शहरी क्षेत्रमा हेर्यौँ भनेदेखि त्यही नै कुरा छ, ल्यान्डफिल साइटमा निर्भर छ। फोहोर न्यूनीकरण, पुनः प्रयोग तथा दिगो फोहोर व्यवस्थापन प्रणालीतर्फ रूपान्तरण हुन चाहिँ तपाईँले काम गर्दै गर्दा के कुरा कठिनाई बढी देख्नु भएको छ? किन चाहिँ पालिकाहरूले के सजिलो खोजे अथवा त्यहाँ समस्या छ?
2: सजिलो नै खोजे भन्न पनि मिल्यो। अहिले अब हामीले यसो हेर्ने हो भने पहिलासम्म हामीले दिगो फोहोर व्यवस्थापन जरुरी छ भनेर भन्छ होइन। तर हामीले हेर्ने हो भने पहिला त सिस्टोलमा फोहोर जमा हुने गर्थ्यो होइन, त्यहाँ एकदमै धेरै फोहोर अहिले भएर त्यसपछि फेरि हामी बन्चरे डाँडामा पुग्यौं। अब आउने आगामी 10 वर्षमा अब कुन चाहिँ बन्चरे डाँडा भन्छ फेरि अर्को भन्ने पनि एउटा क्वेशन हुन सक्छ होइन। हामीले दिगो फोहोर व्यवस्थापन भनेर भनिराख्दाखेरि चाहिँ जहिले पनि मैले अघि पनि भने स्थानीय तहबाट हाम्रो मेन समस्या भनेको नै फोहोरलाई चाहिँ हामीले रिसाइक्लिङ जुन यो अहिले अनौपचारिक क्रममा चाहिँ जुन फस्टाइरहेको छ इन्फर्मल सेक्टरहरू वेस्ट म्यानेजमेन्ट त्यसलाई चाहिँ फर्मलाइज गर्नुतिर लाग्नुभन्दा पनि हामीले चाहिँ वेस्ट डिस्पोजलतिर चाहिँ बढी फोकस गरेर सिस्टोल जस्तो डाँडाहरू धेरै छिटो पल्युट भइरहेको छ होइन। अब आगामी दिनमा दिगो फोहोर व्यवस्थापनलाई अगाडि बढाउनको लागि चाहिँ पक्कै पनि पहिला त पुनर्चक्रणको हामीले त्यसलाई प्रिन्सिपल्सहरू अप्लाई गर्न सक्नु पर्यो हाम्रो वेस्ट म्यानेजमेन्ट सेक्टरमा होइन। अब हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमीलाई अप्लाई गर्नु भनेको चाहिँ के हो भन्दाखेरि नम्बर वानमा त जति पनि फोहोर व्यवसायमा लाग्नुभएको सरसफाईमा लाग्नुभएको श्रमिकहरूलाई चाहिँ पहिला उसले चाहिँ के गर्छ भन्दाखेरि रेकग्नाइज गर्छ, हजुरहरूले जे काम गरिराख्नु भएछ त्यसलाई चाहिँ हामीले अझै यसलाई आर्थिक रूपमा कसरी अगाडि बढाउन सक्छौँ भने त्यसलाई मूल्य राख्ने भयो होइन। त्यस्तै गरेर मूल्य श्रृङ्खला पनि अझै अगाडि बढ्ने भयो त्यसले गरेर एउटा आर्थिक जुन नेपालमा एउटा फस्टाउन नसकेको सेक्टर चाहिँ त्यसले अझै राम्रोसँग फस्टाउँछ, त्यो सँगै सँगै फोहोर पनि व्यवस्थित रूपमा अगाडि बढ्न सक्छ।
3: सक्रिय अर्थतन्त्रको कुरालाई म एकछिन फेरि जोड्छु। अहिले चाहिँ यो कठिनाईकै कुरालाई हेर्दै गर्दाखेरि चाहिँ एक किसिमले हामीले भन्ने दिन्छौ पालिकाहरूले अथवा नगरपालिका गाउँपालिकाहरूले चाहिँ सजिलो खोजे पनि भन्छ, तर कतिपयले प्रयास गरेको पनि हुनसक्छ, प्रयास गरेर असफल भएको अथवा सफल हुन नसकेको कुरा नै हुनसक्छ। तपाईँहरूले काम गर्दा त्यस्ता प्रयास गर्दा गर्दै पनि कठिनाईहरू भोगेका भन्ने केही उदाहरणहरू चाहिँ भेट्नु भएको छ कि छैन?
2: छ छ, ठ्याक्क हजुरले उदाहरण भन्न बित्तिकै मेरो दिमागमा आइहाल्यो होइन। हामीले कति नगरपालिका वडाहरूबाट चाहिँ फोहोरको वर्गीकरण गरेर बल्ल हामी फोहोर उठाउँछौँ भनेर कति प्रयास भइरहन्छ, तर त्यो प्रयास चाहिँ खालि बोर्डको नोटिसमा मात्र टाँसिएको हुन्छ कि होइन। अब त्यो बोर्डमा टाँसिएर हामीले फोहोर वर्गीकरण गर्नुपर्छ है भनेर त हामी आफै पनि सचेत हुन जरुरी छ नि त। पहिलो त हामीले स्थानीय तहबाट नै फोहोर वर्गीकरणको नोटिससँगै त्यहाँ भएको लोकल मान्छेहरूलाई चाहिँ तालिम जस्तो अवेरनेस जनचेतनाको कार्यक्रमहरू अगाडि बढाएर हामीले फोहोरलाई चाहिँ कसरी हाम्रो दैनिकीमा अफेक्ट गर्छ र हाम्रो सानो बानीले चाहिँ एउटा ओभरअल सिस्टममा कसरी अफेक्ट गर्न सक्छ त त्यो बारेमा चाहिँ हामीले इन्फर्मेसन पास गर्न सक्यो भने मात्र पनि धेरै सजिलो हुन्छ। अब जस्तै हामीले प्लास्टिक वेस्ट म्यानेजमेन्टकै कुरा गर्ने हो भने हामीले कलेक्ट गरेर जब वर्गीकरण गर्छ त्यो वर्गीकरण गर्दाखेरि सेफ्टी जसले वर्गीकरण गरिराख्नु छ त्यसमा कति कठिनाई आइरहेको छ वर्गीकरणको लागि, त्यो सँगैसँगै हामीलाई पनि कसरी अप्ठ्यारो परिरहेछ। जस्तै माइक्रो प्लास्टिकको कुराहरू आइरहेको छ अहिले होइन, जसले हाम्रो स्वास्थ्यमा हानिकारक पुर्याइरहेको छ। हाम्रो बडीमा नै अहिले एउटा क्रेडिट कार्ड जतिको प्लास्टिकहरू भेटाउन सकिन्छ। सो हामीले यो जनचेतना चाहिँ हामीले सानो एउटा कामले गरेर एउटा सानो कदमले चाहिँ पछिसम्म कति ठूलो रिपल इफेक्ट पुर्याउन सक्छ भन्ने बारेमा थाहा पायो भने चाहिँ हामीले एउटा व्यवहारिक रूपमा चाहिँ यसलाई अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ।
3: यही कुरालाई जोड्दै गर्दा फर्वटै फोहोर छुट्याउने कुरा चाहिँ कतिपय पालिकाहरूले प्रयास गरेको, नगरपालिका वडाहरूले गरेको पाइन्छ। तपाईँले भन्नुभयो जस्तो आम नागरिकमा त्यसको प्रभावबारे सचेतना नहुनु मात्रै कारण छ, अथवा उनीहरूले पनि छुट्याएर लगिसकेपछि पनि फेरि राम्रो व्यवस्थापन नगरेको कारणले पालिकाप्रति विश्वास गरेको पनि के समस्याहरू देख्नुहुन्छ, विशेष गरी यो प्रभावकारी हुन नसक्नुमा चाहिँ?
2: अब हामीले यो बुझ्न जरुरी छ कि अब हामीले फोहोर त कलेक्ट गर्यो, संकलन गर्न पनि आफूमा एकदमै धेरै च्यालेन्जिङ काम हो भनेर हामीले भनि नै सके। हामीसँग एकदमै लो इन्फ्रास्ट्रक्चर छ होइन, अब त्यसपछि हामीले कलेक्ट गरेर ल्याएपछि जुन ट्रान्सफर स्टेसनमा राख्छ सेग्रिगेट गर्नको लागि होइन, त्यो सेग्रिगेसनको लागि हामीसँग पर्याप्त इन्फ्रास्ट्रक्चर नै छैन। अब मानिलौँ एउटा छोटो उदाहरण दिन चाहिँ, हाम्रो बिहान जब फोहोर उठाउनुहुन्छ ट्रकबाट, हामीले ठ्याक्क बालकुमारीको पुल मुनि देख्छौँ कि फोहोर सेग्रिगेट गरिरहेको वेस्ट वर्करले, त्यो त त्यसलाई त हामीले एउटा व्यवस्थित ढंगमा एउटा छुट्टै त्यसको लागि एउटा सेक्टर बनाएर वा एउटा छुट्टै जग्गामा चाहिँ यसको प्रचलित गर्न सकिन्छ है भनेर त उहाँले तोक्नुपर्ने हो नि त होइन। तर यो चाहिँ खुल्ला रूपमा भइरहेको छ, त्यो भनेको त हामीसँग क्यापेसिटी नै नभएर हो नि त। अब यसलाई हामीले इन्फर्मल रिसाइक्लिङ सिस्टम किन पर्याप्त रूपमा हाम्रोमा भइरहेको छ भन्दाखेरि, त्यसलाई फर्मलाइज गर्नको लागि चाहिँ हामीसँग क्यापेसिटी नै छैन। त्यही भएर चाहिँ धेरै जस्तो यो सेक्टर इन्फर्मलमै अडिएको छ।
3: घरबाटै फोहोर छुट्याउने कुरा चाहिँ यदि यो अभ्यास प्रभावकारी भयो भने यसले चाहिँ दिगो फोहोर व्यवस्थापन प्रणालीमा कस्तो असर पार्छ, यसको फाइदाहरू के छन्? विशेष गरी
2: हामी चाहिँ अलि अल्छी गर्छौँ कि घरमा भन्ने नै हो नि, मैले यो घरमा पनि कति भन्न प्रयास गरेको हो, अब बल्ल बिस्तारी लागू हुँदैछ हाम्रो घरमा पनि होइन। सर्वप्रथम त हामी एकदमै अल्छी गर्छौँ र हामीलाई किन चाहिँ जरुरी छ त, पहिला हाम्रो साइडबाट किन जरुरी छ भन्दाखेरि, जब हामीले कुहिने फोहोर र नकुहिने फोहोरलाई छुट्याएर राख्छौँ होइन, त्यो कुहिने फोहोरलाई हामीले कौशी खेतीको रूपमा उगर्यो भने त्यसबाट जैविक मलहरू बन्छ होइन। जैविक मलबाट बनिसकेपछि हाम्रो लागि पनि फाइदा भयो, कौशी खेतीबाट हामीले जुन उब्जाउने फलफूलहरू वा तरकारी हुन्छ त्यसले पनि हाम्रो स्वास्थ्यलाई त धेरै राम्रो गर्ने भयो है। अब त्यो सँगैसँगै मलाई अरू त्यसपछिको प्रक्रिया के हुन्छ भनेर बुझाउन खोज्दाखेरि चाहिँ, प्रायः जस्तो हामीले जुन पनि प्लास्टिक फोहोरमा अब खाना मिसेको हुन्छ, कहिले किराको बोक्रा खसिरहेको हुन्छ, कहिले पानी मिसेको हुन्छ होइन, त्यो फोहोर त जब त्यो ट्रान्सफर स्टेसनसम्म पुग्छ त्यो फोहोर त कुहिसकेको हुन्छ कति फोहोरहरू होइन। त्यसमा किरा फट्याङ्ग्रा कति धेरै फोहोरमा जस झिङ्गाहरू होइन भन्किरहेको हुन्छ। त्यो फोहोरलाई ट्रान्सफर स्टेसनमा धेरै जस्तो महिला वेस्ट वर्कर्सहरूले त्यो सफा गरिरहेको हुन्छ। सो फोहोर वेस्ट जब जान्छ, एक त काम पनि बढ्ने भयो, खर्च पनि बढ्ने भयो, र प्लास्टिक वेस्टबाट जुन उनीहरूले इन्कम जेनेरेट गरिरहेको हुन्छ त्यसको भ्याल्यु पनि घट्ने भयो। सो त्यसबाट फेरि हामीले ल्यान्डफिल साइटमा जाँदाखेरि त धेरै वेस्ट जाने भयो नि त, तर हामीले छोटो हाम्रो एउटा वर्गीकरण गरे मात्रै हाम्रो एउटा त कम्पोस्ट जुन अर्ग्यानिक वेस्ट छ त्यसको कम्पोस्ट म्यान्युर बन्न सक्ने भयो, र प्लास्टिक वेस्टको जति पनि मूल्य वा भ्याल्यु हुन्छ त्यो पनि बढ्ने भयो, र प्लास्टिकमा काम गरिराख्नु भएको सरसफाई कर्मीहरूको पनि इन्कम सोर्स राम्रो हुने भयो।
3: तपाईँको विचारमा चाहिँ यदि हामीले घरबाटै फोहोर छुट्याउने कामलाई प्रभावकारी बनाउन चाह्यौं भने, विशेष गरी स्थानीय सरकारहरूले त्यो चाहे भने, गर्नै पर्ने काम चाहिँ के हो जस्तो लाग्छ, के गर्यो भने चाहिँ हुन्छ जस्तो लाग्छ?
2: हामीले पनि यसमा काम गर्दैछौँ भनौँ न होइन। सो हामीले चाहिँ बुझ्दाखेरि प्राय जस्तो फोहोर कलेक्ट गर्न आउँदाखेरि जहिले पनि मिक्स फोहोर नै, अब समथिङ एज सिम्पल एज हामीलाई अर्ग्यानिक वेस्ट र इनअर्ग्यानिक वेस्ट छुट्टै छुट्टै हामीले अब कलेक्ट गरौँ है भनेर भन्दाखेरि पनि हामीले त्यो अर्ग्यानिक वेस्टलाई प्लास्टिकको झोलामै बाँधेर दिन्छौँ होइन, त्यहाँ फर्स्ट स्टेपमा नै मिसिएको फोहोर प्लास्टिक र अर्ग्यानिक फोहोर मिक्स भएर गएको फोहोर हामीले देखिरहेको छौँ. सो हामीले क्लाइमेट एक्सन नेपालले चाहिँ अहिले के गर्दैछ भन्दाखेरि घर घरमा गएर हामीले कसरी किन फोहोर वर्गीकरण गर्नुपर्छ भन्ने जनचेतना काउन्सिलिङहरू दिइरहेको छौँ घर घरमा र वडासँग र जसले फोहोर कलेक्ट गर्नुहुन्छ फोहोर वेस्ट एग्रिगेटर भनौँ उहाँहरूसँग चाहिँ हामीले कोलाबोरेसन गरेर हाम्रो म्युनिसिपालिटी लेभलबाट चाहिँ हामीहरूलाई जनचेतनाको लागि एउटा अब किनभने हामी ऱ्यान्डम अर्गनाइजेसनबाट आयो भनेर भन्दाखेरि त सायद नसुन्ला तर हामी वडासँग आबद्ध भएर आएको छौँ भनेपछि स्थानीय पनि सचेत भएर सुन्न रुचि राख्नुहुन्छ होइन. नम्बर वान त नम्बर टू चाहिँ हामीले जब वेस्ट एग्रिगेटरसँग काम गर्छौँ उहाँले त ल हामी असारको एक गतेबाट चाहिँ फोहोर कुहिनेर नकुहिने फोहोर छुट्याएर हामी मात्र लिन्छौँ भनेर उहाँले त्यसरी लागू गर्न सक्यो भने त अब आउने आगामी दिनमा वडाले पनि त्यसलाई हेर्नुहुन्छ वेस्ट एग्रिगेटरले पनि कलेक्सन त्यही हिसाबले गर्नुहुन्छ र हामी एज एन अर्गनाइजेसन वा हामी एज अ नर्मल लोकल पर्सन होइन दुवैजनाबाट हामीले मोनिटरिङको रूपमा हामीलाई गरिरहेको छ भने हामी आफै पनि व्यवहारिक ढङ्गमा त यसलाई हामीले परिवर्तन लिएर आउन सक्छौँ नि त. सो यसको लागि चाहिँ साझेदारी हाम्रो नगरपालिकाले मात्रै लागू गर्छु भनेर चाहिँ यो सफल हुन अलिक गाह्रो नै छ. सो निजी क्षेत्रहरू र संस्था अनि त्यसपछि स्थानीय तहबाट नगरपालिका मिलेर काम गर्यो भने चाहिँ अगाडि बढ्न सक्छ.
3: यसै गरी जस्तो सरकारले नेपालमा खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि चाहिँ एक किसिमले अभियान लामो समय चलायो त्यो लगभग धेरै ठाउँमा अहिले सफल भएको देखिन्छ. केही ठाउँ बाहेक त्यो कुरा छैन. हुन त समय सँगसँगै मान्छे लाजले पनि होला अथवा विभिन्न कारणले खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि सहयोग गरे. यस्तै गरी नेपालले यदि दिगो फोहोर व्यवस्थापन प्रणाली निर्माण गर्न चाहन्छ भने चाहिँ शुरूआत कहाँबाट गर्नुपर्छ यदि नेपालले नै चाह्यो भने चाहिँ?
2: नेपालले नै चाह्यो भने चाहिँ सर्वप्रथम त सरकार वा नगरपालिकाबाट चाहिँ इन्फ्रास्ट्रक्चर वा क्यापेसिटी बिल्डिङको लागि चाहिँ फेसिलिटेट गर्नको लागि चाहिँ सपोर्ट गरिदिनु पर्यो. नम्बर टू भनेको चाहिँ अब जति पनि यो दिगो फोहोर व्यवस्थापनको लागि भनेर जुन अगाडि बढ़िराख्नु भएको नयाँ नयाँ संस्थाहरू छ होइन अब जस्तै हामीले प्लास्टिक फोहोर घटाउने भनेर त डिरेक्टली के भन्छ अब आज यो मितिबाट हामीले प्लास्टिकलाई ब्यान गर्छौँ भनेर कति प्रयास गरिरहेको छ तर त्यो हुन सफल हुन पाएको छैन. अब हामीले यसलाई निहालेर हेर्नु भने त हाम्रो जे पनि प्लास्टिकलाई हामीले कसरी ब्यान गर्न सक्छ ल भन्नु त होइन तर प्लास्टिक ब्यान गर्नको लागि त्यसको अल्टरनेटिभ के हुन सक्छ त त्यो पनि पत्ता लगाउनु पर्यो. अब जस्तै अहिले हामीले कोर्न स्टार्च वा मकैको माड आलुको माडबाट चाहिँ हामीले एउटा कुहिन सक्ने खालको झोलाहरू चाहिँ बनाउन सकेको छ जुन चाहिँ छ महिना हामीले माटोमा फाल्यौँ भने त्यो कुहिन्छ होइन. सो त्यस्तो लागि चाहिँ इन्सेन्टिभाइज वा सब्सिडाइज गरेर त्यसपछि बल्ल कडा नीति नियम लागू गरेमा चाहिँ हाम्रो यो कार्यक्रम वा यो कार्य सफल हुन चाहिँ सक्छ.
3: अघि तपाईँले जोड्नु भएको थियो अलिकति सर्कुलर इकोनोमीको बारेमा फोहोर व्यवस्थापनमा चाहिँ यो सर्कुलर इकोनोमीको चर्चा बढेको छ पछिल्लो समयमा. यो भनेको के हो र अहिलेको प्रणालीबाट त्यसतर्फ जानु कतिको आवश्यक छ अलिकति बुझाइदिनुहोस्.
2: अब सर्वप्रथम त हामीले चक्रीय अर्थतन्त्र भनेको के हो बुझ्न जरुरी छ होइन. चक्रीय अर्थतन्त्रले चाहिँ वा सर्कुलर इकोनोमीले चाहिँ जति पनि हामीले वेस्टहरू देख्छौँ वा फोहोरलाई चाहिँ हामीले कसरी स्रोतमा परिवर्तन गर्न सक्छौँ भने त्यो प्रणालीलाई चाहिँ हामीले चक्रीय अर्थतन्त्र वा सर्कुलर इकोनोमी भनेर बुझ्न सकिन्छ. अब एकदम साधारण इक्जाम्पलको रूपमा हामीले हेर्यो भने चाहिँ अब हामीले गर्मी लागिरहेको बेलामा पसलमा जान्छौँ पानीको बोतल किन्छौँ पानी खान्छौँ होइन. त्यो पानी खाइसकेपछि हामी एकदम सिभिलाइज मान्छे छ भने हामीले डस्टबिनमा फाल्छौँ नदी बाटोमै फालिदिन्छौँ त्यो त हाम्रो लागि फोहोर भयो. तर चक्रीय अर्थतन्त्रले चाहिँ त्यो फालेको प्लास्टिक पनि स्रोत हो त्यसबाट पनि हामीले कच्चा पदार्थ निकाल्न सक्छौँ है भनेर त्यसलाई एउटा प्रणाली पूर्ण चक्रणको प्रणालीमा ल्याउन सक्नु नै चक्रीय अर्थतन्त्र हो. अब नेपालमा चाहिँ यो लागू गर्न किन महत्व छ भनेर हेर्दाखेरि चाहिँ मैले अघि पनि भने हाम्रो जति पनि घरबाट फोहोर कलेक्ट भइरहेको छ त्यो त 90% हाम्रो ल्यान्डफिल साइटमा गइरहेको छ. त्यो भनेको त मानिलियो अबको धेरै 5-10 वर्षमा जुन बन्सरी डाँडा छ त्यो पनि फुल हुने भयो होइन पुरै फिल हुने भयो. त्यसलाई हुनबाट बच्नको लागि चाहिँ हाम्रो जति पनि पोटेन्सियल छ जुन हामीले जैविक मल बनाउने पोटेन्सियल छ जुन एउटा चक्रीय अर्थतन्त्रमा रहेर प्लास्टिकको पूर्ण प्रयोगका पारदर्शीमा चाहिँ हामीले कसरी अझै राम्रोसँग काम गर्न सकिन्छ भन्ने जुन एउटा चक्रण छ त्यसलाई चाहिँ अझै फस्टाउन सक्नलाई चाहिँ मदत गर्छ। अब चक्रीय अर्थतन्त्रले चाहिँ मेन फोकस गर्ने भनेको जुन कवाडी सेन्टर हामीले बुझिनौँ होइन, कवाडी सेन्टर भयो त्यो सँगैसँगै आएर हाम्रो जति पनि इन्फर्मल वेज वर्कर्सहरू हुन्छ उहाँहरूलाई मान्यता दिन्छ। मान्यता कसरी दिन्छ भनेर भन्दाखेरि त्यो फोहोरलाई चाहिँ मूल्यमा त उहाँहरूले बदल्नु भइरहेको छ नि त, उहाँहरूको कवाडी सेन्टरमा फोहोर आइसकेपछि त्यसलाई हामीले इन्डस्ट्रियल साइटमा लग्छौँ, त्यो इन्डस्ट्रियल साइटबाट गएपछि बल्ल कच्चा पदार्थ भन्छ। सो यसले चाहिँ हामीले मूल्यमा मेन त यसलाई प्राइसेसन वा मूल्यमा चाहिँ यसलाई बदल्नलाई मदत गर्छ। त्यस्तै गरेर जुन यो धेरै विगत केही वर्षदेखि यो फर्मलाइज गर्नको लागि हाम्रो नेपालको वेस्ट म्यानेजमेन्ट सिस्टम अगाडि बढ़िरहेको छ त्यसलाई पनि एउटा बेटर फेसिलिटीसँग चाहिँ अगाडि बढ्नलाई हेल्प गर्छ।
3: यदि फोहोरलाई चाहिँ आमदानीको स्रोतकै रूपमा हेर्ने सोच हामीले विकास गर्न चाह्यौं भने त्यो कसरी गर्न सकिन्छ त, त्यसमा चाहिँ घर घरमा नै आमदानीसँग जोड्ने अथवा अरू के विकल्पहरू हुन सक्छन्?
2: हामीले विदेशमा गएर हेर्नु भने चाहिँ होइन, हामीले प्लास्टिकको बोतल अनि सिसाको बोतललाई चाहिँ हामीले डिपार्टमेन्ट स्टोरमै दियो भने त्यसबाट पैसा आउँछ के होइन, तर हामीसँग त अब त्यो लागू गर्नलाई त्यस्तो मसिन्सहरू त छैन, तर हाम्रो त एभ्री डे घरमा आइरहेको कवाडी खालि सिसी बोतल भन्दा आइराख्नु भएको इन्फर्मल वेस्ट वर्कर्सहरू हुनुहुन्छ होइन, हामी चाहिँ अलिकति हिचकिचाउँछौँ कि उहाँहरूलाई दिनको लागि होइन। सो हामीले उहाँहरूलाई चाहिँ सक्दो हाम्रो जति पनि प्लास्टिकको बोतल हुन्छ फलामहरू भयो सिसाहरू भयो इभन कागजहरू उहाँहरूलाई दिएपछि के हुन्छ बुझ्न जरुरी भयो कि, उहाँलाई दिइसकेपछि त्यो कवाडी सेन्टरमा जान्छ, कवाडी सेन्टरमा काम गरिराख्नु भएको इन्फर्मल वेस्ट वर्करलाई त्यो आय आर्जनको काम भयो होइन, त्यो सँगै गरेर त्यहाँ उहाँहरूले वर्गीकरण गरिसकेपछि हरेक चिजको मोल हुन्छ, प्लास्टिकको ग्लास प्लास्टिकको बोतलहरूको छुट्टै मोल हुने भयो, प्लास्टिकमा पनि थरी थरीको प्लास्टिकहरू छ होइन, त्यो थरी थरी प्लास्टिक अनुसारको त्यसको पूर्ण चक्रणमा ल्याउने प्रक्रिया पनि छुट्टै भयो र त्यसको मूल्य पनि छुट्टै भयो। सो अब त्यस्तै ग्लास फलामहरूको पनि छुट्टै प्रोसिजर हुन्छ जब हामी सर्कुलर इकोनोमीमा जोड्छौँ। जब हामीले घरैबाट इन्फर्मल वेस्ट वर्कर वा बिहानै बिहान खाली सिसी बोतलको लागि लिन आउनुहुन्छ हामीले उहाँलाई दियो भने त एउटा इन्टायर इन्डस्ट्रियल साइटलाई सपोर्ट गरेको भयो नि त, त्यसबाट त्यो त एउटा फर्स्ट स्टेप भयो सर्कुलर इकोनोमीमा जाने होइन। सो त्यो फर्स्ट स्टेप ल्यान्डफिलमा जानु बाहेक हामीले त्यो डिरेक्टली इन्डस्ट्रियल साइटमा जानको लागि सपोर्ट गर्यो र त्यो बापत हामीले थोरै थोरै पैसा पनि त पाउँछौ नि होइन। सो त्यसको लागि चाहिँ हामीले यो साइड चाहिँ हामीले अलिकति अगाडि बढाउन सक्नु पर्यो।
3: नकुइने फोहोरलाई त्यसरी जोड्यो, यदि हामीले कुइने फोहोरलाई यो प्रणालीसँग जोड्न सकिन्छ कि छैन, जस्तो फोहोरबाट मल उत्पादन होला होइन, बायोग्यास होला, कतिपय कुरा त पशु पंक्षीहरूलाई खान दिने कुरा पनि हुन सक्ला, यी कुराहरू चाहिँ यो चक्रीय अर्थतन्त्रमा जोडिन्छ कि जोडिन्छ, जोडियो भने घर घरमा कसरी
2: जोडिन्छ? जोडिन्छ, चक्रीय अर्थतन्त्रले चाहिँ जुन पनि फोहोरलाई चाहिँ हामी कसरी स्रोतमा बदल्न सक्छ भनेर हामीले लग्ने प्रयासलाई नै सर्कुलर इकोनोमी भनेर मानिन्छ होइन। अब यसमा प्लास्टिक पनि भयो र कुइने फोहोर पनि भयो, फोहोरमा त हामीले हेर्नु भने प्लास्टिक सँगैसँगै कुइने फोहोर त झन बढी निस्किरहेको छ नि त होइन। मानिलियो हाम्रो सामान्य घरको परिवेशमा हामीले सर्कुलर इकोनोमी अप्नाउन सक्ने भनेको नै कौशी खेती हो। कौशी खेतीको मार्फत चाहिँ हामीले घर घरमा कुइने र नकुइने फोहोरलाई छुट्याएर होइन घरबाट नै एउटा जैविक मल तयार गर्न सक्यौँ भने त जुन हाम्रो 50-60% यति धेरै अर्ग्यानिक वेस्ट गइरहेको छ त्यसबाट त हामीले तरकारी फलाउन सक्यो नि त होइन, त्यो पनि त्यो एउटा स्रोत भयो नि त हाम्रो खानको लागि।
3: यस्ता कुराहरू चाहिँ हामीले घर घरमा अहिले तपाईँले भन्नुभयो हामीले कतिपय कुरा बुझाउने प्रयास कार्यालय तर्फबाट क्लाइमेट एक्सनको तर्फबाट गर्दैछौँ भनेर हाम्रा पालिकाहरू अथवा हाम्रा सरकारहरूले पनि त्यो काम चाहिँ गर्नु जरुरी देखिन्छ।
2: हो एकदमै, स्पेसली मलाई चाहिँ के लाग्छ भन्दाखेरि सानो बच्चाहरूले चाहिँ स्कूलबाट नै यो सिस्टम सिकाउनु पर्छ जस्तो लाग्छ कि, स्कूलमा नै फोहोरको वर्गीकरण किन गर्न जरुरी छ, फोहोर वर्गीकरण गर्यो भने के हुन्छ, फोहोर हामीले फालेपछि त्यसको यात्रा के हो त, त्यसको बारेमा बुझाउन चाहिँ स्कूलमा स्कूलको बच्चाहरूलाई बुझाउन जरुरी छ। त्यो सँगैसँगै हामी जस्तो युथहरूलाई पनि यो इनिसिएटिभमा चाहिँ गभर्मेन्टले नै वा नगरपालिकाले नै यस्तो इनिसिएटिभमा हामीलाई अगाडि पुस गर्न पनि जरुरी छ। त्यसै गरेर नगरपालिका वा वडा कार्यालयहरूबाट चाहिँ अब जस्तो हामीले कौशी खेती गर्नुपर्छ भनेर त भनिरहेको छैन, तर यसलाई कसरी कौशी खेती गर्ने त, कुन तरिकाले गर्ने त, यसलाई कसरी हामीले अगाडि बढाउन सक्छ त, अब कौशिक खेतीबाटै राम्रो उत्पादन भयो भने हामीले कसरी मार्केटसम्म लग्न सक्छौँ त भनेर तालिम जस्तो यस्तो कार्यक्रमहरू चाहिँ वडा कार्यालयहरूबाट राख्यो भने अझै हामीले राम्रोसँग गर्न सक्छौँ।
3: पानी र पर्वत विशेष बदल्यो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer, light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one rule, though we're all about safety, when I go in transit, I'm safe there and safe back, spread out the word from the roads to the racetrack, Michelin, Michelin, Michelin.
5: World's number one tire brand.
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
8: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू:
6: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पंचकर्म सेवा,
7: छार सूत्र सेवा,
6: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ। अब चाहिँ हामी सरसफाई कर्मीहरूको कुरालाई जोडौं। तपाईँले त्यो क्षेत्रमा पनि अध्ययन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष

0: मानिन्छन् भनेर तपाईँ भन्नुहुन्छ ठाउँ ठाउँमा, नेपालको फोहोर व्यवस्थापन प्रणालीमा उनीहरूको भूमिका कस्तो छ?
1: हामीले हेर्ने हो भने त इन्फर्मल वेस्ट वर्कर बिना त हाम्रो वेस्ट म्यानेजमेन्ट सेक्टर नै सस्टेन गर्न सक्दैन होइन, उहाँहरूको कन्ट्रिब्युसन एकदम ठुलो छ। अब हामीले एकदम सामान्य रूपमा हेर्यो भने हाम्रो नगरपालिकाहरूको मार्फतबाट डोर टु डोर कलेक्सनको थ्रु वेस्ट कलेक्सन भइरहेको छ, तर कति फोहोर त लुकिरहेको हुन्छ, कति नदीमा बगिरहेको फोहोरहरू हुन्छ, कति कुना काप्चामा हाम्रो आँखाले नदेख्ने फोहोर उहाँहरूले गएर खोतालेर खोजेर चाहिँ त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्ने उहाँ त एउटा माध्यम हो होइन। तर हामीले चाहिँ हेर्ने हो भने मैले रिसर्च गर्दाखेरि पनि मैले धेरैवटा नगरपालिका धाएँ होइन, उहाँको डेटा नै छैन कि कतिजना इन्फर्मल वेस्ट वर्कर्सहरू काम गरिराख्नु भएको छ, उहाँहरूले के गर्नुभएको छ भनेर त डेटा नै छैन, जसले गरेर चाहिँ उहाँको कन्ट्रिब्युसनलाई बुझ्न र सिक्न वा सचेत हुन चाहिँ हामी पाइरहेको छैनौँ। अब पक्कै पनि इन्भाइरोमेन्ट सेक्टरमा त उहाँहरूले एकदम ठुलो योगदान दिँदै आइराख्नु भएको छ, तर उहाँहरूको लागि त होइन, उहाँले आफ्नो रोजीरोटीको लागि काम गर्नु भइरहेको छ है। त्यो सँगै सँगै हामीले वातावरणमा सपोर्ट गर्नुको साथसाथ उनीहरूले आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि। अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ होइन, तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त। उहाँले त आफूले काम आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोज गाडीको लागि कत्रो ठुलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ होइन, तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ।
0: त्यही अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूले आफ्नो दैनिक जीवनमा भोगिरहेका एकदम प्रमुख समस्याहरू चाहिँ तपाईँले आफ्नो रिसर्चको अवस्थामा के देख्नुभयो, विशेष गरी सामाजिक आर्थिक पेसागत यी सबै चुनौतीहरूलाई हेर्दाखेरि?
1: अब हामीले फोहोर भन्न बित्तिकै सर्वप्रथम त नाकै खुन्छौँ किनभने फोहोर भनेर भयो नि त होइन। हामीले जब फोहोरमा काम गरेको वेस्ट वर्करहरूसँग इन्टरभ्यूहरू लिन गयो, सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ, किनभने फर्स्ट अफ अल त वेस्ट सेक्टरमा काम गर्ने वर्कर्सहरू इकोनोमिक ब्याकग्राउन्ड र सोसियल ब्याकग्राउन्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ, तर फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त होइन। त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेपाए भोगाई चाहिँ भोगिराख्नु भएको छ। एउटा इक्जाम्पल पनि दिन चाहिँ, कोविडको बेलामा पनि वेस्ट कलेक्सन त भइरहेको थियो हाम्रो घरमा, हामी घरमा बसिरहेथ्यौँ, बिहान बिहान फोहोर कलेक्ट गर्न आइरहेको थियो, सेनिटाइज वाला वेबाट कलेक्ट भइरहेको थिएन। तर वान अफ द वेस्ट वर्करले चाहिँ के भन्नुभएको थियो भने भन्दाखेरि, म बिहान बिहान फोहोर कलेक्ट गर्न जाँदाखेरि मेरो टोल छिमेकीले चाहिँ मैले यहाँ कोरोना वा कोविड लिएर आउँछ भनेर बिहान उहाँहरूको गेटमा नै धागो लाइक डोरी बाँधेको थियो कि बाहिर निस्किन पाउँदैन तिमीले गरेर चाहिँ यहाँ कोविड फैलिरहेको छ भनेर उहाँलाई त्यस्तो अपहेलना गरेको थियो होइन। त्यो भनेको त एकदमै हामीले सोच्दै नसोचेको, यदि हामीले कोविडको बेलामा उहाँहरूले वेस्ट कलेक्ट गर्न नआउने हो भने त हाम्रो कति वेस्ट हुन्थ्यो भन्नु त, तर पनि उहाँहरूले त गएर रिस्क लिएर उहाँले वेस्ट कलेक्ट गर्नुभयो, तर हाम्रो सोसाइटीले त उहाँलाई त एकदमै हेला गर्नुभयो नि त होइन। उहाँलाई घरमा डोरी बाँधेर उहाँलाई बाहिर निस्किन नदिने भनेपछि त्यो त एकदमै लास्टमा कसैले त्यस्तो गर्ने सोध्छ। त्यो सँगैसँगै अब आर्थिक कुरा जोड्ने हो भने, हाम्रो त अब तलब आउँछ, महिना तलब भनेर हुन्छ, उहाँहरूको त तलब भनेको नै कति केजी फोहोर जोडे मैले आज भनेर हुन्छ। त्यो फोहोरमा पनि राम्रो फोहोर छ भने र ठिक छ अलिकति पैसा आउला, तर त्यो फोहोरमा मिसेको खाना भातहरू छ भने त्यो फोहोरको अझै मूल्य घट्ने भयो। अहिले गर्मीको बेलामा ल ठिक छ धेरैजनाले पानी जुसहरू खान्छ, अलिकति फोहोर बढी भनेको उहाँले धेरै अलिकति पैसा बढी कमाउन सक्नुहुन्छ, तर पानी परेको बेला त उहाँहरू त कसरी जानुहुन्छ फोहोर कलेक्ट गर्नलाई? त्यो बेलामा त उहाँहरूसँग दिनमा खाने के भनेर त समस्या देख्न परेको छ हामीले होइन फिल्डमा जाँदाखेरि। सो त्यो आर्थिक कुरा भयो। अब हामीले पेसागत सुरक्षा भन्ने हो भने त मैले अघि पनि भने फोहोरमा किसिम किसिमको फोहोर हुन्छ, कुनै सिसाको फुटेको बोतलको फोहोर हुन्छ, कुनैमा एकदम मिसिएर कस्तो कुहिन लगाइसकेको फोहोर पनि त हुन्छ नि त होइन। अब उहाँहरूले त्यो कुहिन लगाइसकेको

0: फोहोरलाई छुट्टाएर त्यसलाई सफा गरेर फेरि पुनः चक्रणमा लिएर आउँदा त उहाँको स्वास्थ्यमा कति हानि भयो, कस्तोसम्म पनि थियो भन्दाखेरि फिल्डमा जाँदाखेरि त उहाँले त्यो फोहोर अब चप्पल लाएर फोहोर कलेक्ट गर्न जानुहुन्छ, कति ठाउँमा सिसाहरूले काटेको छ, उहाँले जुन फोहोरमा फाल्दाखेरि जुन जुत्ता भेट्नुभयो, एउटा खुट्टामा अर्को जुत्ता, अर्को खुट्टामा अर्को जुत्ता लाएर हिँड्ने समेत हामीले देखेको थियौँ कि पन्जा छैन के भन्छ डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ। कति ठाउँमा त हामीले रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधै हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ होइन। सो यस्तो बेलामा चाहिँ अलिकति गभर्मेन्टले नै सपोर्ट गरेर एउटा स्ट्रिक्ट मापदण्ड नै तयार गरे भने मात्रै यो चाहिँ अलि राम्रो हुन सक्छ।
1: जस्तो अनौपचारिक रूपमा घर घरमा फोहोर संकलन गर्न विशेष गरी जो आउनुहुन्छ उहाँहरूसँग चाहिँ कतिपय घरबाट फोहोर दिने बेलामा मान्यो कागजको 10 रुपियाँ, फलामको 15 रुपियाँ दिन्छ त्यो कवाडी सामानको भनेदेखि एकदमै धेरै बार्गेनिङ, 10 रुपियाँ 15 रुपियाँ एकदम धेरै बार्गेनिङ गरेको हामीले नै देख्न सकिन्छ। उनीहरू साँच्चै कति नाफा खान्छन् कि सामान्य 2-4 रुपियाँमा पनि उनीहरूले त्यस्तो बार्गेनिङ गर्नु परिरहेको छ।
0: हामीले भनिदिए हो भने एउटा चेनमा चल्छ के जो चाहिँ स्ट्रगलिङ फेजमा हुन्छ उहाँले चाहिँ हेपाई नै खानुहुन्छ होइन। सो अब यहाँ हामीले 10 रुपियाँमा बेचिरहेछ, उहाँले त्यहाँ जाँदाखेरि 2-3 रुपियाँको नाफा खाएर उहाँले बेच्नुहुन्छ, त्यो कवाडी सेन्टरबाट अर्को सेन्टरमा जाँदाखेरि त्यसबाट 2 रुपियाँको नाफा खाइरहेको थियो भने त्यसपछि कति ल 5-10 रुपियाँको नाफा खान्छ होइन। त्यसपछिको माथि जब इन्डस्ट्रियल साइटमा छ त्यहाँ चाहिँ बरु धेरै मूल्यको अन्तर हामीले देख्न सकिन्छ, तर जब हामी ग्राउन्ड लेभलमा जान्छ खासै धेरै चाहिँ फाइदा चाहिँ हामीले देख्न सक्दैन, तर खालि सर्भाइभलको लागि काम गरिरहेको चाहिँ हामीले देख्न सकिन्छ।
1: तपाईँले त्यो अनुसन्धान गर्दै गर्दा तिनीहरूसँग कुराकानी गर्दै गर्दा उनीहरूको पेसालाई अलिकति सम्मानित बनाउन र अझ प्रभावकारी बनाउन के गरिदिए हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई, तपाईँको सुझाव के छ यहाँनिर?
0: सर्वप्रथम त मापदण्ड नै बनाउनु पर्छ एउटा स्ट्रिक्ट, किनभने सबै वेस्ट वर्कर लास्टमा गएर कवाडी सेन्टरमै गएर काम गर्नुहुन्छ वा त्यही फोहोर संकलन गर्नलाई आबद्ध भएर काम गरिराख्नु भएको छ। त्यहाँ जाँदाखेरि समथिङ एज सिम्पल एज पीपी पनि छैन, उहाँले भने त्यही फोहोरमा भेटाउनु भएको जुत्ता लगाएर उहाँले संकलन गरिराख्नु भएको छ, त्यो मापदण्डमा चाहिँ पीपीको व्यवस्था कसरी हामीले उचित वर्गीकरण गर्न सक्छ सेफ्टीको आधारमा त्योवाला भयो। अब यस्तै काम गर्दाखेरि महिला र पुरुषको लागि छुट्टै भोगाई छ के, अब महिलाको लागि महिला मैत्री शौचालय नै छैन, वासरूम पनि छैन, कति त्यसले गरेर युटीआई जस्तो समस्याहरू हामीले देखि परिरहेको छ। सो त्यो मापदण्डमा नै एउटा चेन्जिङ रूम, महिला मैत्री शौचालय त्यस्तै गरेर के भन्छ उहाँको सेफ्टी पीपीको लागि कसरी वर्गीकरण गर्न सकिन्छ त्यो पुरै मापदण्डलाई मध्यनजर गरेर चाहिँ लागू गर्नको लागि त्यो गर्नुपर्ने एउटा भयो। अर्को भनेको वार्ड लेभलबाट नै कतिजना वेस्ट वर्कर छ त त्यो पत्ता लगाउनु पर्यो, त्यो पत्ता नलगाएसम्म चाहिँ हामीले अगाडि बढ्नै सक्दैन। सो रेजिस्टर गराएर उहाँहरूलाई आइडी कार्ड वितरण गर्ने हो कि गर्ने त्यो गर्नु पर्यो, त्यो सँगैसँगै त्यो आइडी कार्ड दिइसकेपछि उहाँहरूको स्वास्थ्यको बिमा वा त्यस्तै गरेर दुर्घटना बिमा त्यो जस्तो उहाँहरूले सपोर्ट गरिदिनु पर्यो। र अर्को एउटा एकदम मुख्य भनेको चाहिँ अब अहिले भर्खरै हाम्रो यो मिनिमम वेज भनेर तोकेको छ नि, वेस्ट वर्कर्सहरूलाई पनि एउटा मिनिमम वेज तोक्थ्यो भने चाहिँ उहाँलाई काम गर्न अझै फ्री र सजिलो हुन्छ, र त्यो हुन बित्तिकै हाम्रो यो जुन वेस्ट सेक्टरलाई फर्मलाइज गर्ने हाम्रो अभियान छ त्यो पनि अगाडि छिटो बढ्न सक्छ।
1: तपाईँले जोडिहाल्नुभयो महिला र पुरुषको सँगै काम गर्ने अथवा स्वास्थ्यका जोखिमहरूको कुरा, फोहोर व्यवस्थापन क्षेत्रमा चाहिँ यो महिला र पुरुषको जिम्मेवारी लगभग फरक नै देखिन्छ, एउटा काम महिलाले अर्को काम पुरुषले गरिरहेको छ, उनीहरूको स्वास्थ्य र सुरक्षामा चाहिँ कति अन्तर छ, फरक छ अथवा कस्तो प्रभाव छ र यसलाई सुधार गर्न चाहिँ के गर्न सक्छ?
0: हामीले हेर्ने हो भने अहिले चाहिँ पुरुषहरूले धेरै जस्तो ट्रान्सपोर्टेसन वेस्ट कलेक्सन र त्यसको ट्रान्सपोर्टेसनमा चाहिँ धेरै हामीले काम गरिरहेको देख्न सक्छौँ। हाम्रो एभ्रीडे घरमा पुरुषहरूले नै ठुलो ठुलो ट्रकमा ठुलो ठुलो बोराहरूबाट फोहोरहरू हाम्रो घरबाट लिएर पुर्याइराख्नु भएको देख्न सकिन्छ। सो उहाँहरूको काममा चाहिँ धेरै अलि स्ट्रेन्थवाला काम चाहिँ बढी देखियो, तर त्यो सँगैसँगै दुर्घटनाको जोखिम पनि धेरै भयो, किनभने उहाँहरूले त ट्रकमा बसेर कुना काछामा गएर फोहोर कलेक्ट गरेर त्यो फोहोरको डङ्गुरमा आफू पनि सेफली बसेर त्यहाँ संकलन गर्नको केन्द्रसम्म पुर्याउन त उहाँहरूले धेरै काम गरिराख्नु भएको छैन। तर मैले अघि भनि नै हाले बालकुमारीको पुल मुनि चाहिँ तल गएर त्यो सबै वेस्ट कलेक्ट गरेर त्यहाँ राख्छ, त्यहाँ चाहिँ वर्गीकरण गर्छ। उहाँहरू बिहानको 4 बजे घरबाट निस्किनुहुन्छ अनि 7 बजेसम्म सबै वेस्ट कलेक्ट गरेर 8 बजेसम्म उहाँ त्यहाँ पुग्नुहुन्छ, त्यहाँ पछि सेग्रिगेसन गर्नुहुन्छ होइन। तर यो 6 घण्टाको दौरानमा उहाँलाई वासरुम जानलाई पनि कहाँ जाने थाहा छैन, किनभने उहाँ त पुलको मुनि गर्नुहुन्छ, न शौचालय छ न पानी खानको लागि व्यवस्था छ। उहाँहरूको काम यस्तो खटाइपूर्वक एकदम खट्नुपर्ने काम छ होइन, तर उहाँहरूलाई बेसिक फेसिलिटी पानीको उपलब्ध छैन, वासरुम जानको लागि सुविधा छैन। सो यो भनेको त एकदम नराम्रो हो नि त होइन। त्यस्तै गरी हामीले महिलाको हेर्ने हो भने चाहिँ उहाँहरूको मेनली काम चाहिँ फोहोरलाई वर्गीकरण गर्ने नै हुन्छ। हामीले वेस्ट फेसिलिटी वा वेस्ट सेन्टर्सहरूमा जाँदाखेरि चाहिँ उहाँ दिनको 8-9 घण्टा नै एउटै ठाउँमा बसेर त्यही फोहोर जहाँ कुहिएको खानाहरू मिक्स भएको हुन्छ, जहाँ कुहिएको पानी के मिक्स भएर आएको फोहोरलाई चाहिँ उहाँले वर्गीकरण गरेर अनि त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्नलाई हेल्प गर्नुहुन्छ। तर त्यसरी धेरै बेरसम्म बस्दाखेरि चाहिँ उहाँहरूको मेन समस्या भनेको पाथी घरमा समस्या देखि परेको छ, युटिआई जस्तो समस्याहरू देखि परेको छ। अनि कति धेरै त अब केमिकल मिक्स भएर आएको फोहोर हुन्छ होइन, त्यसलाई सफा गर्दाखेरि चाहिँ ठ्याक्क श्वास प्रशासनमा नै डिरेक्टली अफेक्ट गरिरहेको छ कि कतिलाई अस्थमाहरू भइरहेको छ होइन, कतिलाई खोचिरहेको छ तर उहाँले टिटानसको सुई लाउनु पर्छ भनेर पनि उहाँ सचेतन हुन्न होइन, वा उहाँहरूसँग त्यो जानको लागि पनि एउटा कस्तो भन्ने यस्तो पनि भनेको थियो कि मलाई त्यहाँसम्म जान लाज लाग्छ दिदी, मलाई हस्पिटलसम्म सुई लाउन जान लाज लाग्छ भन्ने पनि कुराहरू आएको छ होइन, हेपाटाइटिस बीको सुईहरू भयो, टिटानसको सुईहरू भयो। सो यो सबै कुरालाई मध्यनजर गर्ने हो भने त एकदमै अन्तर छ काममा, तर उहाँहरूको काम चाहिँ एकदम जोखिमपूर्ण छ। र अर्को एउटा चाहिँ के पनि हामीले पाएको थियौँ भन्दाखेरि महिनावारी हुँदाखेरि महिलालाई चाहिँ झन गाह्रो हुन्छ, किन भनेर भन्दाखेरि फर्स्ट अफ अल त उहाँहरूको काम दिनभरि भुइँमा बसेर फोहोरलाई वर्गीकरण गर्ने छ काम। एउटै ठाउँमा 8 घण्टासम्म ढाड दुखाइ र हाम्रो महिनावारीको बेलामा त छुट्टै हामीलाई गाह्रो भइरहेको हुन्छ हाम्रो हेल्थको लागि होइन। वासरुम जान्छु भन्दाखेरि पनि वासरुमको सुविधा छैन, र वासरुम छैन त्यो सँगैसँगै के भन्छ चेन्जिङ रुमको पनि सुविधा छैन, त्यो भनेको त उहाँको सेफ्टीमा पनि त उहाँलाई धेरै क्वेसन मार्क भयो नि त होइन। सो हामीले चाहिँ यदि महिला र पुरुषलाई समावेश गरेर एउटा राम्रो गरी काम गर्नको लागि स्पेस दिने हो भने चाहिँ महिला मैत्री शौचालय चेन्जिङ रुम पानी खाने सुविधा उहाँहरूको बिमा त्यो गर्न चाहिँ एकदम आवश्यक छ।
1: अघि पनि तपाईँले भन्नुभयो नगरपालिकाहरूले प्रमाणपत्र दिएर हुन्छ अथवा उनीहरूको आधिकारिक तथ्याङ्क राखेर यी सुविधाहरू दिन सक्नुपर्छ भनेर, यिनै कुराहरूलाई जोड्दै गर्दा सरकार पालिकाहरूले अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूको योगदानलाई कुन रूपमा हेर्नुपर्छ र यी कुराहरूलाई प्रभावकारी बनाउन के गर्नै पर्ने, अहिले नै गर्नुपर्ने कुरा चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: अहिले नै गर्नुपर्ने कुरा भनेको त्यही नै हो, डेटा कलेक्सन। हामीसँग डेटा नै छैन, डेटा नभइकन त हामीले कसरी मूल्याङ्कन गर्न सक्छ कि उहाँहरूले काम गर्नु भइरहेको, उहाँले वातावरणमा सहयोग गर्नु भइरहेको, हाम्रो आर्थिक उसमा सहयोग गर्नको लागि त डेटा चाहिने भयो होइन। सो त्यसको लागि चाहिँ सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बिमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभलमा हेर्नु पर्यो होइन। अर्को भनेको चाहिँ मैले अघि भनिहालेँ होइन, कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन, त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ। किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन। सो त्यही भएर चाहिँ एउटा मिनिमल वेज एउटा महिनामा यति तलब चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँले टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भयो होइन, त्यो पनि छैन कि। त्यही भएर चाहिँ यो वेस्ट सेक्टरमा चाहिँ अहिले मेन भनेको मापदण्ड अनि डेटा कलेक्सन र बिमा सुविधा।
1: कार्यक्रममा हामी फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ अलिकति यो यस वर्षको विश्व वातावरण दिवसले जोडेका कुरालाई पनि गरौं। प्रकृति संरक्षण र जलवायु चुनौतीहरूको सामना गर्न आवश्यकता अनुसार जोड़ दिएको छ यसपालि विश्व वातावरण दिवसले। यस सन्दर्भमा चाहिँ सफा स्वस्थ र जलवायु उत्थानशील नेपाल निर्माण गर्न फोहोर व्यवस्थापनको भूमिका चाहिँ कस्तो हुन्छ?
0: अब यसपालिको हाम्रो इन्भाइरोमेन्ट डेको थिम नै त्यही हो, क्लाइमेटलाई हामीले कसरी, जलवायु परिवर्तनलाई हामीले कसरी अगाडि बढ़ाउन सकिन्छ र जोगाउन लगाउन सकिन्छ, हाम्रो प्राकृतिक जति पनि सम्पदाहरू छ त्यसलाई हामीले कसरी संरक्षण गर्न सकिन्छ, र प्लास्टिक वेस्ट म्यानेजमेन्टलाई चाहिँ कसरी हामीले तीव्र रूपमा घटाएर यसलाई राम्रो रूपमा सस्टेनेबल बनाउन सक्छ भन्ने नै प्लान होइन। अब हामीले हेर्ने हो भने प्लास्टिक केबाट बनेको त बुझ्न जरुरी छ होइन। प्लास्टिक भनेको चाहिँ पेट्रोलियम प्रडक्टबाट बनेको वा हाम्रो जति पनि प्राकृतिक ग्यासहरूबाट छ त्योबाट बढ़िरहेको छ। अब हामीले भनि नै रहेछौँ शहरीकरणले गरेर मान्छेको पपुलेसन पनि बढ्दैछ, पपुलेसन बढ्नुको सहित हाम्रो फोहोर पनि मात्रा बढ़िरहेको छ होइन। अब यो फोहोरसँग चाहिँ जलवायु कसरी एक आपसमा जुडियो त भनेर पनि धेरै क्वेश्चनहरू छ। अब हामीले टाढाबाट सुन्दाखेरि त ओहो जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट भनेर भन्छ, तर हामीले नजिकले निहाल्ने हो भने हाम्रो जुन घरबाट निस्किरहेको फोहोर छ कुहिने फोहोर र नकुहिने फोहोर, जब त्यो कुहिने फोहोर प्लास्टिकसँग मिसेर बन्सरी डाँडासम्म पुग्छ त्यो फोहोर केही हदसम्म कुहिन्छ, तर त्यो प्रपरली कुहिँदैन होइन। त्यसबाट चाहिँ मिथेन ग्यास निस्किने गर्छ। सो त्यो मिथेन ग्यासले चाहिँ हाम्रो हरित ग्यास भन्छ होइन, त्यसले चाहिँ हाम्रो जलवायु परिवर्तनमा ठूलो भूमिका खेलेको छ, जसले चाहिँ हामीलाई एकदम नकारात्मक रूपबाट अफेक्ट गरिरहेको छ। नम्बर वान त्यो भयो। नम्बर टू भनेर हामीले हेर्दाखेरि प्लास्टिकलाई घटाउनको लागि मान्छेहरूले चाहिँ प्लास्टिक बढी जलाइरहेको देख्न सक्छौ कि त्यो एउटा समस्या छ होइन। सो प्लास्टिक जलाउँदाखेरि त त्यसबाट त झन् तीव्र रूपमा हाम्रो स्वास्थ्यमा पनि हानि गर्ने भयो र जलवायु परिवर्तनमा पनि ठूलो हानि पुर्याउने भयो होइन। र अर्को भनेको चाहिँ हामीले चाहि नचाही देखी नदेखी धेरै फोहोरहरू चाहिँ पानीमा मिसिएर गइरहेको छ, त्यसले गरेर वाटर पल्युसन भइरहेको छ, एउटा इन्टायर इकोसिस्टममा अफेक्ट भइरहेको छ। अब यो चाहिँ हामीले खासै नेग्लेक्ट गरिराख्ने चिज हो कि हे खोलामा त आफै त्यो प्राकृतिक रूपमा नै त्यो खोलाले आफूले आफूलाई उ गर्छ भनेर हामीले भनेर पढ्ने गरिरहेको छ, तर हामीले ठ्याक्क आजको दुई वर्ष अगाडिको सानेपाको बाढी याद गर्ने हो भने बाढी त आयो, त्यो त धेरै वर्षपछि बाढी आएको भनेर पनि भन्ने गर्छ, जुन चाहिँ जलवायु परिवर्तनको वन अफ द रिजन्सले भन्यो। तर त्यो बाढी आइसकेपछि हामीले एक हप्तासम्म त भएको इलेक्ट्रिक पोलमा पनि प्लास्टिक नै देख्यौँ, बाटोमा पनि प्लास्टिक नै देख्यौँ, तारहरूमा पनि प्लास्टिक देख्यौँ, भनेपछि जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट एक आपसमा एकदमै जुडेको छ नि त।
1: यही कुरालाई जोड्दै गर्दा बर्खायाम अहिले अलिकति यो सन्दर्भ जोड्दा कुरा गर्नु, काठमाडौँ उपत्यकामा प्राय जसो बर्खायामको बेलामा कुनै न कुनै बेलामा सिस्टोल अथवा बन्सरी डाँडाका बासिन्दाहरूले फोहोर रोकिदिनुहुन्छ। तीन चार वर्षको उदाहरण हेर्दाखेरि त्यही बेलामा उहाँहरूले भन्नुहुन्छ यो बेलामा एकदमै धेरै झिङ्गा आउँछ, एकदमै धेरै दुर्गन्ध हुन्छ, अनि रिस उठेर पनि हामीले गर्नुपर्ने बाध्यता हुन्छ भन्नुहुन्छ होइन। त्यो किसिमले भयो फोहोर व्यवस्थापनको चुनौतीहरू चाहिँ मौसम अनुसार कतिको फरक हुन्छन्, गर्मी वर्षा र जाडो मौसमले चाहिँ फोहोर व्यवस्थापन अथवा फोहोरको संकलन पुनर्चक्रण यसमा चाहिँ कतिको असर गर्छ यो मौसमले चाहिँ?
0: यो चाहिँ एकदम महत्वपूर्ण क्वेशन हो, किनभने मान्छेलाई यो बारेमा धेरै ज्ञानै छैन वा मान्छेहरू सचेत नै छैन भनेर भनौँ होइन। अब हामीले गर्मीको मौसम हेर्ने हो भने गर्मीको मौसममा फोहोरहरू एकदम छिटो कुहिन्छ, त्यो कुहिने फोहोर भनेपछि जब त्यो प्लास्टिकसँग मिसेको हुन्छ त्यसबाट छुट्टै दुर्गन्ध आउँछ, त्योसँगै झिङ्गाहरू आउँछ, किरा फट्याङ्ग्राहरू आउँछ, त्यो फोहोरलाई फेरि वेस्ट वर्करले सफा गरेर वर्गीकरण गर्दाखेरि उहाँहरूको हेल्थमा कतिको अफेक्ट गरे त, न उहाँहरूले पन्जा लगाएको हुन्छ, न पिपी लगाएको हुन्छ, न मास्क लगाएको हुन्छ, न चस्मा लगाएको हुन्छ, कति फोहोर आँखामा गइरहेको हुन्छ, कति फोहोर श्वास प्रश्वासनले मुखमा सासमा गइरहेको हुन्छ होइन। सो त्यसले गरेर चाहिँ गर्मीको मौसममा एक त फोहोर पनि धेरै हुन्छ, फोहोर सँगसँगै प्लास्टिकमा धेरै के भन्छ कुहिने फोहोर पनि टाँसेर गइरहेको हुन्छ, त्यो सँगसँगै धेरै कुहिन्छ पनि छिटो फोहोर, जसले गरेर प्लास्टिकको मोल पनि कम भयो, त्यो सँगसँगै पूर्ण चक्रणमा ल्याउन गाह्रो पनि भयो र कामदारहरूको काम पनि बेसी हुने भयो, त्यो त गर्मी मौसमको भयो। अब बर्खायामको बेलाको त झनै छुट्टै छ, त्यो त झन कठिन छ। बर्खायामको बेलामा चाहिँ प्राय जस्तो प्लास्टिकहरू नदीमा मिसिएर गएको हामीले धेरै देखिरहेको हुन्छ होइन। नदीमा मिसिनु त एउटा च्यालेन्जिङ छ होइन, त्यो सँगसँगै ढलमा मिसिएर पनि गइरहेको छ। अब ढलमा मिसिएर त ढल बन्द भएपछि त त्यहाँ त वाटर क्लगिङ भयो, पानी त जम्मा हुने भयो, त्यसले गरेर हाम्रो इन्टायर काठमाडौँ भ्याली वा सहरमा मेन प्रब्लम भनेको बर्खायाममा ढल बन्द हुनु. त्यो ढल कसरी बन्द हुनु त प्लास्टिक फोहोरहरू वा फोहोरहरूको वर्गीकरण नभइकन त्यहाँ पानीमा फालेर त्यसपछि त्यो वाटर फ्लगिङ हुने हो नि त होइन. त्यो सँगैसँगै अर्को एउटा भनेको पानीसँगै अर्को एउटा समस्या भनेको चाहिँ वेस्ट वर्करहरूलाई चाहिँ फोहोर कलेक्ट गर्न समस्या आइरहेको छ. किनभने यसले गर्मीमा त फोहोर कलेक्ट भइरहेको छ तर पानी परेको बेला फोहोर कसरी कलेक्ट गर्ने, उहाँहरूको त रोजीरोटी नै किलोको फोहोर अनुसारमा थाहा हुन्छ. सो त्यसले गरेर चाहिँ एभ्री डे पानी परिरहेको बेला फोहोर पनि कम हुने भयो. फोहोर किनभने त्यो त पानीसँग मिसेर बढी जाने भयो नि त होइन. त्यसले गरेर बाटोमा फोहोर हुने कम हुने भयो, उहाँहरूलाई फोहोर कलेक्ट गर्नको लागि माध्यम नहुने भयो र उहाँहरूको रोजीरोटीमा डिरेक्टली अफेक्ट हुने भयो. र विन्टरमा देखेको मेन समस्या भनेको चाहिँ के हो भन्दाखेरि फोहोर त अलिक कमै हुन्छ, प्लास्टिकहरू अलिक कम हुन्छ किनभने हामीले पानीको बोतल कम खान्छ होइन, पानी कम खान्छ र जुसहरू पनि अलिक कम खाने हुन्छ. त्यसले गर्दा फोहोर त कम भएको हुन्छ तर मेन च्यालेन्ज भनेको चाहिँ मान्छेहरूले दाउरा बाल्नलाई मजाले प्लास्टिक राखेर बाल्छन् दाउरा. त्यसले गरेर चाहिँ हाम्रो मौसम अनुसार नै त्यही अनुसारको नीति नियमहरू हुनु पर्यो, त्यही अनुसारको कार्यक्रमहरू हुनु पर्यो, कार्य पनि त्यही अनुसारले अगाडि बढे मात्रै प्लास्टिक वेस्ट चाहिँ हामीले
1: मौसम अनुसार आउने यी चुनौतीहरू समाधानको लागि समुदाय स्थानीय सरकार वा निजी क्षेत्रहरू व्यावहारिक रूपमा गर्न सकिने त्यस्ता कुराहरू केही छन्? हामीले यस्तो गर्यो भने चाहिँ यी चुनौतीहरू अलिकति कम गर्न घटाउन सकिन्छ भने
0: स्थानीय रूपबाट चाहिँ त्यही नै हो. सर्वप्रथम त वर्गीकरणको लागि जोड दिनु पर्यो, घर घरबाट नै वर्गीकरण गर्नुपर्छ र एकदम नियमित रूपमा वर्गीकरण गर्नुपर्छ. नोटिस जारी गरेर मात्र होइन कि घर घरमा सचेतना पुर्याएर चाहिँ उहाँलाई कसरी व्यवहारिक रूपमा हामीले बदल्न सक्छ त्यो एउटा चाहिँ गर्न एकदमै जरुरी छ. त्यो नभइकन हामीले त्यो चाहिँ हाम्रो फर्स्ट लेभल फर्स्ट स्टेप हो भनौँ न होइन. हामीले वेस्ट म्यानेजमेन्टको लागि फर्स्ट स्टेप त्यो भयो. सेकेन्ड भनेको चाहिँ जति पनि प्राइभेट सेक्टर्सहरू छ उहाँहरूले चाहिँ जति आफूले वेस्ट प्रड्युस गरिरहेको छ, अब एउटा काम गर्दाखेरि त उत्पादन क्षेत्रमा त कति धेरै वेस्टहरू प्रड्युस भइरहेको हुन्छ वा उत्पादनमा नै कति धेरै प्लास्टिकहरूको प्रयोग भइरहेको हुन्छ, प्लास्टिकको उत्पादन भइरहन्छ. जति प्लास्टिक उत्पादन भयो त्यही अनुसारको चाहिँ उहाँहरूले नै त्यसको व्यवस्था गर्ने जिम्मेवारी लिनुपर्ने भयो. त्यो नीति लागू गर्नको लागि हामीलाई स्थानीय तहबाट प्रेसरहरू प्रोभाइड गर्नुपर्ने भयो होइन. सो स्थानीय तहबाट त्यो नीति लागू गर्नको लागि कडा कारवाही सहितको जरिवाना सहितको हुनुपर्ने भयो र जति पनि प्राइभेट सेक्टरहरू यो वेस्ट वा उत्पादनमा काम गर्ने भइरहेछ, जति पनि फोहोर कलेक्ट भइरहेछ त्यसको एउटा नियमित रूपमा चाहिँ उहाँहरूले नै त्यसको व्यवस्थापन गर्नुपर्छ भनेर निश्चित रूपमा जारी गर्नुपर्ने भयो. अर्को भनेको चाहिँ हाम्रो लोकल कम्युनिटीबाट नै हामीहरूले चाहिँ ल ठिक छ हामी स्थानीय तहमा किन कुर्नु पर्यो, हामी आफैले नै आफ्नो साथीलाई दिदी भाइलाई दाजुलाई सबैलाई चाहिँ अबबाट हामीले फोहोर वर्गीकरण गर्नुपर्छ, यसमा कोही विज्ञहरू हुनुहुन्छ नि उहाँबाट ज्ञान लिएर आफ्नो दाजुभाइहरूलाई चाहिँ यो कौशी खेतीको पालनको बारेमा अझै ज्ञान दिन सक्यो भने त्यो अझै अगाडि बढ्न सक्यो नि त.
1: बदलियो नेपालमा हामी फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ प्रेसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ. कार्यक्रमको हामी अब अन्तिम चरणमा आएका छौँ. अन्तिम चरणमा जस्तो अहिले प्रविधिमय भएको छ हाम्रो जीवनशैली अथवा हाम्रो संसार प्रविधिसँग एकदमै धेरै नजिकेको छ, फोहोर व्यवस्थापनको क्षेत्रमा चाहिँ यो प्रविधि अथवा डिजिटल समाधानको कस्तो भूमिका रहन सक्छ? स्मार्ट बिन होला, मोबाइल एप, अन्य नवीन प्रविधिहरू नेपालको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी हुन सक्छ र प्रयोग गर्न थालिएको तपाईँले पाउनु भएको छ?
0: अहिले चाहिँ खासै यो प्रयोगमा आइरहेको छैन तर यो चाहिँ अवसरको स्टेप पनि हामीले देख्न सक्छ होइन. अब कति धेरैजनाहरू चाहिँ वेस्ट स्मार्ट वेस्ट कलेक्ट गर्नलाई चाहिँ अगाडि बढ़िरहेको छ. जस्तै यो प्लास्टिक वेस्टबाट हामीले कसरी इँटाहरू बनाउन सक्छ भनेर, प्लास्टिक वेस्टलाई हामीले कसरी फेरि के भन्छ प्लाईहरू बनाउन सकिन्छ भनेर त अगाडि बढ्दैछ. अब मेन हाम्रो समस्या जुन संकलनमा छ त्यो संकलनमा आधारित रहेर चाहिँ उहाँले जुन यो स्मार्ट कलेक्सनको कुराहरू भयो, स्मार्ट बिनको हजुरले कुरा गर्नुभयो, त्यसमा चाहिँ अब नयाँ एप सिस्टम होइन, हाम्रो फोनैबाट कहिले आउँदैछ फोहोरको गाडी त्यो त्यस्तो सिस्टमहरू जस्तै गरेर अरू अन्य सिस्टम कति फोहोर कलेक्ट भइरहेछ, मैले वर्गीकरण गरेको फोहोर कहाँ गइरहेको छ, महिनामा कति प्रतिशत फोहोर चाहिँ मैले दिएँ भने त्यो एउटा डेटा एउटा एप सिस्टमबाट नै आउन सक्यो भने चाहिँ एक त मान्छे सचेत पनि भयो, त्यो सँगै आफूले फोहोर जुन दिइरहेको छ हामीले कलेक्ट गर्न आउनेलाई सो त्यो फोहोरबाट चाहिँ कति वर्गीकरण भएर त्यसले कसरी कवाडी सेन्टर वा रिसाइक्लिङ इन्डस्ट्रीलाई सपोर्ट गर्यो त्यो डेटा पनि त हामीसँग रह्यो होइन
1: यो काममा चाहिँ विशेष गरी पालिकाहरू सचेत
0: पालिका
1: अब कार्यक्रमको अन्त्यमा जाँदै गर्दाखेरि नेपालका शहरहरूलाई सफा र दिगो बनाउन एउटा सानो तर प्रभावकारी यो डेली हेबिट मात्रै भनौँ डेली हेबिटमा परिवर्तन गर्न सक्ने हो भने तपाईँ के सुझाव दिन चाहनुहुन्छ
0: मेरो सुझाव एकदमै सामान्य र एकदम बुझ्नु नै पर्ने हो त्यो भनेको चाहिँ हामीले घर घरबाट कुहिने फोहोर न नकुहिने फोहोर छुट्याएर दिनु पर्यो अब हामीले कुहिने फोहोरलाई पनि सक्दो प्लास्टिकमा नै बेरेर दिने गर्छौँ होइन त्यसको सट्टा हामीले एउटा प्लास्टिक एउटा डस्टबिनमा नै त्यो कुहिने फोहोर यसमा यो एउटा डस्टबिनमा कुहिने फोहोर चाहिँ राख्ने हो र नकुहिने फोहोर यो डस्टबिनमा राख्ने र जब फोहोर सङ्कलन गर्न आउँछ उहाँहरूलाई त्यो डस्टबिनै दिएर ल हजुर यो गर्नु अलिकति अल्छीलाग्दो काम हुनसक्छ हेर्दाखेरि र सुन्दाखेरि र बुझ्दाखेरि होइन तर हामीले त्यो मात्रै लागू गर्यो भने चाहिँ धेरै प्रतिशत धेरै यो इन्टायर चक्रीय अर्थतन्त्र फोहोर व्यवस्थापनको जुन हामी कुरा गरिरहेछ त्यो इन्टायर सेक्टरको फर्स्ट स्टेप भनेको नै त्यो र त्यो स्टेपलाई लागू गर्न हामीले घरबाट नै सुरुवात गर्नुपर्ने हुन्छ सक्दो अर्ग्यानिक वेस्टलाई जैविक मलमा गरेर कौशी खेती गर्न पाए त झनै राम्रो होइन त्यसबाट त हाम्रो प्लास्टिक वेस्ट मात्रै जाने भयो यदि त्यो गर्न नसकेमा चाहिँ छुट्याएर कुहिने फोहोर र नकुहिने फोहोर छुट्याएर नै हामीले दिन सक्यो भने चाहिँ धेरै प्रभावकारी हुन सक्छ
1: हुन्छ त एकदम महत्वपूर्ण समय दिनुभयो र यो फोहोर कुरा हामी सामान्य ठान्छौँ तर यो एकदमै ठुलो विषय हो हामीले घर घरबाट बुझ्नुपर्ने यो विषयमा प्रष्ट रूपमा बुझाउने गरी आफ्नो कुराहरू राख्नुभयो यहाँलाई उज्यालोतर्फ दिँदै जानुभयो
0: थ्याङ्क यू सो मच
1: उहाँ हुनुहुन्थ्यो फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठ उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ अब भने आजको बदतुन नेपालको समय सकिने लागेको छ अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वत वर्गको विषयमा छलफल गर्छौं आजको बदतुन नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बस्ने विदा हुन्छु नमस्कार

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। वैशाखसम्म भित्रियो 19.25 खर्ब रेमिट्यान्स। बाह्य सूचक बलियो भए पनि आन्तरिक अर्थतन्त्र चुनौतीमै। पोखरा दुबई उडानका लागि फ्लाई दुबईले पायो अनुमति। सेप्टेम्बर 23 देखि दैनिक उडान हुने। आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना। भूरीका कारण नवलप्रासीको विनय त्रिवेणीमा 17 घर र 2 गोठमा क्षति। काश्मीरमा भएको झडपमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो। प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ताको आदेश। र एससीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपाल र थाइल्याण्ड बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको 10 महिनामा 19.16 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19.16 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। 10 महिनामा रेमिट्यान्स प्रवाह गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 41.2% बढ़ेको हो। राष्ट्र बैंकका अनुसार वैशाखमा मात्रै कीर्तिमानी 2.57 खर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यसअघि 1 महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन। राष्ट्र बैंकका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 33% बढ़ेर 13.26 करोड़ पुगेको छ। गएको वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो। त्यस्तै 10 महिनामा वैदेशिक रोजगारीका लागि 3,35,510 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 3,26,364 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 4,05,610 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,80,314 रहेको थियो। त्यस्तै 10 महिनामा विदेशी मुद्रा संचित 37 खर्ब रूपियाँ नागेको छ। गएको असार मसान्तसम्म 26.77 अर्ब बराबर रहेको विदेशी मुद्रा संचित 38.3% बढ़ेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 37.4 अर्ब रूपियाँ पुगेको हो। 10 महिनाको अवधिमा आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ। तर आन्तरिक उत्पादन, बजार माग र सरकारी वित्त व्यवस्थापन भने संरचनागत चुनौतीहरू कायमै रहेको छ। फ्लाई दुबईले पोखरा दुबई रूटमा सीधा उडान सेवा शुरू गर्ने भएको छ। आउँदो सेप्टेम्बर 23 देखि दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आउँदो आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक आकर्षित गर्न कूटनैतिक पहल गर्ने उल्लेख गरेको थियो। लगत्तै फ्लाई दुबईले उडान अनुमति पाएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताउनुभयो। पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर रहेको उहाँको भनाई छ। दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्य पूर्व, युरोप, अफ्रिका लगायत 300 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुग्ने अपेक्षा छ। झण्डै 22 अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् 2023 को जनवरी 1 मा पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो। पर्यटकीय राजधानी समेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड़िएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा रहेका छन्। आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन रहनेछ। यसअघि गैराती, काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो। झापासहित दाङ, तनहुँ, काठमाडौँमा मध्यमसम्मको वर्षा भएको छ। पानी परेका क्षेत्रमा केही शीतल महसूस भएको छ। पर्सि शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। यसैबीच नवलपरासी वर्दगाड सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका एक सिसेनी क्षेत्रमा हिजोको हावाहुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीले घरको छाना उडाएको छ। केही घरमा रूखका हाँगा खस्दा क्षति पुगेको छ। केही कच्ची घरको पर्खाल चर्किएको तथा एउटा घरको बलकको पर्खाल भत्किएको छ। मनबहादुर राणा र केमबहादुर विकको गोठमा पनि हुरीले क्षति पुर्याएको छ। वर्षासँगैको हावाहुरीले घर गोठमा क्षति गरेको तर परिवार नै विस्थापित हुनुपर्ने अवस्था भने नरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्दगाड सुस्ता पूर्वले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। इजरायल जानका लागि लिँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको हो। व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए। त्यसक्रममा झडप समेत भएको थियो। त्यसपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणाली CIIA-ले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो। सूचनामा परीक्षाको नयाँ मिति तथा समय सम्बन्धी जानकारी अर्को सूचना मार्फत दिने उल्लेख छ। दैनिक उपयोग्य वस्तु, टेलिफोन तथा इन्टरनेट सेवासहित 25 क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा हड़ताल गर्न नपाइने बनाएको हो। गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ। आवश्यक सेवा सञ्चालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी 25 क्षेत्रमा बन्द हड़ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ। संचार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत, भेटेरिनरी, राहदानी विभाग कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हड़ताल निषेध गरिएको हो। डाक, तार वा टेलिफोन सेवामा हड़ताल गर्न पाइदैन। त्यसै गरी जल, स्थल वा हवाई मार्गबाट यात्री वा माल सामान ओसार पसार गर्ने सेवामा पनि बन्द हड़ताल निषेध गरिएको छ। आज विश्वभर सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ़दो द्वन्द, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरू बढ़दै गएको सन्दर्भमा यो दिवस मनाउने गरिन्छ। सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र महासभाले सन् 2024 जून 7 एक प्रस्ताव पारित गर्दै हरेक वर्ष जून 10 तारीकलाई अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। अब विदेशको खबर। पाकिस्तान प्रशासित काश्मीरमा क्षेत्रीय चुनाव अघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा 30 जनाको ज्यान गएको छ। झण्डै 200 जना घाइते भएका छन्। आइतबार राति रावलकोटमा चर्किएको विरोध प्रदर्शनमा 11 जनाको ज्यान गएपछि स्थानीय प्रशासनले व्यापक दमन अभियान शुरू गरेसँगै झडप भएर ज्यान गुमाउनेको संख्या बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यसै गरी क्षेत्रीय सरकारले प्रतिबन्धित जेएएसीका चार प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ता गर्न आदेश समेत दिएको छ। साथै उनीहरूलाई पक्राउका लागि 1 करोड़ पाकिस्तानी रूपियाँ पुरस्कार घोषणा गरिएको छ। जेएएसीले जुलाई 27 हुने क्षेत्रीय विधानसभाको चुनावमा 12 सीट शरणार्थीका लागि आरक्षित गरिएको निर्णयको विरोध गर्दै बन्दको आह्वान गरेको हो। अब खेल खबर। एससीसी महिला टी20 प्रीमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वालिफायर खेलमा अहिले नेपाल र थाइल्याण्डले खेलिरहेका छन्। मलेसियाको बायोमासो बलमा थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गरेको हो। उसले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको छ। नेपालले जितका लागि 131 रनको लक्ष्य पाएको छ। समूह एको विजेताका रूपमा थाइल्याण्ड तथा समूह डीको उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन् सेमी फाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली मानिएको थाइल्याण्डलाई हराउनुपर्नेछ। चार भन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। वैशाखसम्म भित्रियो 19 खर्ब रेमिट्यान्स। बाह्य सूचक बलियो भए पनि आन्तरिक अर्थतन्त्र चुनौतीमै। पोखरा दुबई उडानका लागि फ्लाई दुबईले पायो अनुमति। सेप्टेम्बर 23 दैनिक उडान हुने। आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना। हुरीका कारण नवलपरासीको विनय त्रिवेणीमा 17 घर र 2 गोठमा क्षति। काश्मीरमा भएको झडपमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो। प्रतिबन्धित जेएएससीका चार प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ताको आदेश। र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनल खेलमा नेपाल र थाइल्याण्ड बीचको खेल चल्दै।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580 40719 र 98580 51715।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्रीजी एग्रिभेटमा गएर आएँ के. यो देखेनौ यत्रो सामान त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-9656 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ. गर्मी
1: ओ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ. हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरे के हो कसो?
1: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
6: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको
1: नस तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्दा नलाग्ने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आस्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
1: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
6: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-484-1117।
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान सार्वजनिक रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455368994।

0: me a
1: extreme energy drink.
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई
1: Extreme energy drink.

0: दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू संचालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू संचालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू संचालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा संस्था कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582339, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रिभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु,
5: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
6: नटिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
8: सो
1: सूचना
8: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डीरोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुनर्निर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ

0: चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत।
2: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-200।

0: Sonia. Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विधेयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: Hango, let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, भुइँघाटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
4: Extreme energy drink. Time check. अहिले ठीक 10 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: Mobile upgrade मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका।
8: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
10: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
10: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9585405519 र 9585151715।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: Radio Bheri FM

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्राली सुर्खेत में ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858720935, 9862829133 र 9865555606।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: एसई सकियो, अब रमाइलो सुरु भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन छुने
9: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
5: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-483-3309 98-581-560 र 98-481-5499।

0: खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहारा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामनाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो।
3: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
4: रेडियो भेरी एफएम

0: 点嚟都为我开一下，几个月后数啦。
1: Hello, Mr. Madmarana. Hello, Mr. Madmarana.

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
8: रेडियो भेरी एफएम

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा ठेकदारले काम अलपत्र पारेपछि लेकपेसीमा विद्युत विस्तार ठप्प, लिफ्टिङ खानेपानी योजनाबाट पानी वितरणमा समस्या, यस वर्षको मनसून भित्रिन अब 4 दिन बाँकी, आज पनि देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, र नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि 6 नौट हुन असफल, क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित। सुर्खेतको लेकबेसी नगरपालिका वडा नम्बर 2 स्थित पुरानो गाउँ सोलार खानेपानी योजनाबाट स्थानीयले नियमित खानेपानीको समस्या भोग्दै आएका छन्। सोलार प्रणालीमा सञ्चालन भइरहेको आयोजनामा घाम लागेको बेला मात्र पानी आपूर्ति हुने र मौसम खराब हुँदा खानेपानी अभाव हुने गरेको उपभोक्ताले गुनासो गरेका छन्। खानेपानी उपभोक्ता प्यारी दनुवारले आयोजनालाई नियमित सञ्चालन गर्न विद्युत आवश्यक रहने बताउनु भएको छ। उहाँले घाम नलागेको समयमा गाउँमा खानेपानीको हाहाकार हुने भन्दै सम्बन्धित निकायसँग छिटो विद्युत पुर्याउन माग गर्नुभएको छ। अर्का स्थानीय मानवीर बीकले बादल लाग्दा खानेपानीको हाहाकार हुने गरेको भन्दै विद्युत चाँडो पुर्याउन माग गर्नुभएको छ। विद्युत पोल मात्र गाडिएको भन्दै त्यसपछि काम अघि बढ़न नसकेकोमा स्थानीय आक्रोशित बनेका छन्। पुराना गाउँ सोलार पावर हाउसका अध्यक्ष भविन ज्ञामी राणाले स्थानीयको खानेपानी समस्या समाधान गर्न विभिन्न संघ संस्थासँग सहकार्य गरी सोलार प्रणाली मार्फत लिफ्टिङ आयोजना सञ्चालन गरिएको भए पनि नियमित बनाउन विद्युत आवश्यक रहेको बताउनु भएको छ। स्थानीय सरकारले भने वडा नम्बर 1 र 2 का विभिन्न ठाउँमा विद्युत पुर्याउने गरी काम भइरहेको भए पनि ठेकदारको लापरवाहीका कारण काम अगाडि नबढ़ेको बताएको छ। वडा नम्बर 2 का अध्यक्ष चन्द्रबहादुर बुढाले विद्युत सेवा विस्तारका लागि काम अघि बढ़ाइएको भए पनि ठेकदारको लापरवाहीका कारण काममा ढिलाइ भएको बताउनु भएको छ। यस विषयमा माथिल्लो तहका सरकारसम्म आफूले माग राखे पनि सुनवाई नभएको उहाँको भनाइ छ। यस वर्षको मनसून भित्रिने समय आउन अब 4 दिन मात्र बाँकी रहेको मौसमविदहरूले बताएका छन्। अघिल्लो वर्षदेखि मनसून भित्रिने समय केही दिन पर सर्दै जून 13 तारीक सम्म पुगेको छ। आउँदो 1 साताभित्र मनसून भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यून चापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्ने बताइएको छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको भन्दै नेपालको पूर्वी भूभाग प्रवेश गर्न करिब 4-5 दिन लाग्ने बताउनु भएको छ। सुर्खेत सहित धेरै जसो ठाउँमा गैराती पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै पानी भने झापामा 85 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। खास गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्टाङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। आउने शुक्रबार र शनिबार भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि 6 नौट हुन असफल भएको छ। केही दिनदेखि एसियन गेम्स छनौटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि 6 नौट हुन नसकेको हो। मलेसियामा जारी एसिसी महिला प्रिमियर कपको आज भएको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा 6 नौट हुन असफल भएको हो। बिहान भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको छ। क्वार्टर फाइनलमा पराजय बेहोरेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना यसपालि सकिएको छ। 131 रनको लक्ष्य पछ्याएको नेपालले पूरा विश्वभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले सर्वाधिक अभिजित 20 रन जोड्दा सोनी पाखरिन 15, सीता राणा मंगरले 12 तथा सम्झना खड्काले 11 रन बनाए पनि अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। हस् तरीलाई बिहान 11 बजेको भेरि हाइलाइट सक्यौं। दिउँसो 4 बजेको भेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्य रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर। माथिल्लो रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 9841844935, 9582 3990, 9582 40792 र 9844861175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
7: भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
11: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेश भरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Japonia. Extreme energy drink.
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरूवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशजना भया
3: तै तयजु क्या गर्न मन गर्दछौ मुखबित
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा
4: सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार

0: सटर सुर्खेत मोबाइल नंबर 97486175 र 98489546।
1: रेडियो भेरी एफएम।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858 56455।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकायलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
3: सूचना,
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 9848391117।
5: रेडियो भेरी एफएम।

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोली क्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-580-50-696।
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
4: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
3: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
4: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56-6।
4: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
8: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
9: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872।
8: सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
6: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
10: सबैको मन सुने
11: रेडियो भेरी एफएम।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.
14: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी। देशभरका झण्डै 25,00,000 किसान सूचीकरण, अझै 16,00,000 सूचीकरणमा आबद्ध हुनै बाँकी। वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, 1,26,00,000,000,000 राजस्व संकलन। आफ्नो हेलिकप्टर खसाले पछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार। र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब गरिएको आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ। वहाँले यसलाई भ्रामक र अति रंजित भन्दै चियाको कपमा तूफान ल्याउन खोजिएको टिप्पणी गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई यसपटक स्पष्ट पारिएको समेत बताउनु भएको छ। विद्युतीय गाड़ीको हकमा 50,00,000 रूपियाँ मुनिका गाड़ीको मूल्य नबढ़ोस् भन्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो। भन्सार बिन्दुमा 20,00,000 रूपियाँसम्म मूल्य भएका गाड़ीहरू जसको बजार मूल्य 50,00,000 भन्दा कम हुन्छ, सड़क निर्माण दस्तुरमा 5% सट्टा 2.5% मात्र ल्याउने निर्णय भएको अर्थमन्त्रीले बताउनु भएको छ। कानून मन्त्रालयसम्म पुग्दा यो बुँदा छुट्न पुगेकाले त्यसलाई पछि संशोधन मार्फत समावेश गरिएको उहाँको भनाइ छ। साथै जेठ 15 अघि नै भन्सार प्रक्रिया पूरा गरी अन्त शुल्क तिरिसकेका गाड़ीको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उहाँले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25,00,000 किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनमा खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकाले बाँकी 16,00,000 भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन। किसानलाई पनि सूचीकृत गर्ने काम भइदिएको अधिकृत पण्डितले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरणपछि परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउन सहज हुनेछ। केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। सन् 2026 को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमाल आरोहण गर्ने काम मैजारो अर्थात सम्पन्न भएको छ। सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 1195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागले 6500 मीटर भन्दा बढ़ी उचाई भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ एनएमएले अनुमति दिँदै आएको छ। यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 159, अमेरिकाका 152, भारतका 101, जर्मनीका 75, बेलायतका 74, रशियाका 70, नेपालका 44, क्यानाडाका 41, पोल्याण्डका 32, फ्रान्सका 27 रहेका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 छिमेकी चीनका आरोही पुगेका हुन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रशियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कामी रीता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसैगरी महिला आरोहीमा संखुवा सभा मकालुकी लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ। कामी रीता लाक्पाले आफ्नै रेकर्ड तोड्नु भएको हो। सरकारले सगरमाथा आरोहण अनुमतिबाट 1,08,10,725 रूपियाँ राजस्व संकलन गरेको छ। यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 रूपियाँ राजस्व संकलन गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामै 10,100 रूपियाँले घट्यो। तोलाको 2,91,800 रूपियाँमा कारोबार लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
10: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
15: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
10: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
15: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
10: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एतिन्जेल हामीले भन्सारदर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25 लाख किसान सूचीकरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव तोलामै 10,100 रूपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,925 रूपियाँमा कारोबार भएको चाँदी आज भाव घटेर तोलाको 4,740 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अब विदेशको खबर। इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ। इरानमा श्रृंखलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार पर्सियन गल्फ क्षेत्रमा विस्फोटनका आवाजहरू सुनिएका थिए। यो मिशन इरानको अनुचित आक्रमण विरूद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। इरानले होर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। अपाचे हेलिकप्टरका दुईजना चालक दलका सदस्यलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो। इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता दावी गरेको भने छैन। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको 10औं दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको बायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले अभिजित 20 रन बनाइन् भने सोनी पाखरिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रनको योगदान दिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाउँदै 130 रन बनाएको थियो। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई हराएको छ। अमेरिकाको जोर्डन हियर रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा भ्यालेन्टिन बार्को, कप्तान लियोनल मेसी र थियागो अल्मान्डाले समान 1-1 गोल गरे। विश्वकप भोलि रातीदेखि शुरू हुँदैछ। अर्जेन्टिनाले असार 3 गते अल्जेरियासँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। समूह जीमा रहेको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अर्जेन्टिना विश्वकपको साबिक उपाधि विजेता टोली हो। आइसल्याण्ड यो विश्वकपमा छनौट भएको छैन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25 लाख किसान सूचीकरण, अझै 16 लाख सूचीकरणमा आबद्ध हुनै बाँकी, वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, 1,26 अर्ब राजस्व संकलन, आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार, र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-484-6631।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै भाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
1: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: Hello, let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग 2. सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.
5: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ.
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ.
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो. जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन. शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ.
6: यो सोलर बलियो र भरपर्दछ.
8: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको.
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360.
10: रेडियो भेरी FM.

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
1: सूचना
2: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
2: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
0: रेडियो भेरी एफएम

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
3: रेडियो भेरी एफएम।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
2: चार बाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दादुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
3: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
4: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3390, 98-551-560 र 98-481-5689।
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: Extreme energy drink. Time check. Aile thik 1 baje ko cha.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौं।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
3: वैदेशिक रोजगारमा जानेले घरमा छोड्नु पर्ने कागजातहरू, राहदानी र नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिको प्रतिलिपि, निरोगीताको प्रमाणपत्रको प्रतिलिपि, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, म्यान पावर संस्थालाई तिरेको रकमको भरपाई, रोजगारदातासँग गरेको करार सम्झौता प्रतिलिपि, बीमा गराएको कागजातको प्रतिलिपि, कल्याणकारी कोष रकम जम्मा गरेको प्रमाणपत्रको प्रतिलिपि, विदेशमा काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क नम्बर र कम्पनीको विवरण। वैदेशिक रोजगारमा रहँदा कठिनाई उत्पन्न भए यस्ता कागजातहरू महत्वपूर्ण हुन्छ।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
5: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: के तपाई गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15%सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रोयको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ हब अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नपालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ, लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने कोसिस छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर
3: सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
3: लकिपिराग फोन नम्बर 9820293948, 9820293948।
4: रेडियो भेरी एफएम

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बु टिप्ने, च्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ? वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान, किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ? वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
9: Extreme energy drink. Time check. Aile thik 2 bajeko cha.
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि. मोबाइल नम्बर 98 4 80 44 631.
4: रेडियो भेरी एफएम.

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।

0: 6.9 inchको standard display, AI powered camera, 2 वर्षको warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो?
2: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% छुटको व्यवस्थित मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने,

0: 4553975 र 98 145 84 031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
7: रेडियो भेरी एफएम

0: स्कूल देखि कैंपस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायत का पाठ्य सामग्री
1: लोक सेवा आयोग का किताब
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्था का लागि आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षा का लागि हामी प्रतिबद्ध छौं।
2: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702।
3: खुशीको खबर,
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
7: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-1114, मोबाइल 98-585-51-960 र 97-678-84-566।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक सूचना ट्रान्सफर स्थगित। रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन। विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्मका लागि थप। अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्र विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी। बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री। जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी। नेपाल खबरमा अब पूरा खबर। संसदको अवरोध गर्नका लागि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बिहान 11 बजेका लागि बोलाएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर 2 बजेसम्मका लागि स्थगित गरेकोमा अझै शुरू भएको छैन। बैठक स्थगित गरेर सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते संसदमा भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दल संसद अवरूद्ध गर्दै आएका छन्। सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री आफू संसदमा आउन नसक्ने हो भने लिखित वक्तव्य कुनै मन्त्री आएर पढे हुन्छ भन्ने विकल्प प्रस्ताव गरे पनि त्यसमा राष्ट्रपतिले सहमति जनाएको छैन। राष्ट्रपति सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा छन्। राष्ट्रपतिले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो। विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू छन्। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो। नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालयमा आगजनी भएर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि म्याद थप गरेको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो। अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्रै सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 भन्दा बढ़ी उजुरी प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा हटिसकेका राजपत्राङ्कित विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीहरूले विवरण बुझाउनुपर्ने जनाएको छ। आयोगले पछिल्ला 35 वर्षको अवधिलाई 2 चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40,000 व्यक्तिको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर सम्पत्तिको विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दत्तवाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नुपर्ने अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ। अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्यवस्था गरिएको छ। कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था पनि आचार संहितामा रहेको छ। सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैले पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीका व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था, ट्यूशन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाईहरूलाई समेत परिपत्र पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गर्नु परेको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अरियाल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। निर्वाचन आयोगले 2079 सालको पालिका चुनावमा एमालेबाट जितेर पछि अरू दलमा गएका 8 जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको हो। पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका 1 का वडा अध्यक्ष कमल बहादुर बानिया, मोलुङ गाउँपालिका 6 का वडा अध्यक्ष कमल तामाङ र ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7 का वडा अध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 1 का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 का वडा अध्यक्ष होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका 4 का वडा अध्यक्ष राम कुमार श्रेष्ठ, मोरङकै रंगेली नगरपालिका 1 का वडा अध्यक्ष महेश कुमार खनाल र दाङको घोराई महानगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीको रूपमा उहाँको यो लगातार 30 कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो। यसैबीच सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यानकर्षण गराएका हुन्। राखेपछि यसबारेमा भोलिसम्ममा चित्तबुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख छ। एएफसीले भोलिसम्ममा राखेपको गएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छनृ। समाचार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधित्व बैठक सूचना टाँसेर स्थगित। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन। विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्मको लागि थप। अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्र विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी। बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र इन्टरमाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा ईएफसीको चेतावनी।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: यसै उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 484 9335, 98 582 3999, 98 580 40 792 र 98 448 61 175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: रेडियो भेरी FM।

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौं।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिन द्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 98585।

0: एन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्र नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्रीस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी एफएम।

0: 6.9 को स्टैंडर्ड डिस्प्ले एआई पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित रेडमी ए7 में 5200 mAh तथा रेडमी ए7 प्रो में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
3: एसई सक्यो अब रमाइलो सुरु भयो
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
3: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
5: नेपाल टेलिकम राष्ट्रको संचार
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ मानिके एज मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045
6: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 98586546455।
3: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौ। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98484461।
6: रेडियो भेरी एफएम 98.6 x 2.7
7: मेगाहर्ज। टाइम चेक अहिले ठीक 4 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भई हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा ठेकदारले काम अलपत्र पारेपछि लेकबेसीमा विद्युत विस्तार ठप्प, लिफ्टिङ खानेपानी योजनाबाट पानी वितरणमा समस्या, यस वर्षको मनसून भित्रन अब चार दिन जति लाग्ने, देशका धेरै जसो भागमा आज हल्का र मध्यम वर्षाको सम्भावना, नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल, क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित। सुर्खेतको लेकबेसी नगरपालिका वडा नम्बर 2 पुरानो गाउँ सोलार खानेपानी आयोजनाबाट स्थानीयवासीले नियमित रूपमा खानेपानीको समस्या भोग्नु परेको गुनासो गरेका छन्। सोलार प्रणालीबाट सञ्चालन भइरहेको आयोजनामा घाम लागेको बेलामा मात्रै पानी आपूर्ति हुने उनीहरूको भनाइरहेको छ। खानेपानी उपभोक्ता प्यारी दनुवारले आयोजना नियमित सञ्चालन गर्न विद्युत विस्तार आवश्यक रहेको बताउनु भएको छ। उहाँले घाम नलागेको समयमा गाउँमा खानेपानीको हाहाकार हुने गरेको भन्दै तत्काल विद्युत व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ। अर्का स्थानीय मानवीर विकले बादल लाग्दा खानेपानीको अभाव हुने गरेको भन्दै विद्युत चाँडो पुर्याउन माग गर्नुभएको छ। पुरानो गाउँ सोलार पावर हाउसका अध्यक्ष ग्यामी राणाले पनि स्थानीयले खानेपानीको समस्या झेल्नु परेको उल्लेख गर्दै विभिन्न संघ संस्थाको सहकार्यमा सोलार प्रणाली मार्फत लिफ्टिङ आयोजना सञ्चालन गरिए पनि नियमित बनाउन विद्युत आवश्यक रहेको बताउनु भएको छ। यस वर्षको मनसून भित्रने समय आउन अब चार दिन जति लाग्ने मौसमविदहरूले बताएका छन्। अघिल्लो वर्षदेखि मनसून भित्रने समय केही दिन पर सर्दै जुन 13 तारीकमा स्थानान्तर हुने बताइएको छ। आउँदो एक साताभित्र मनसून भित्रने वातावरण बन्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले भारतको केरलामा जुन 4 तारीकमा मनसून न्यूनचापीय रेखा प्रवेश गरिसकेको जनाएको छ। त्यसबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन जति लाग्ने बताइएको छ। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा पर्ने गरेको छ। सुर्खेतको वीरनगर सहित विभिन्न ठाउँमा गैराती पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा भने झापामा 85 मिलिमिटर मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै भागमा आज पनि हल्का र मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। आउँदो शुक्रबार र शनिबार भने धेरै जसो ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ। केही दिन अघि एसियन गेम्स छनौटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। मलेसियामा जारी एसएससी प्रिमियर कपको क्वार्टर फाइनलमा आज थाइल्याण्डसँग पराजित भइसके नेपालको एसिया कपको छनौट हुने सम्भावना सकिएको हो। बिहान भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 76 रनले पराजित हुन पुग्यो। 131 रनको लक्ष्य पाएको नेपालले पूरा 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्रै बनाउन सक्यो। हस्तरीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एससीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455 36 98 4।

0: Media.
1: Extreme energy drink.
2: रोग ले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशे यी बाइजना भए
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
7: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145484031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सिमिने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा ध्यान दिउँ। बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा र त्यसमा विज्ञापन गर्न स्थानीय तहको अनुमति लिउँ। अनुमति लिँदा होर्डिङ बोर्ड राख्ने स्थान र आकार प्रकार बारे उल्लेख गरौं। होर्डिङ बोर्ड राख्न उपयुक्त भए नभएको स्थानीय तहले जाँचबुझ गरेर मात्र अनुमति प्रदान गरौं। शहर तथा घना बस्तीमा होर्डिङ बोर्ड राखिने भएकाले जीवधनको क्षति हुने नहुने प्राविधिक निरीक्षण गरौं। अनुमति दिँदा नै तोकिएको शुल्क प्राप्त गरौं। बाह्य विज्ञापन गर्दा अनुमति शुल्क, नवीकरण शुल्क, बहाल वा बहाल कर तथा विज्ञापन कर संकलन गरौं। बाह्य विज्ञापनलाई स्थानीय तहको आमदानीको स्रोतको रूपमा विकास गरौं। बाह्य विज्ञापनको लागि विज्ञापन नियमन गर्ने ऐन 2076 अनुरूप स्थानीय तहले विज्ञापन ऐन निर्माण गरौं।
6: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: रेडियो भेरी FM।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोड्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पुण्य क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0883521599 र मोबाइल नम्बर 9848391117।
5: रेडियो भेरी एफएम।

0: एसईई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय विजयनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-4-30-3-9, 98-5-51-5-60 र 98-4-81-56-4-99।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसनको लागि सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-5-51-960 र 97-6-78-84-566।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 5 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा 33-34 अर्बको हाराहारीमा बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी, 10 जिल्लाबाट साना ठूला गरी करिब 17,000 आयोजना सिफारिश, यस वर्षको मनसून अब 4 दिनभित्र नेपाल भित्रिने, आज पनि देशका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, र नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल, क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित। कर्णाली सहित सबैजसो प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 को बजेट निर्माणमा जुटेका छन्। कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी बजेट 33-34 अर्ब हाराहारीमा आउने गरी सिलिङ वितरण गरिएको जनाएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा 1% बजेटको आकार वृद्धि गरेर वैशाख अन्तिम साता नै सिलिङ वितरण गरिसकेको छ। आगामी बजेटलाई व्यवस्थित र परिणाममुखी बनाउन सरकारवाला निकायसँग छलफल भइरहेको मन्त्रालयको भनाइ छ। कर्णाली सरकारले आयोजना छनौटका लागि बनाएको आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि अनुसार 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश भएर आएका छन्। प्रदेश सरकारले सड़क पूर्वाधारतर्फका आयोजनाको सीमा 50 लाख र अन्यका लागि 20 लाख तय गरेको छ भने साना सिंचाई आयोजनाहरूलाई यो सीमाबाट बाहिर राखिएको छ। प्रदेश योजना आयोगले आगामी बजेटका लागि 50 लाख भन्दा कम बजेटका सिफारिश भएर आएका आयोजना मात्रै 12,746 रहेको जनाएको छ। अबको 4-5 दिन भित्रमा यस वर्षको मनसून नेपाल भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले भारतको केरलामा 3 दिन अघि मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको जनाएको छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रम रहेको भन्दै नेपालको पूर्वी भूभागबाट प्रवेश गर्ने बताउनुभयो। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँको भनाइ छ। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा हुने गर्दछ। र नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ। केही दिन अघि एसियन गेम्स छनौटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनौट हुन असफल भएको हो। बिहान भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। 131 रनको लक्ष्य पछ्याएको नेपालले पूरा 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्रै बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले सर्वाधिक, अभिजित 20 रन, सोनी पार्खिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रन बनाउनुभयो। थाइल्याण्डका लागि थिपाचा पुथामाङले 4 ओभरमा 7 रन मात्र दिएर 2 विकेट लिनुभयो भने सुनिदा चतुरोङना र सुर्ली पर्न लाओमीले 2-2 विकेट लिनुभयो। बाइमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको थियो। थाइल्याण्डका लागि नानापत कोन्चारोनकाईले 51 बलमा अभिजित 63 रनको अर्धशतकीय पारी खेल्नुभयो। अवस्थ साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षीका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9784036175 र 9884349576

0: Virginia. Extreme energy drink.
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका.
3: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं.
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं.
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ.
4: सचेत बनाऊ.
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।
3: मलाई त कस्तो भोक लाग्छ तिग्राज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498040।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी तान्ने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, रेन्द्रनगर सुर्खेत। फोन नम्बर 0385205045।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस छैन। के गर्ने गर्ने मलाई बित्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर
9: सूर्य रोकाईलाई भेट।
8: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
9: ल टिपी राख फोन नम्बर 9820293948, 9820293948।
10: रेडियो भेरी एफएम

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ, यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घरपालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम

0: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकीमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 39 98582 40 792 र 98448 61 175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने भइसकेन।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: लटिपिराग फोन नम्बर 98202939 48, 98202939 48।
3: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12 देखि 16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल्ड वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
3: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0383-522-360।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-521-250, 0383-521-755, मोबाइल नम्बर 98480-50-227।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण। नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित रहेको कांग्रेस संसदीय दलका नेता आङडेम्बेको टिप्पणी।
2: म आफै लज्जित छु, कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न नारा नै देखिको बल्ल खाएर दौडिराख्नु भएको छ।
0: एमसीसी अन्तर्गतका दुईवटा सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य शुरू। निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने।
1: अहिले देशका केही ठाउँमा पानी पर्दै अझै केही दिन पानी पर्ने सम्भावना। मनसून पनि चाँडै आइपुग्ने भएकोले मौसमी सूचनालाई ख्याल गर्न मौसमविदको सुझाव।
3: मौसम पूर्वानुमान महापाकाले दिएको सूचना जानकारीहरूबाट चाहिँ अद्यावधिक भएर मात्र चाहिँ आफ्नो जुन यो योजनाहरू बनाउन हुन चाहिँ म सम्पूर्णमा अनुरोध गर्दछु।
0: नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कृतिमान तोडियो।
1: र टी20 अलराउण्डर वरियतामा दिपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ। एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा क्रस बोर्डर अकुपेशन अर्थात सीमापार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत नक्साङ्कनको काम गरिरहेको भन्दै उहाँले सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने बताउनुभयो। सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै उहाँले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभयो।
8: नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा काले पानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
0: परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित मान्यताका आधारमा कूटनीतिक सम्वाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
1: यस्तै बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दा पनि ताली बजाउने सांसदहरूको विवेकमाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले स्पष्टीकरण दिए लगत्तै बोल्नुभएका आङदेम्बे रासपा सांसदहरूमाथि आक्रामक रूपमा प्रस्तुत हुनुभएको हो। उहाँले रासपाभित्र अभिव्यक्ति स्वतन्त्रता छ कि छैन भन्ने समेत प्रश्न गर्नुभयो। उहाँले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभयो।
2: सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान् मेरो देशले कसको सीमा कहाँ मिचेको छ भनेर प्रश्न गर्लान् भनेको त सभामु महोदय म आफै लज्जित छु। उल्टै कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न नारायणैदेखिको बल्ल खाएर दौडिराख्नु भएको छ। नेपालले मिचेको भूमि खोजिराख्नु भएको छ। हाम्रा छोरा नातिहरूले भोलि कुनै दिन हामी हजुरबा हजुरआमा हुँदै गर्दाखेरि छोरा नातिले भक्ति थापाको आत्माले धिकारेको जस्तै धिकार्छ कि धिकार्दैन यो सोधेर म उसै पनि सत्ता पक्षका माननीय सांसदहरूको मन दुखी भएको होला। त्यो दुखी आत्मालाई थप दुखी बनाउन म चाहन्न। बरु सभामुख महोदय म यो संसद अब यही विषयमा रूमल लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडा नम्रतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु।
1: नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्महत्या भइरहेको कारूणिक दृश्य देख्नु परेको गुनासो पनि गर्नुभयो।
0: यस्तै बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टीकरण मान्य नहुने बताउनुभयो। यो विषयमा प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री नै जवाफ दिनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको कारण आएको संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष गरिरहने बताउनुभयो। यस्तै बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रवेश हमालले नेपालको सीमाका सन्दर्भमा पहिलो पटक विभाजित भएर संसदमा छलफल चलिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र विरोधी नेपालको भू अखण्डताको विरूद्धमा अभिव्यक्ति दिनुभएको भन्दै सांसद हमालले प्रधानमन्त्री स्वयंले नागरिकसँग माफी माग्नुपर्ने र उहाँले बोलेको विषय संसदको रेकर्डबाट हटाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले गएको 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यो भनाई फिर्ता लिनुपर्ने मागसहित संसद बैठक अवरूद्ध गर्दै आएका थिए। लगातार बैठक अवरूद्ध भएपछि सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय छलफलबाट परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिने सहमति बनेको हो। यससँगै विपक्षीहरूले संसदको अवरोध हटाएका छन्। श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग कायम राख्दै प्रतिनिधि सभाको बेल घेराउ गरेको थियो, तर पार्टीका अध्यक्ष हर्क साम्पाङ राई बोलेपछि उसले पनि संसदको अवरोध हटाएको छ।
1: यस्तै प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी तथा धर्मान्तरण लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद ज्ञानु पौडेलले भारतबाट उद्धार गरिएका 453 नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालमा नेपाली युवा युवतीहरू फँसिरहेको बताउनुभयो। सांसद बालवती शर्माले महिलामाथि हुने हिंसाका घटना बढ़दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभाव कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले हिंसा पीड़ित महिलाहरू प्रहरीमा उजुरी दिन समेत डराउने अवस्था रहेको र उजुरी दिएपछि पनि अपेक्षित सुनवाई नहुने समस्या विद्यमान रहेको बताउनुभयो। सांसद आर्यन राईले इजरायल केयर गिभरको परीक्षा स्थगित हुँदा हजारौं परीक्षार्थी अन्यलमा परेको बताउनुभयो। उहाँले परीक्षा सम्बन्धी अन्यल चाँडै अन्त्य गरी परीक्षार्थीको भविष्यप्रति संवेदनशील हुन सरकारसँग आग्रह गर्नुभयो। सांसद खुशबू ओलीले कसैलाई पनि जबरजस्ती धर्मान्तरण गराउने कार्य स्वीकार्य नहुने बताउनुभयो।
0: मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल एमसीएले आज नुवाकोटमा दुईवटा सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1 खर्ब 29 अर्ब रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटे र न्यू दमोली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सीफेदी रातमाटे न्यू हेटौंडा, रातमाटे न्यू दमोली र न्यू मौली न्यू बुटवल गरी तीन खण्डमा प्रसारण लाइन बनाइनेछ। अर्थ सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनाले देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रति प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ पार्नु अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली घर परिवार कल कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनुभयो। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सब स्टेशन नेपालका सबैभन्दा ठूला उच्च भोल्टेज सब स्टेशन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ पार्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा छ।
1: सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण अर्थात एक्सेसिबिलिटी टूल राखेको छ। सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाड़ीका अनुसार दृष्टिविहीन न्यून दृष्टि भएका रंग पहिचानमा समस्या भएका पढ़ाई सम्बन्धी कठिनाई भएका व्यक्ति ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले अब सरकारी वेबसाइट अझ सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यो सुविधा अन्तर्गत प्रयोगकर्ताले अक्षरको आकार सानो वा ठूलो बनाउन पृष्ठभूमि र अक्षरबीचको भिन्नता बढ़ाउन रंग फिल्टर प्रयोग गर्न फन्ट छान्न र माउस कर्सरको आकार समायोजन गर्न पाउनेछन्। साथै चलायमान एनिमेशन रोक्न र तस्वीर लुकाएर अक्षर मात्र पढ़ने सुविधा पनि उपलब्ध छ। यी वेबसाइटहरू अन्तर्राष्ट्रिय मापदण्ड वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन अनुरूप विकास गरिएका छन् र कीबोर्डबाट मात्रै पनि सञ्चालन गर्न सकिनेछ। दृष्टिविहीन प्रयोगकर्ताका लागि तस्वीर तथा लोगोमा अल्ट टेक्स्टको व्यवस्था गरिएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसूनको आगमन र सतर्कता उपाय बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण, नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित भएको कांग्रेस संसदीय दलका नेता आङदम्मेको टिप्पणी, एमसीसी अन्तर्गतका दुईवटा सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य शुरू, निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने, सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण राख्यो यसो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अहिले देश सबैजसो प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीका पहाड़ी र हिमाली क्षेत्र बाहेक देशका धेरैजसो ठाउँमा पानी परेकोमा अहिले पनि विभिन्न ठाउँमा पानी परिरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा मौसम बदली सहित वर्षाको सम्भावना छ। भोलिदेखि तीन दिनसम्म नै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। पानी परेसँगै आज तराई मधेसमा चरको गर्मीबाट केही राहत मिलेको छ। आज पश्चिम तराईका केही ठाउँ बाहेक अन्यत्र तुलनात्मक रूपमा शीतल भयो। अहिले प्री मनसूनको अन्तिम समय चलिरहेको छ। यो समयमा पश्चिमी वायु सक्रिय भएकाले लगातार वर्षा भइरहेको हो। यस्तै नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीक हो। आज 10 तारीक भइसकेकोले अब कहिले मनसून आइपुग्छ भन्ने चासो बढ़ेको छ। मौसमविदहरूले मनसूनको गति पछ्याउँदै नेपालको सीमा नजिकै आइसकेको बताइरहेका छन्। कहिलेसम्म मनसून भित्रिने सम्भावना छ भनेर साथी सम्झना महर्जनले जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहाललाई सोध्नु भएको छ।
15: मनसून भित्रने अथवा अनसेट हुनको लागि चाहिँ त्यसको लागि फेभरेबल कन्डिसनहरू चाहिँ मिट भएको हुनुपर्छ, डेभलप भएको हुनुपर्छ। हो त्यसलाई चाहिँ हामीले कन्टिन्युस रूपमा मोनिटरिङ गरिरहेको छौँ र त्यसमा जुन कन्डिसन फेभरेबल भएको अथवा मिट भएको अवस्थाले हेर्दाखेरि अबको एक दुई दिनमा चाहिँ देशको पूर्वी भूभागबाट चाहिँ मनसून भित्रने जस्तो देखिन्छ। यद्यपि अब यसको लागि चाहिँ अझै एक दुई दिनमा चाहिँ हाम्रो अपडेट मार्फत चाहिँ मनसून अनसेट भएको अवस्था के कस्तो रहनेछ, अनसेटको अवस्था के कस्तो रहनेछ भनेर हामीले अपडेट गराउँछौ।
16: अहिलेको विकसित मौसम प्रणालीले चाहिँ के संकेत दिइरहेको छ?
15: अहिलेको विकसित प्रणाली भनेको चाहिँ विशेष गरी अहिले पानी परिरहेको अवस्था भनेको पश्चिमी वायुको जुन प्रभाव छ, साथसाथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ। अनि यसले गर्दाखेरि नै पानी पर्दाखेरि पनि पश्चिमबाट चाहिँ बिस्तारै पानी पर्ने प्रणाली पूर्वतिर सर्दै गएको अवस्था,
16: जुन अहिले विकसित भइरहेको प्रणाली चाहिँ फेरि रोकिने र पानी पर्न चाहिँ कम हुने भन्ने प्रक्षेपणहरू पनि भइरहेछ नि।
15: पक्कै पनि आज र भोलिको कुरा गर्नुपर्दा आज र भोलिलाई चाहिँ देशको धेरैजसो स्थानहरूमा पानी पर्ने मध्यमसम्मकै वर्षा हुने सम्भावना छ भने पछिलाई चाहिँ त्यो अलिक कम हुने जस्तो देखिन्छ। र मनसुन भित्रिने प्रक्षेपण गरिरहँदाखेरि चाहिँ मनसुनले विशेष गरी चाहिँ अहिलेको अवस्थामा चाहिँ कोशी प्रदेशको केही क्षेत्रहरूलाई मात्र प्रभाव पार्नु भएकोले मनसुनले गर्दाखेरि पानी पर्ने अवस्था चाहिँ कोशी प्रदेशमा रहन्छ भने अन्य भूभागमा पश्चिमी क्षेत्रहरूतिर चाहिँ पश्चिम वायुको पनि प्रभाव रहेर पानी पर्ने सम्भावना रहन्छ।
16: के देखिन्छ अबका केही दिनको मौसम अवस्था?
15: अब आउने केही दिनको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ आज र भोलिको अवस्थामा लगभग देशको सबैजसो भूभागतिर पानी पर्ने जस्तो सम्भावना देखिन्छ। विशेष गरी चाहिँ त्यसको पहाड़ी भूभाग अथवा तराई क्षेत्रहरूतिर अलिकति बेसी पानी पर्ने, मध्यमसम्मको वर्षा हुने जस्तो देखिन्छ भने यो क्रम पर्सीको लागि चाहिँ अलिकति कम हुने जस्तो देखिन्छ। पर्सीमा चाहिँ आज र भोलिको भन्दा कम पानी पर्नेछ, फेरि एक दुई दिनपछि चाहिँ फेरि अलिकति पानी पर्न जस्ट आज र भोलिकै जस्तो अवस्था रहने।
16: कस्तो खालको प्रक्षेपण चाहिँ भइरहेको छ यसपालिको?
15: त्यस्तो अवस्था रहने
16: कस्तो खालको प्रक्षेपण चाहिँ भइरहेको छ यसपालिको मनसुनको?

0: विद्यालयहरूले विद्यार्थीका व्यक्तिगत विवरण शैक्षिक दाता संस्था ट्युसन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यस विद्यार्थीहरूलाई अनावश्यक मानसिक दबाव दिएको उल्लेख छ। केन्द्र नीलकण्ठ ढकालले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा विद्यार्थीहरूको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण र अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको भनिएको छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइलाई समेत परिपत्र पठाएको जनाएको छ।
1: नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दर्तावाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिन अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ। अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्याख्या गरिएको छ। कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीत अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्याख्या आचार संहितामा छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
3: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
1: बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 6 अर्ब 44 करोड़को कारोबार भएकोमा आज 356 कम्पनीका 92,83,000 कित्ता सेयर 4 अर्ब 29 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण संकलनमा समय अपुग भएको भन्दै आग्रह गरेपछि यो निर्णय लिएको। अहिलेसम्म 3,500 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 भन्दा बढ़ी उजुरी प्राप्त भएका छन्।
1: पोखरा महानगरपालिका वडा नम्बर 12 आफ्नो क्षेत्रभित्रका सुकुम्बासी तथा न्यून कमाई भएकाहरूका लागि म्याग्दी जीवन बीमा कार्यक्रम शुरू गरेको छ। आर्थिक अभावका कारण बीमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्बासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्य सहित 44 परिवारले निशुल्क जीवन बीमा गरी दिएको वडा अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिनुभयो। म्याग्दी जीवन बीमा कार्यक्रम अन्तर्गत प्रति व्यक्ति वार्षिक 250 बीमा शुल्कमा 1,00,000 उपचार सुविधा र बीमित व्यक्तिको मृत्यु भएमा परिवारले 1,50,000 राहत रकम प्राप्त गर्ने व्याख्या गरिएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्नु परेको हो। यस्तै झण्डै 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्नुपर्नेछ भने प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन पनि अधिवेशन रोकिएको हो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीका रूपमा उहाँले यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनु भएको थियो। यसैबीच सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्।
0: दक्षिण अफ्रिकामा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा 12 जनाको ज्यान गएको छ। जोहानेसबर्ग शहरको पूर्वमा रहेको क्लिभल्याण्डको एक बस्तीमा हिजो राति भएको गोलाबारीमा अरू 9 घाइते भएका प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। जम्पर्स अनौपचारिक बस्तीमा भएको आक्रमणपछि प्रहरले 10 भन्दा धेरै संदिग्धको खोजी गरिरहेको जनाएको छ। आक्रमणको उद्देश्य अहिलेसम्म थाहा छैन। दक्षिण अफ्रिका विश्वको सबैभन्दा उच्च हत्या दर भएका देशमध्ये एक हो। दक्षिण अफ्रिकामा औसत प्रतिदिन झण्डै 60 हत्या हुने गरेको छ। दक्षिण अफ्रिकी बन्दुकधारी संघका गिदोन जुबर्टले उद्धृत गर्दै तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा कानूनी रूपमा राखिएका झण्डै 30,00,000 हतियार छन् र कम्तीमा त्यति नै संख्यामा इजाजत बिनाका हतियार पनि छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी टी20 अलराउण्डर वरियतामा नेपाली राष्ट्रिय टोलीका सदस्य दिपेन्द्र सिंह ऐरीले अहिलेसम्मकै उत्कृष्ट रेटिङ प्राप्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा दिपेन्द्र 256 रेटिङ सहित चौथो स्थानमा उक्लिएका हुन्। यसअघि दिपेन्द्र टी20 अलराउण्डर वरियताको दोस्रो स्थानसम्म उक्लिए पनि रेटिङ त्यति धेरै पुगेको थिएन। यो वरियतामा जिम्बाब्वेका सिकन्दर राजा शीर्ष, भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तानका सईम अयुब तेस्रो स्थानमा छन्। यस्तै टी20 ब्याटिङ वरियतामा कुशल भोटेल 6 स्थान सुधार गर्दै 60 स्थानमा उक्लिएका छन्। यो वरियतामा भारतका अभिषेक शर्मा शीर्ष, भारतकी ईशान किशन दोस्रो र पाकिस्तानका साहिबजादा फरहान तेस्रो स्थानमा छन्। यस्तै टी20 बलिङ वरियतामा सन्दीप लामिछाने 9 स्थान सुधार गर्दै 49, दिपेन्द्र सिंह ऐरी 15 स्थान सुधार गर्दै 62 स्थानमा उक्लिएका छन्। यो वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष, भारतका वरूण चक्रवर्ती दोस्रो र पाकिस्तानका अबरार अहमद तेस्रो स्थानमा छन्।
0: नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको महिला टोली एसिया कपमा पनि छनौट हुन नसकेको आज बिहान मलेसियाको बायोमास ओभरमा भएको पहिलो क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। मलेसिया, चीन, सिंगापुर र मालदिव्स एसिया कपमा छनौट भएका छन्।
1: अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपले एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्। राखेपले यसबारेमा भोलिसम्ममा चित्त बुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख छ। फिफा र एएफसीले भोलिसम्ममा राखेपको भएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमापार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण। नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित रहेको कांग्रेस संसदीय दलका नेता आङदेम्मेको टिप्पणी।
0: एमसीसी अन्तर्गतका दुईवटा सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य शुरू। निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने।
1: अहिले देशका केही ठाउँमा पानी पर्दै अझै केही दिन पानी पर्ने सम्भावना। मनसून पनि चाँडै आइपुग्ने भएकोले मौसमी सूचनालाई ख्याल गर्न मौसमविदको सुझाव।
0: नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो।
1: र टी ट्वेन्टी अलराउण्डर वरियतामा दिपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ। एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
7: यही जेठ 30 गते शनिबारको दिन
8: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
9: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585600।

0: 33 देखि 34 अर्बको हाराहारीमा बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी, 10 जिल्लाबाट साना ठूला गरी करिब 17,000 आयोजना सिफारिश।
1: जुम्लामा उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्षमा 69,15,00,000 रूपियाँ आमदानी, बजार व्यवस्थापन सहज भए आमदानी अझ बढ्ने।
0: बर्दियामा नदीजन्य पदार्थ उत्खननको ठेक्का अवधि सकिने लाग्दा अवैध रूपमा उत्खनन गर्ने काम झन बढ्यो, जिम्मेवार निकायको ध्यान जान सकेन।
1: र नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल, क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली सहित सबैजसो प्रदेश सरकार आगामी आर्थिक वर्ष 83-84 को लागि बजेट निर्माणमा जुटेका छन्। कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी बजेट 33-34 अर्बको हाराहारीमा आउने गरी बजेट सिलिङ वितरण गरिएको जनाएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा 1% बजेटको आकार वृद्धि गरेर पैसाको अन्तिम सातालाई सिलिङ वितरण गरिसकेको छ। आगामी बजेटलाई व्यवस्थित र परिणाममुखी बनाउन सरकारवाला निकायसँग छलफल भइरहेको मन्त्रालयको भनाइ छ। कर्णाली सरकारले आयोजना चरणका लागि बनाएको आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि अनुसार 10 वटै जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश भएर आएका छन्। प्रदेश सरकारले सड़क पूर्वाधार तर्फका आयोजनाको सीमा 50 लाख र अन्यका लागि 20 लाख तय गरेको छ भने साना सिंचाई बजेट आयोजनाका लागि भने यो सीमाबाट बाहिर राखिएको छ। प्रदेश योजना आयोगले आगामी बजेटका लागि 50 लाख भन्दा कम बजेटका सिफारिश भएर आएका आयोजना मात्रै 12,746 वटा रहेको जनाएको छ। यस्तै जिल्लाबाट आएका 50 लाख रूपियाँ भन्दा माथिका आयोजनाको संख्या 3,445 रहेका छन्। प्रदेश सूचना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले यी आयोजना बैंक योजनाको सीमा 50 लाख र अन्यका लागि 20 लाख तय गरेको छ भने साना सिंचाई बजेट आयोजनाका लागि भने यो सीमाबाट बाहिर राखिएको छ। प्रदेश योजना आयोगले आगामी बजेटका लागि 50

0: लागतका आयोजनालाई अनिवार्य रूपमा आयोजना बैंक प्रणालीमा प्रविष्टि गराउनु पर्ने नीति लिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जिल्लाबाट आएका रोस्टर आयोजना संख्या 52 छ भने आयोजना बैंकमा प्रमाणित ठूला आयोजना 4 रहेका छन्। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा 50 लाख भन्दा कम सीमाका 444 र त्यसभन्दा माथिका 1618 आयोजना रहेका छन्। यस्तै सामाजिक विकास मन्त्रालयमा 1280 साना र 740 ठूला आयोजना रहेका छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा साना सबैभन्दा धेरै 6297 ठूला 87 आयोजना रहेका छन् भने ऊर्जा तथा जलस्रोत विकास मन्त्रालयमा 3423 साना र 988 ठूला आयोजना जिल्लाबाट सिफारिश भएर आएका छन्।
1: यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा 1250 साना र 8 ठूला आयोजनाहरू रहेका छन्। योजना आयोगले आयोजना बैंक मार्फत समावेश आयोजना शीर्षकमा 3550 उल्लेख गरेको छ। 50 लाख भन्दा धेरै बजेट विनियोजन हुनुपर्ने आयोजना सबैभन्दा धेरै सुर्खेतमा 902 रहेका छन्। यस्तै दैलेखमा 573, रूकुम पश्चिममा 508, सल्यानमा 344, मुगुमा 277, कालीकोटमा 183 आयोजना छनौट भएर आयोजना बैंकमा प्रविष्ट भएका छन्। यसै गरी जुम्लाबाट 115, जाजरकोटबाट 106, हुम्लाबाट 230 र डोल्पाबाट 207 योजनाहरू छनौट भएर आएका छन्। 50 लाख माथिका 427 सड़क पूर्वाधार सम्बन्धीका योजना सुर्खेत जिल्लाबाट छनौट भएर आएका छन्। साना आयोजनाको प्राथमिकीकरण सम्बन्धित मन्त्रालय आफैले गर्ने गर्दछन् भने 50 लाख भन्दा माथिका आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने आयोजनाको प्राथमिकीकरण योजना आयोगले गर्दछ।
0: कर्णालीको हिमाली जिल्ला जुम्लामा उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 80/81 69,15,00,000 रूपियाँ आमदानी भएको छ। कृषि विकास कार्यालय जुम्लाले जिल्लामा उत्पादन हुने अर्ग्यानिक कृषि उत्पादको बारे बजारमा उच्च माग रहेकाले किसानहरूले उल्लेखनीय आमदानी गर्न सफल भएको जनाएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले कुल आमदानी मध्ये सबैभन्दा ठूलो हिस्सा स्याउ बिक्रीबाट आएको बताउनुभयो। गत आर्थिक वर्षमा 9,331 मेट्रिक टन स्याउ बिक्री हुँदा 66,31,00,000 रूपियाँको आमदानी भएको छ। जुम्लामा स्याउ स्वाद गुणस्तर तथा अर्ग्यानिक उत्पादनका कारण देशैभर लोकप्रिय बन्दै गएको छ। स्याउ पछि सिमी बिक्रीबाट राम्रो आमदानी हुने गरेको छ। 55,803 किलो सिमी बिक्रीबाट 1,33,00,000 रूपियाँ आमदानी भएको कार्यालयले जनाएको छ। 90,066 किलोग्राम आलु बिक्रीबाट 37,17,000 रूपियाँ, 6,150 किलोग्राम फापरको पिठो बिक्रीबाट 15,37,000 रूपियाँ तथा 16,400 किलोग्राम कोदोको पिठो बिक्रीबाट 24,60,000 रूपियाँ बिक्री हुँदा आमदानी भएको छ। यस्तै 1,120 किलोग्राम स्याउको चाना बिक्रीबाट 25,900 ओखरका दाना बिक्रीबाट 2,59,913 किलोग्राम भटमास बिक्रीबाट 3,61,000 रूपियाँ आमदानी भएको छ।
1: बर्दिया जिल्लामा नदीजन्य पदार्थ उत्खननको ठेक्का अवधि सकिने लाग्दा अवैध रूपमा उत्खनन गर्ने काम झन बढ़ेको पाइएको छ। मधुवन नगरपालिका 4 स्थित कुमारघाट क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। मधुवन नगरपालिकाले कुमाराघाटबाट नदीजन्य पदार्थ उत्खनन गर्न केसी कन्स्ट्रक्सनलाई 47,70,000 रूपियाँमा ठेक्का दिएको थियो। सम्झौता अनुसार कम्पनीले 14,900 घनमिटर ग्राभेल उत्खनन गर्न पाउने व्यवस्था छ। यसका लागि करिब 1,242 टिप्पर ग्राभेल निकाल्न अनुमति प्रदान गरिएको थियो। स्थानीयका अनुसार भने सम्झौतामा तोकिएको परिणामभन्दा धेरै नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। हाल यो क्षेत्रमा 6 एक्सकाभेटर र 2 दर्जनभन्दा बढ़ी टिप्पर परिचालन गरी सम्झौताभन्दा निकै बढ़ी मात्रामा उत्खनन भइरहेको छ। सम्झौता अनुसार नदीको सतहबाट 2 भन्दा गहिरो खाडल खन्न नपाइने व्यवस्था भइए पनि कुमारघाट क्षेत्रमा मापदण्ड उल्लंघन गर्दै निकै गहिरा खाडल खनिएको स्थानीयको भनाइ छ। नदीको प्राकृतिक वहाव र वातावरणीय सन्तुलनमा समेत असर पुग्ने गरी उत्खनन भइरहेको उनीहरूको भनाइ छ। मधुबन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले नदी उत्खननमा केही लापरवाही भएको स्वीकार गर्दै अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइएको बताउनुभयो। नगरपालिका वडा नम्बर 4 वडाध्यक्ष बलिराम थारूले पनि दैनिक रूपमा एक्सकाभेटर प्रयोग गरी अवैध उत्खनन भइरहेको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण

0: समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।
2: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
3: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-84-30-3-59, 98-85-51-560 र 98-84-56-499। सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: रेडियो भेरी एफएम।
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले 34 अर्ब बराबरको बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी, 10 जिल्लाबाट साना ठूला गरी करिब 17,000 आयोजना सिफारिश, जुम्लामा उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्षमा 69 करोड़ 15 लाख रूपियाँ आमदानी, बजार व्यवस्थापन सहज भए आमदानी अझै बढ़ने अपेक्षा लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउनका लागि सहयोग गरेको आरोपमा दाङमा वडाध्यक्ष सहित 4 जना पक्राउ परेका छन्। भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउनका लागि गैर कानूनी रूपमा कागजात प्रदान गरेको भन्दै प्रहरीले राजपुर गाउँपालिका 4 का वडाध्यक्ष रामेश्वर अहिर सहित वडा सचिव राजेश कुमार कहरलाई पनि पक्राउ गरेको छ। यस्तै राजपुर 4 का कार्यालय सहायक मीना चौधरी र नागरिकता प्राप्त गर्ने 45 वर्षीय भारतीय नागरिक आलम जोलदाहालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले पक्राउ परेका 4 जनालाई जिल्ला अदालत दाङबाट 5 दिनको म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको बताउनु भएको छ। प्रहरी निरीक्षक बमले नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय नभएका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास र भारतीय नागरिक आयसा जोलदाका विरूद्ध पनि पक्राउ पर्ची जारी गरेको बताउनु भएको छ। उनीहरूको खोजी पनि भइरहेको प्रहरीले जनाएको छ।
5: अबको 4-5 दिनभित्र यस वर्षको मनसून नेपाल भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले भारतको केरलामा 3 दिन अघि मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको जनाएको छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको भन्दै नेपालको पूर्वी भूभागबाट प्रवेश गर्ने बताउनुभयो। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँको भनाइ छ। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा हुने गर्दछ।
7: सुर्खेतको वीरनगर सहित देशका धेरैजसो ठाउँमा गैराती पानी परेको छ। अहिले पनि सुर्खेत लगायतका सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि ठूलो पानी परेको छ। सबैभन्दा धेरै झापामा 85 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना आज राति पनि रहेको महाशाखाले जनाएको छ। पहाड़ी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी विभागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेशका तराई विभागका 1-2 ठाउँहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आउने शुक्रबार र शनिबार भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई युवाहरूको विश्राम। सूचना। वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर। मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क। दिगो, दरिलो र विश्वासिलो।
7: सूचना।
5: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
7: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत।
7: भर्ना खुल्यो
12: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
12: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।

0: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौं। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिस र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौं।
1: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत
2: रेडियो भेरी एफएम
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सिरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुधे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दर्तावाला चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नुपर्ने अनिवार्य हुन्छ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनुपर्ने अनिवार्य गरिएको छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्ने व्यवस्था गरिएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन सीमा पार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको काम गरिरहेको जानकारी गराउनु भएको छ। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ छ। मन्त्री खनालले सीमा क्षेत्रका दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्री संसदमा व्यक्त गरेको भनाइ पनि त्यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भमा सम्बन्धित रहेको पनि दोहोर्याउनु भएको छ। परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित आधारमा कूटनीतिक संवाद र वार्ता मार्फत समाधान खोज्नु नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ।
3: हेरी खबरमा अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ। केही दिन अघि एसियन गेम्स छनौटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। मलेसियामा जारी एससीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनौट हुन असफल भएको हो। बिहान भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। 131 रनको लक्ष्य पछ्याएको नेपालले पूरा 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्रै बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले सर्वाधिक अभिजित 20 रन, सोनी पार्खिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रन बनाउनुभयो। थाइल्याण्डका लागि थिपाचा पुथुवाङले 4 ओभरमा 7 रन मात्र दिएर 2 विकेट लिनुभयो भने सुनिदा चतुरुङतना र सुर्लीपर्ण लाओमीले पनि 2-2 विकेट लिनुभयो।
1: आईसीसी टी20 अलराउन्डर वरितामा नेपालका दिपेन्द्र सिंह एरीले अहिलेसम्मको उत्कृष्ट रेटिङ प्राप्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा दिपेन्द्र 256 रेटिङ सहित चौथो स्थानमा उक्लन भएको छ। यसअघि दिपेन्द्र टी20 अलराउन्डर वरिताको दोस्रो स्थानमा सम्म उक्ले पनि रेटिङ यति धेरै पुगेको थिएन। यो वरितामा जिम्बाब्वेका सिकन्दर राजा शीर्ष, भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तानका सयम अयुब तेस्रो रहनु भएको छ। यस्तै टी20 ब्याटिङ वरितामा कुशल भट्टल 6 स्थान सुधार गर्दै 60 स्थानमा उक्लिनु भएको छ। यो वरितामा भारतका अभिषेक शर्मा शीर्ष, भारतका इशान किशन दोस्रो र पाकिस्तानका साहिब जादा फौरान तेस्रो स्थानमा रहनु भएको छ। यस्तै टी20 बोलिङ वरितामा सन्दीप लामिछाने 9 स्थान सुधार गर्दै 49 स्थानमा, दिपेन्द्र सिंह ऐरी 15 स्थान सुधार गर्दै 62 स्थानमा उक्लनु भएको छ। यो वरितामा अफगानिस्तानका राशिद खान शीर्ष, भारतका वरुण चक्रवर्ती दोस्रो र पाकिस्तानका अब्रार अहमद तेस्रो स्थानमा रहनु भएको छ।
3: खेल खबर सँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: ३३ अर्बको हाराहारीमा बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी, 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश।
3: जुम्लामा उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्षमा 69,15,00,000 रूपियाँ आमदानी, बजार व्यवस्थापन सहज भए आमदानी बढ़ने अपेक्षा।
1: बर्दियामा नदीजन्य पदार्थ उत्खननको ठेक्का अवधि सकिने लाग्दा अवैध रूपमा उत्खनन गर्ने काम झन बढ़्यो, जिम्मेवार निकायको ध्यान गएन।
3: र नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल, क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौं। नमस्कार।

0: Extreme energy drink.
1: Radio Bitty FM. Radio Bitty FM.
2: Radio Bitty FM. 98.6 Vexy 2.7 MHz.
3: Extreme energy drink.
4: Time check. अहिले ठीक 7 बजेको छ.
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
8: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
8: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
7: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715। मानव बेचबिखन अपराध हो। मानिसलाई झुक्याएर बन्दक बनाउने वा दास बनाउने, मानिसलाई खरिद बिक्री गर्ने र जबरजस्ती काममा लगाउने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून विपरीत मानव अङ्ग झिक्ने वा व्यापारिक प्रयोजनमा खरिद बिक्री गर्ने, वेश्यागमन गर्ने वा गराउने जस्ता कार्य मानव बेचबिखन मानिने कार्य हुन्। यस्ता कार्य गर्ने गराउने व्यक्तिलाई कानून बमोजिम कारवाही हुन्छ। त्यस्तो कार्य कहीँ कतै भए गरेको जानकारी भए नजिकैको प्रहरीमा खबर गरौं।
8: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत। तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
8: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
8: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5499 र 97-679-044-43।
10: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने
11: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
10: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
11: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
10: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
11: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
11: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
11: लटिपिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
12: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
13: रेडियो भेरी एफएम।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Extreme energy drink.
1: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
2: ले देख्नु भएन औषधि हालेको
1: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
6: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो यसको समाधान छ प्रकृतिमा आधारित उपायमा मिचहा प्रजाति नियन्त्रण गरौं स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ अग्नि रेखा बनाऊ एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ आगो प्रतिरोधी कृषि वन अपनाऊ चरिचरणको दिगो व्यवस्थापन गरौं जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन् डढेलो होइन दिगो संरक्षण रोजौ लुथरन वर्ल्ड रिलिफ नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
4: सूचना
5: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसनल डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ
4: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागू पदार्थ सेवन गर्ने मन आत्तिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
5: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ
4: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-84-39-117
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा पढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा चर्को बहस, प्रतिपक्षको कड़ा आपत्ति, सीमा विवादमा सरकारको स्पष्टीकरण, लिपुलेख कालापानी नेपालको अभिन्न अंग रहेको सरकारको भनाई।
5: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
4: कांग्रेस महाधिवेशन तयारीमा, सदस्यता अध्यावधिक नगर्ने, जनप्रतिनिधि महाधिवेशनबाट बाहिरिने, आर्थिक विधेयकमा चलखेलको आरोप, भ्रामक रहेको अर्थमन्त्रीको दावी।
6: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्री पछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो, सबै राष्ट्रको हितमा छ।
4: चितवन सहित विभिन्न जिल्लामा चैते धानमा नेट ब्लास्ट रोगको संक्रमण, रोग नियन्त्रणका उपाय अपनाउन विज्ञको सुझाव, देशभर 25 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध।
6: रियल किसान हो भने एक किसिमको आइडेन्टिटी पनि हो यो एउटा कुरा होइन।
4: र एसिया कप सपना अधुरै, थाइल्याण्डसँग पराजित हुँदै नेपाल क्वार्टर फाइनलबाट बाहिरियो।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो, तर पछिल्लो समय यो जनसरोकारका मुद्दा भन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मन जस्तो बन्दै गएको देखिन्छ। जनताका समस्या भन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ। अब खबर सन्तोषी रावलबाट।
8: परराष्ट्र मन्त्री सुशीर खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति दशगजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेख, लिम्प्याधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
5: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउण्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
8: प्रधानमन्त्री शाहले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
5: नेपाल इण्डिया बााउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
8: यसै गरी दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्तरमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारत का विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। उहाँले आफ्नो भारत भ्रमण दुई देश बीच सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। उहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। समाधानका क्रममा उहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमा प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
9: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब
8: नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। समाधानका क्रममा उहाँले

0: त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
1: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरोध अन्त्य हुने रासोपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रूलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
0: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने यो इतिहासको तथ्यसित मेल खाँदैन छ। यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
1: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़ाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै वहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजमाथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालिएर आधारहीन आरोप लगाएको बताउनुभयो।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भनेको 5-6 कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सेङ्गो पानालाई हजुरहरूको विधेयकमा टाँसेर आएको छ ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो। मलाई सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि हाउगुजी शुरू भयो।
1: चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सीआईएनसँग भन्नुभयो,
3: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहे विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात् लाग्ने गर्छ। 1-2 दिनमै बाली नै सखाप, एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखाप पारिदिन्छन्।
1: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
3: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश प्राज विष्टले सीआईएनलाई जानकारी दिनुभयो।
4: अब भविष्यमा किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गसम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरण आबद्ध भएपछि उनलाई परिचय पत्र जारी गरिन्छ। परिचय पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो त्यसलाई आबद्ध गरिन्छ नि, त्यसपछि सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति

0: con le parti dove ti lingua di per io che scuole sento.
1: साझा खबरमा विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। क्रिकेट टोली एसएससी महिला प्रीमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दशौं दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
2: सन्तोषी रावल हुम्लाको दक्षिणी भे खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
3: स्यालका बुट्टाहरू पनि हाम्रा त अब सबै सुकेर त्यहाँ पात भइसक्यो। खडेरी परिया तपाईँको हामी त गराउँदै गोड्नु मिल्नु हटाएको छ। अहिले हामीहरू क्या गरी पालिने हौ?
2: पानी पर्ने पर्खाईमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सड़कमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसून सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढ़ेको हो।
8: हुम्लाको सर्केघाट गाउँपालिका दुई रिपका सौरी कार्कीको खेतबारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपाललाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदन्चुली गाउँपालिका दुई हवाघरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रूख र बोट बिरुवा समेत सुक्न थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारिक अर्थात जेठ 30 आसपास मनसुन नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसुन प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पूर्णरूपमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महर्जनका अनुसार मनसुन भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ। हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघे त उल्लेख्य वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा भित्र्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
9: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
2: सड़क दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: ba disho
1: disho khushi ko connection
2: samsat tapai ka awaz tapai ka sarokar ra sapana haru boline thalo samsat ra janata bich ko duri ghataudai nagarik ka prashna ra sujhav samsat samma puryaune radio karyakram hello samsat
3: bistara kuriraheka chan jasle pidi agan kuriraheka chan ti manche sanga gaera tapai lai ke gardiyo bhane sarkar le thik hun sakcha bhanne ke sawal rakhnu bhayo bhane thulo nyay hun sakcha
4: tapai ka dainik bhogai tapai ka prashna tapai ka sujhav aba jodine chan kanun nirman prakriya ma
3: samasya samadhan ka lagi बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि
5: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 36 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि
6: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेंथ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
8: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालमा सड़क दुर्घटना वर्षेनी बढ़दो चुनौतीका रूपमा देखिए पनि सड़क सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन लामो समयदेखि प्रस्तावित सड़क सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
9: फेरि मन्त्रालय गरेर त्यसरी चाहिँ गरेको छैन मैले
10: सभापति भएपछि
9: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने निर्देशन दिने समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ
10: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भएँ त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने
9: होइन अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिकै हैसियत त हुँदैन
10: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरो हुने हो कि भन्ने त्यो पनि डर
9: अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने अब सामान्य प्रधानमन्त्रीजीको स्पिरिट पनि त्यही हो एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरिएको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुली क्षेत्र नम्बर 2 किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो अनुभव छ काम गर्ने क्षमता छ त्यही भएर नै जिताएर पठाउनु भएको हो
10: प्रधानमन्त्रीजीले पनि बोलाउनु भयो छलफलको लागि सांसदसँग भेटेको त भइ नै हाल्यो तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छन्
9: त्यसपछि भएको छैन प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन
10: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ त अब तपाईँ सांसदको रूपमा समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ अब चाहिँ के नगरिन हुने हो छिटो छिटो
9: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइरहेको छ होइन यो अन्तिम चरणमै छ त्यसमा अब हामीले पनि धेरै इनपुट दियौं त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौं त्यो
10: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु
9: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौं जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियम मिस्नेको भएकोलाई चाहिँ कडा भन्दा कडा कारवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो किनभने
10: यसले के गर्छ
9: किनभने एउटा आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन् सबैसँग चाहिँ अलिअलि अधिकार छ त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ 24 घण्टा उसले जिम्मेवारी दिन्छ त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको
10: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो तर परिषद नै भयो भने के हुन्छ परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ
9: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ अब परिषद आफैले सबै काम गर्ने होइन ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्याएछ भने कारवाही गर्ने उसको जिम्मेवारी हो त्यो जिम्मेवारी उसैको रहन्छ होइन सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ यसको सड़क सुरक्षाको मापदण्ड यो हो तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ यस्तो हुनुपर्छ यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ अब काम गर्ने भनेको त सरकारवाला निकाय हो तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ
10: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो
9: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ जस्तो अहिले देखेका छौँ नि हामी सबैले सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ त्यसमा सफल भइरहनु भएको छ नि त होइन मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त सड़क सुरक्षा ऐन आउँदैमा सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने दुर्घटना जिरो हुने त होइन यो निकायले काम गरेपछि यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ दुर्घटना कम चाहिँ घाइते कम हुन्छ मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ
10: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
9: सबै हो सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या त्यो सिस्टममा के पर्छ भन्दा सड़क पूर्वाधार पर्यो सवारी साधन पर्यो सड़क प्रयोगकर्ता पर्यो सड़क प्रयोगकर्तामा चालक सहचालक मोटरसाइकल चालक ट्याक्सी चालक पैदल यात्री साइकल चालक होइन व्हील चेयर चालक सबै पर्यो नि त त्यो भयो अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून फितलो हुनु जनचेतनाको कार्यक्रमहरू अगाडि नबढाउनु अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन अनि कडाभन्दा कडा नियम पालना नगराउनु होइन र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा
10: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ
9: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ
8: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति 10 गजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आग्नेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवालीले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25,00,000 किसान आबद्ध भएको बताएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ र नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PTINR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
1: ल टिपिराग, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पत्ती। मोबाइल नम्बर 9840-44-631।
4: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
1: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट भिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: सूचना, विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू, नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै, कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
4: शिक्षा, युवा तथा खेलकुद शाखा, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर, सुर्खेत।
3: आन्तरिक पर्यटन प्रवर्धन गरौं। नेपालका हिम श्रृंखला, ताल तलैया, निकुञ्ज तथा आरक्ष्य धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गरौं। जात्रा, नाचगान, वेशभूषा, साहित्य, कला लगायत नेपाली संस्कृतिको संरक्षण एवं प्रवर्धन गरौं। पर्यावरण मैत्री पर्यटनको विकास गर्दै जैविक विविधतामा संरक्षण गरौं। ग्रामीण पर्यटनका आधारको रूपमा रहेको होमस्टे, रैथाने खाना एवं संस्कृतिको केन्द्रको विकास गरौं। पर्यटकको सेवा, सुरक्षा र सद्भावमा ध्यान दिऊ। स्वदेशी पर्यटकलाई प्रोत्साहन गरौं। आन्तरिक पर्यटन मार्फत रोजगारी सिर्जना गरौं। पर्यटक हाम्रा पाहुना हुन्, सहयोग र सम्मान गरौं।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ LG, Samsung, औरा, Skyworth कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405119 र 9858517115।
6: रेडियो भेरी एफएम।

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-56-499।

0: Mania, extreme energy drink.
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98856454।
3: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0385241414, मोबाइल 98585150960 र 97678484566।
4: यसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय

0: जब विशेषमा कक्षाहरू सञ्चालन गरिने नोट सुरुमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्व पट्टे। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582399 98540792 र 98448161175। सिप सिकौं आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यही Z30 गते शनिबारको दिन
2: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9855506696।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेर मेरो मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा।

0: शर्मा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाट रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाट रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: रेडियो भेरी एफएम
5: कार्यक्रममा प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीको स्पष्टीकरण। भन्छन्,
6: आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। प्रधानमन्त्रीज्यूको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।
5: निजामती सेवामा बाध्यकारी अवकाशको चर्चा बारे के भन्छन् विज्ञ?
7: उसले रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिने भने पहिलो प्रयोग पनि त भएको होली नेटको।
5: र अमेरिका र इरानद्वारा एक अर्का विरूद्ध थप कार्यवाहीको नयाँ चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
8: समाचार फडिन र दहालबाट सुन्नुहोस्। इरानको सरकारी संचार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वाशिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्धविरामको बारम्बार उल्लंघनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको साइडन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लड़ाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनानको राजधानी बेरूतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानवाधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानव अधिकार उल्लंघनको जाँचका लागि एउटा मिशन केही समयमा नै लेबनान पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सीमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौ विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उता उल्ला तररले एउटा तालिम केन्द्र सहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 जना सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्विर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देश बीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरूद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोटमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरूद्ध लड़िरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड़ गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
9: प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढ़ेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजूद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेशनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
10: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको छ।
9: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
10: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ। खाली तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मान्य ज्यूले इंगित गर्नुभएको हो।
9: परराष्ट्र मन्त्रीको प्रस्तुतीकरणपछि आफ्नो धारणा राखेका नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अङ्गदेम्बेले प्रधानमन्त्रीको भनाईमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
11: प्रधानमन्त्रीजीलाई संसद नचाहिएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ।
9: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोल प्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
12: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाई भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
9: त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनुपर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढ़ाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने परराष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी शुरूमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौ।
13: गभर्नमेन्टले एउटा राइट साइडमा ल्याउन ठूलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठूलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिनु हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक लाख खाल्ने त्यसरी फेरि 60 वर्ष गराउने एकपटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन डिस्कोले पनि मिलेन, न्याय संकट पनि भएन। त्यसरी के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सकिने कर्मचारी भएनन् होला, पुरानो कर्मचारी वा कर्मचारीको संख्या बढी भएर त्यसलाई काट्नु पर्यो होला। त्यसका उपायहरू भने दुई तिनवटा हुन सक्दैन, दरबन्दी फ्रिज गर्ने एउटा रिक्त दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन हेन्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, त्यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिरिजा प्रसाद कोइरालाले गरिसकेका हो। त्यो बेला पनि 3000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58मा 60बाट 58मा झारेर र 30 वर्ष त्यो बेला पर्दा सिस्टम थियो। पर्दा सिस्टमबाट पनि 2-3 जना कर्मचारी अवकाश दिएर
14: अहिले त एकैपटक लगभग 10,000 8-10,000 कर्मचारीले अवकाश
13: लिँदा अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। जुन राष्ट्रको लागि धेरै ठूलो क्षति हुन्छ, धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू, राष्ट्रले ठूलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
14: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
13: भन्नुभयो। त्यसै कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ। लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार, मैले बुझे अनुसार, अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूमा। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ, जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्, त्यसमा गर्नाले उनीहरूलाई बाँधेर राख्ने, छोड्न नदिने, बरु करारमा भए पनि राख्ने, त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने पनि अलिकति प्रिन्सिपल पनि मिलाएको छैन। गिरिजा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, मैले त्यो बेला म कार्यरतै थिएँ। त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
14: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त, अथवा अब
13: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभव अनुभवी सचिवहरू, अनुभवी कर्मचारीहरू, अनुभवी विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकार चाहिँ यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ।
14: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले?
13: हो, कर्मचारी बढी भए हटाउनै पर्छ त, तर त्यसको लागि उपाय भनिन्छ भइरहे कर्मचारी हटाउनु पर्छ। त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने भइहाल्छ। पहिलो प्रयोग पनि त भएको हो त्यस्तो गोल्डन हेन्डसेकको।
9: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कार्यवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनुपर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
15: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जल सेना र वायु सेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लड़ाईको मैदानमा पराजय बेहोर बताएका थिए। खाड़ीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाड़ी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। होर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 वेक्से 2.7 मेगाहर्ट्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी ₹230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 0385212050 0385213755 मोबाइल नम्बर 9848502727।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385220045।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री एग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत।
7: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383590872। सम्पर्क फोन नम्बर 0383521956
8: र मोबाइल 9845504330।
6: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
9: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्दैछ। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
10: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु मैले?
10: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
9: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
10: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
9: हो,
10: त्यही गएर सुरजन रोकाईलाई भेट।
9: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
10: ल टिपिराख, फोन नम्बर 9820293948 9820293948।

हरेक दिन यस्तो सुन्दा समाचार नमजा लाग्छ। हरेक दिन यस्तो सुन्दा समाचार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। देश बनाउने होइन भाषणमा मात्रै सीमित हो। देश बनाउने होइन भाषणमा मात्रै सीमित हो। जो पुगे पनि सत्तामा बारम्बार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। हेर्नुहोस् देश छोडेर जानेहरूको लाम लागेको छ। हेर्नुहोस् देश छोडेर जानेहरूको लाम लागेको छ। जानुपर्दा साउदी मलेसिया कतार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। मान्छेको जीवन यस्तै हो जति कोसिस गरे पनि। मान्छेको जीवन यस्तै हो जति कोसिस गरे पनि। पाइला पाइलामा भोग्नुपर्छ हार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। खल्तीमा पैसा हुनेलाई पो बजार बजार हुन सक्छ। खल्तीमा पैसा हुनेलाई पो बजार बजार हुन सक्छ। हामी जस्तो पैसा नहुनेलाई बजार नमजा लाग्छ। हरेक दिन यस्तो सुन्दा समाचार नमजा लाग्छ। देशभर हत्या हिंसा बलात्कार नमजा लाग्छ। अछाम जिल्ला चौरपाटी गाउँपालिका एक सिउडीका गजलकार विशाल बिहानीको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरी बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रिगन्थन शैलीका पत्रहरूको वाचन गर्नेछु। जेठ महिनाको आज अन्तिम श्रृंखला बुलबुलको 86 अंकमा जेठ महिनाभरि प्रसारण भएका गजलहरूलाई छनौट गरिएको छ र कुन कुन गजल छनौट भए भनेर आजको कार्यक्रममा बताउनेछु, जुन दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार तेस्रो सिजनका लागि हामीले छनौट गरिरहेका छौं। वैशाखको गरिसकेको छ र जेठको कुरा गर्दैछु म। त्यसै गरी जेठ महिनामा हामीलाई प्राप्त रात्रिगन्थनहरूमध्ये आज जेठ महिनाको पुरस्कृत अर्थात विजयी व्यक्तिहरूको नाम घोषणा गर्ने दिन। विजयी बुलबुलिनहरूको नाम पनि आजको कार्यक्रममा मैले घोषणा गर्नेछु। जेठका अंकहरूमा हामीलाई प्राप्त भएका रात्रिगन्थनहरू जुन स्वर्गीय प्रकाश उपेति र स्वर्गीय स्वीकृति उपेति स्मृति पुरस्कारको लागि मैले नाम घोषणा गर्नेछु। कार्यक्रम अगाडि बढाउँछु काठमाडौँबाट पठाइएको आजाद छेत्रीको गजल वाचन गरेर। थाहा छ जीवन कसरी चल्छ हजुरको, थाहा छ जीवन कसरी चल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, सधैं एकनाश हुने छैन समय आउनेछ, सधैं एकनाश हुने छैन समय आउनेछ, एक दिन पापको साम्राज्य ढल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, थाके पनि थाके भन्नुहुन्न कहिले बाँझले, थाके पनि थाके भन्नुहुन्न कहिले बाले, भारी बोक्दा तन मन कति गल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, दिनरात नभनी परदेशमा जसरी दुःख गरे, दिनरात नभनी परदेशमा जसरी दुःख गरे, आफ्नै खेतबारीमा सुन फल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, समय आउँछ केही समय त पर्खिनुहोस्, समय आउँछ केही समय त पर्खिनुहोस्, कमण्डर अहमको दरबार जल्छ हजुरको, थाहा छ जीवन कसरी चल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको। काठमाडौँका आजाद छेत्रीको गजल थियो यो, यसलाई वाचन गरे। अब विनोद अधिकारीको पालो चुलाचुली इलाम हाल दुबईबाट भन्नुभएको छ। उहाँले भन्नुहुन्छ, पहिलोचोटि पठाएको छु, गल्ती भए माफी चाहन्छु, कृपया बुलबुलमा वाचन गरिदिनुहोला भनेर पठाउनु भएको गजल यस्तो छ। काँडाले बिझाएपछि फूल सम्झिए मैले, काँडाले बिझाएपछि फूल सम्झिए मैले, मायामा परेपछि मात्र भूल सम्झिए मैले, घरि हँसायो मायाले घरि रुने बनायो, घरि हँसायो मायाले घरि रुने बनायो, आफ्नै आँखाहरूलाई मूल सम्झिए मैले, मायामा परेपछि मात्र भूल सम्झिए मैले, सबै चोरी भएपछि केही बचेन आफूलाई, सबै चोरी भएपछि केही बचेन आफूलाई, रित्तो दिल देखेर चुकुल सम्झिए मैले, मायामा परेपछि मात्र भूल सम्झिए मैले, मनको पीड़ा सुनाउने मान्छे कोही नभेटेर, मनको पीड़ा सुनाउने मान्छे कोही नभेटेर,
अच्युतको कार्यक्रम बुलबुल सम्झिए मैले, काँडाले बिझाएपछि भूल सम्झिए मैले, मायामा परेपछि मात्र भूल सम्झिए मैले। अनौठो लाग्यो मलाई यो गजल। तखल्लुसमा मेरो नाम प्रयोग गरिदिनु भएको रहेछ, धन्यवाद विनोद अधिकारीजी। चुलाचुली इलाम उहाँको घर अहिले दुबईबाट पठाउनु भएको छ र उहाँले पठाउनु भएकोमा अच्युत दाईको कार्यक्रम लेख्नु भएको थियो, मैले चाहिँ मिटर अलि लामो जस्तो देखेर त्यो दाई झिकेर वाचन गरिदिएको थिएँ, यसलाई मैले फेरि सच्याएँ। अब उहाँको पालोपछि, विनोद अधिकारीको पालोपछि एउटा रात्रिगन्थन मुगु रारा भी तीन घर भई अहिले आइसल्याण्ड पेनाङ मलेसिया बस्नुहुने अनुराग बम छेत्रीले पठाउनु भएको छ। उहाँको रात्रिगन्थन शुरू हुन्छ यसरी। रातको 12 बजेको छ, शनिबार कामको छुट्टी शरीर हलुको हुनुपर्ने हो, तर फुर्सदले शान्ति दिएको छैन, निन्द्राले पनि साथ छोडेको छ। कोठा बाहिर निस्कँदा नीलो आकाशमा पूर्ण चन्द्रमा टल्किरहेको छ। त्यत्तिकैमा जूनको काख मुनिबाट ठूलो गर्जन गर्दै एउटा हवाई जहाज गुज्रियो, त्यसको आवाजले कान मात्र होइन मुटु पनि छेड्यो। एकाएक हजार दिन अघिको त्यो रात सम्झे, अधूरा सपना, अनिश्चित भविष्य र धेरै आशा बोकेर म पनि यस्तै एउटा जहाज चढेको थिएँ। त्रिभुवन विमानस्थलबाट उड्दै गर्दा नीलो आकाश एक्कासी कालो बनेको थियो, लाग्थ्यो मेरो जन्मभूमिले पनि आँसु झार्दै मलाई विदाई गरिरहेको छ। आज पनि जहाजहरू उडिरहेका छन्, चन्द्रमा उस्तै छ, आकाश उस्तै छ, फरक यति मात्र हो त्यो दिन म घर छोडेर उडेको थिएँ, आज मन भने हरेक रात घरतिरै फर्केर उडिरहेको छ।

अनुराग बम छेत्रीको रक्तिकन्थन थियो यो। मुगु रारा बी तीन वहाँको घर आइसल्याण्ड पेनाङ मलेसियाबाट पठाउनु भएको। अब अर्को पनि रात्रिकन्थन नै छ मसँग। बनगाड कुपिण्डे नगरपालिका साथ दारिमचौर सल्यान घर भई अहिले युके बस्दै आउनुभएका प्रकाशजन शाही ठकुरीको छ। लेख्नुहुन्छ, हामी छुट्टिएपछि को म? यो प्रश्नले मलाई दिनहौ पछ्याउँछ। भीड़भाड़को बीचमा उभिदा होस् वा रातको सन्नाटामा एक्लै हुँदा मनभित्र कतै यो एउटै जिज्ञासा बारम्बार उठिरहन्छ, तिमीसँग हुँदा म को थिएँ भन्ने प्रश्न थियो। कसैको आवश्यकता, कसैको भरोसा, कसैको खुशीको सानो कारण। तर तिमी टाढा भएपछि म आफैबाटै टाढा भए जस्तो लाग्न थाल्यो। पहिले म आफ्ना सपनामा बाँच्थे, अब सम्झनामा बाँचिरहेको छु। पहिले भविष्यको योजना बनाउँथे, अहिले बितेका दिनहरूको हिसाब मिलाउन खोज्छु। तिमीसँग बिताएका ती सामान्य क्षणहरू, सानो आँसु, सामान्य कुरा, सँगै बिताएको समय आज सबैभन्दा विशेष बनेर मनमा बसेका छन्। हामी छुट्टिएको दिन बाहिरबाट हेर्दा सायद साधारण थियो, तर भित्र भने धेरै कुरा चकनाचुर भएको थियो। म त्यस दिन केही बोलिन, तिमी पनि चुप नै रह्यौ। शब्दहरू थिएनन्, तर मौनताले सबै कुरा स्पष्ट पारिदियो। त्यही मौनताले हाम्रो सम्बन्धको अन्तिम अध्याय लेखिदियो। तिमी गइसकेपछि म बदलिँदै गएँ। म पहिले जस्तो खुलेर हाँस्न छोडे, मनका कुरा सजिलै भन्न छोडे। मानिसहरू भन्छन् समयले सबै कुरा ठिक पार्छ, तर समयले केवल बानी बसाल्दो रहेछ, पीड़ा कम गर्दैन। तिमी बिना बाँच्न बानी बसाल्दैछु, तर तिमीलाई बिर्सन भने अझै सकेको छैन। आज पनि जब म आफूलाई ऐनामा हेर्छु, अनुहार उही देखिन्छ, तर त्यो अनुहारभित्रको म भने फरक भइसकेको छ। त्यो म जसले तिम्रो साथमा आफूलाई पूर्ण थान्थ्यो, अहिले अधुरोपन बोकेर बाँचिरहेको छ। कहिलेकाहीँ लाग्छ म हराएको होइन, म केवल टुक्रिएको छु। मेरा केही अंशहरू अझै पनि तिमीसँगै छन्, जुन मैले फर्काउन सक्दिन। त्यसैले होला आफूलाई पूरा महसुस गर्न सक्दिन। सायद म अब त्यही मान्छे होइन जसले सजिलै विश्वास गर्थ्यो, जसले बिना डर माया गर्थ्यो। अब म अलि डराउँछु, अलि सोचेर अघि बढ्छु, अनि धेरै कुरा मनभित्रै राख्छु। तर यति हुँदाहुँदै पनि म अझै बाँचिरहेको छु, सम्झनाहरूलाई बोकेर, पीड़ालाई स्वीकारेर र आफूलाई फेरि चिन्ने प्रयास गर्दै। हामी छुटिएपछि म को भएँ भन्ने प्रश्नको जवाफ सायद कहिल्यै पूर्ण हुँदैन, तर यति चाहिँ निश्चित छ, तिमीले छोडेको त्यो खाली ठाउँले मलाई बदलिदिएको छ। आजको म हिजोको म जस्तो छैन, तर त्यो हिजोको म अझै पनि कतै जिउँदो छ, तिमीलाई सम्झिँदै, तिमीलाई खोज्दै र कहिलेकाहीँ चुपचाप रोइरहँदै। प्रकाशचन्द साई ठकुरी, बनगाडको पिण्डे नगरपालिका साथ दारिमचौर सल्यान, हाल युके। प्रकाशजीको यो रात्रिगन्थनको पत्रपछि पश्चिमेली डोटेली लोकेन्द्र कठायतको एउटा गजल छ, डोटेली गजल। झिक्कै खाया झिक्कै दिया दिपायला बजार, झिक्कै खाया झिक्कै दिया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार, खुट्टा राख्दिया ठाउँ थिएन चहल पहल उसी, खुट्टा राख्दिया ठाउँ थिएन चहल पहल उसी, लागिरहेछ अचेल खिया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार, चेला चेली पाल्न मैले परदेशै जानु पर्या, चेला चेली पाल्न मैले प्रदेशै जानु पर्या, देश जाने को हो किया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार, कफी खाना बानी भई गई देश आया बाटी, कफी खाना बानी भई गई देश आया बाटी, कति खाया रामबाबुको चिया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार, उइलका जसी मन पढी कहिले होली अब, उइलका जसी मन पढी कहिले होली अब, कति रात यकिन सिया दिपायला बजार, झिक्कै खाया झिक्कै दिया दिपायला बजार, कसा कसा व्यापार थिया दिपायला बजार। दिपायल सिलगढ़ी नगरपालिका चार राजपुर कुमालीकोट डोटी घर भई हाल प्रतुगल ताबिरा लेख्नु भएको छ, सम्भवतः पोर्चुगलबाट पठाउनु भएको यसलाई प्रतुगल लेख्नु भएको छ उहाँले। पश्चिमेली डोटेली लोकेन्द्र कठायतको यो डोटेली गजल वाचन गरे, यसलाई चाहिँ हामीले प्रतियोगितामा सामेल गर्दैनौं। मैले आशा गर्छु भाषा मिलाएरै वाचन गरे, शब्दहरूलाई राम्रैसँग उच्चारण गर्न सके होला भन्ने आशा गरेको छु। अब एउटा गजल छ, सिगास दुई गाजरी बैतडीबाट टेकेन्द्र सिंह धामी लेख्नुहुन्छ। नमस्कार अचुदाई, योभन्दा अगाडि पनि मैले गजल पठाएको थिएँ, सायद 64 भागदेखि मेरो गजल वाचन भएन, बीच बाटोमै छुट्यो या प्रसारण योग्य नभएर हो। म बुलबुलको नियमित श्रोता, आज पनि एउटा प्रतियोगी गजल पठाएको छु भनेर लेख्नु भएको छ। उहाँको गजल
पढेको जस्तो पनि लाग्छ। अब ठ्याक्कै अहिले चाहिँ सम्झना भएन टेकेन्द्रजी, कुनै कुनै चाहिँ हामीले कहिलेकाहीँ अलिकति कमसर खालको भयो भने छोड्ने पनि गरेका छौँ, तर तपाईँकै छुट्यो जस्तो पनि मलाई लाग्दैन। फेरि पनि यो गजल छुट्यो भनिदिनु भयो भने हामी हेर्छौँ। सुधार गर्नुहोस् एउटा बानी हजुरको, सुधार गर्नुहोस् एउटा बानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको, बुझे सबै कुरा जब सुनायो वृत्तान्त, बुझे सब कुरा जब सुनायो वृत्तान्त, छुट्टै रहेछ फेरि कहानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको। प्रेमिकाले दिएको धोका भन्दै जाँदा, प्रेमिकाले दिएको धोका भन्दै जाँदा, झरेको हो आँखाबाट पानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको। भातको माडसँगै आँसु पुछेर खायौं, भातको माडसँगै आँसु पुछेर खायौं, मनदेखि रोएकी थिइन् नानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको। विलाप नगर भइगो अब बलियो बन, विलाप नगर भइगो अब बलियो बन, भोलि हुनेछ जिन्दगी खरानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको। ज्यानको कुनै परवाह नगरी तिमीलाई रोजे, ज्यानको कुनै परवाह नगरी तिमीलाई रोजे, चिन्ता अझै बढी आफ्नो भन्दानी हजुरको, सुधार गर्नुहोस् एउटा बानी हजुरको, जाँड रक्सी चुरोटमै जिन्दगानी हजुरको। सिगास दुई गाजरी बैतडी घर हुनुभएका टेकेन्द्र सिंह धामीले पठाउनु भएको गजल थियो, मैले वाचन गरे। अब माधव काफ्लेको पत्र र गजल छ। लेख्नुहुन्छ, अचुतजी नमस्कार, म माधव काफ्ले गुल्मी हाल मुम्बईदेखि। बालापनदेखि श्रुति सम्वेक र बुलबुल सुन्दा सुन्दै जिन्दगीका घड़ीका सुईहरू बदलिँदै गए। उमेर बढ्दै गयो तर साहित्यप्रतिको रूचि जस्ताको तस्तै छ। कहिलेकाहीँ काव्य र आख्यान गैर आख्यान क्षेत्रमा कलम चलाउने गर्छु। मेरो रचना तपाईँको आवाजबाट सुन्ने ठूलो रहर पनि छ। गजल मेरो विदा होइन। यी शब्दहरू गजल हुन् या होइनन् भन्ने कुराको खासै जानकारी छैन। बहर र विभिन्न नियमको ज्ञान खासै नभए पनि रदीप र काफिया मिलाउने कोशिश गरेको छु। वाचन योग्य लाग्यो भने वाचन गरिदिनुहोला भनेर पठाउनु भएको छ। तर उहाँले लेखेको गजलमा मतला देखेन मैले। शरीरले मात्र बाँचेको प्रमाण दिँदैन महोदय, हुँदैन अर्थ रूखको मात्र फूलहरू झरेपछि। लाग्थ्यो बलियो छ मेरो मन कहिल्यै टुट्दैन, लाग्थ्यो बलियो छ मेरो मन कहिल्यै टुट्दैन, के लाग्दो रहेछ आफ्नैले विश्वासघात गरेपछि। हुँदैन अर्थ रूखको मात्र फूलहरू झरेपछि। छोरो मान्छे पनि रुन पाउनुपर्छ दुनियाँमा, छोरो मान्छे पनि रुन पाउनुपर्छ दुनियाँमा, कति सम्हाल्नु आफूलाई पर्नु पीर परेपछि। हुँदैन अर्थ रूखको मात्र फूलहरू झरेपछि। उसको चिहानमा आएर यति मात्रै लेखिदिनु, उसको चिहानमा आएर यति मात्रै लेखिदिनु, ऊ बाँचेकै थिएन उसका सपनाहरू मरेपछि। हुँदैन अर्थ रूखको मात्र फूलहरू झरेपछि। मैले यति वाचन गरे। तपाईँको गजलमा मतला छैन तर यति राम्रो गजल लेख्नु भएको छ, किन जान्दिन भन्नुहुन्छ माधव काफ्लेजी। कृपया अर्को पटक अरू गजलहरू पनि पठाउनुहोला, मैले तपाईँलाई अनुरोध गरे। अब अर्को एउटा गजल सुनाउँछु। सल्यान घर भई, रुकुम पश्चिम घर भई, अहिले सल्यान बस्दै आउनुभएका मगर मस्तको, उहाँको गजल यस्तो छ। कसैलाई सुनाउनु छैन भन्नु छैन यो संसारमा, कसैलाई सुनाउनु छैन भन्नु छैन यो संसारमा, बसेका होलान् सबैका रहर बन्द कारागारमा। जिउने आधार देऊ हामीलाई रोजगारी देऊ, जिउने आधार देऊ हामीलाई रोजगारी देऊ, कति कर बढेको खबर पठाउँछौ समाचारमा, बसेका होलान् सबैका रहर बन्द कारागारमा। जन्मिँदै ऋणको भारी हरेकको थाप्लोमा छ, जन्मिँदै ऋणको भारी हरेकको थाप्लोमा छ, ए सरकार हामी कसरी बाँचौं तिम्रो बजारमा, बसेका होलान् सबैका रहर बन्द कारागारमा। अभाव र दबावमा बसेका छन् ग्रामीण बस्ती, अभाव र दबावमा बसेका छन् ग्रामीण बस्ती, कहिलेसम्म एक्लै रमाउँछन् सहर जङ्कारमा, बसेका होलान् सबैका रहर बन्द कारागारमा। गाँस बाँस खोजेका थियौं आशा भरोसा गरेर, गाँस बाँस खोजेका थियौं आशा भरोसा गरेर, तनमन विहीन भयौं दियौं खन्जार उपहारमा। कसैलाई सुनाउनु छैन भन्नु छैन यो संसारमा, बसेका होलान् सबैका रहर बन्द कारागारमा। मगर मस्तको गजल थियो यो, रुकुम पश्चिम घर भई, अहिले सल्यान बस्दै आउनुभएका मगर मस्तको गजल वाचन गरेपछि अर्को एउटा पनि गजल छ मसँग, याङवरक चार पाँच थरका नवीन कटुवालको, नवीन कटुवालको गजल यस्तो छ।
मिश्राए उला मिश्राए सानी गजल लेखियो, मिश्राए उला मिश्राए सानी गजल लेखियो, भत्कियो सपना धन्दा नमानी गजल लेखियो। कहिले बाटो उकाली कहिले झर्दै ओरालीमा, कहिले बाटो उकाली कहिले झर्दै ओरालीमा, चलेकै छ जिन्दगानी गजल लेखियो, भत्कियो सपना धन्दा नमानी गजल लेखियो। कति वर्णन गरौं खै म कलमले तिमीलाई, कति वर्णन गरौं खै म कलमले तिमीलाई, सुन्दर अधर प्रेम की खानी गजल लेखियो, भत्कियो सपना धन्दा नमानी गजल लेखियो। दुई दिनको चोला न हो यात्रा खै कहाँसम्म, दुई दिनको चोला न हो यात्रा खै कहाँसम्म, ख्यालमै सत्यो जिन्दगानी गजल लेखियो, मिश्राए उला मिश्राए सानी गजल लेखियो, भत्कियो सपना धन्दा नमानी गजल लेखियो। याङवरक चार पाँच थर घर हुनुभएका नवीन कटुवालको गजल वाचन गरे। अब अर्को एउटा गजल छ पोखरा पच्चीस हेमजाका बालकृष्ण पौडेल बालाको। उहाँको गजल यस्तो छ, तिम्रो र हाम्रो जोडियो परिवार तिमी आएछी, तिम्रो र हाम्रो जोडियो परिवार तिमी आएछी, सुख र शान्ति थपियो बारम्बार तिमी आएछी, मूलको पानी कुलको नानी छान्नु भन्थे बाउले, मूलको पानी कुलको नानी छान्नु भन्थे बाउले, उपदेश मान्दा हेर सुध्रियो घरबार तिमी आएछी, सुख र शान्ति थपियो बारम्बार तिमी आएछी, लथालिङ्ग घरबार अवयव स्थित हाम्रो परिवार, लथालिङ्ग घरबार अव्यवस्थित हाम्रो परिवार, सम्हालिँदैछ बल्ल हाम्रो दरबार तिमी आएछी, सुख र शान्ति थपियो बारम्बार तिमी आएछी, ससाना कुरामै शुरू हुन्थ्यो दरार झगडा तारन्तार, ससाना कुरामै शुरू हुन्थ्यो दरार झगडा तारन्तार, बन्द भयो कलह थन्किए तरबार तिमी आएछी, सुख र शान्ति थपियो बारम्बार तिमी आएछी, भत्ताभुङ्ग थियो व्यवहार पत्याउँदैन थिए कारोबार, भत्ताभुङ्ग थियो व्यवहार पत्याउँदैन थिए कारोबार, आज भोलि सम्हालिँदैछ कारोबार तिमी आएछी, तिम्रो र हाम्रो जोडियो परिवार तिमी आएछी, सुख र शान्ति थपियो बारम्बार तिमी आएछी। पोखरा पच्चीस हेम्जाबाट बालकृष्ण पौडेल बालाले पठाउनु भएको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब एउटा गजल र रात्रि गन्थन छ मेरो हातमा, यो पठाउनु भएको छ गोकर्णेश्वर छ जोरपाटीबाट सरिता दुलाल घिमिरेले। उहाँको रात्रि गन्थन र पत्र शुरू हुन्छ यसरी। सर्वप्रथम बुलबुल परिवारका साथी बुलबुल सुन्नुहुने सबैमा र अचुजीमा रात्रिकालीन नमन। यही जेठ महिनाको लागि केही मेरो भनाईका साथै गजल पनि पठाएको छु, योग्य लागेमा मात्र प्रतियोगितामा समावेश गरिदिनुहोला। लाग्छ समाजमा विचार परिवर्तनमा ढिलासुस्ती भए जस्तो, समाज परिवार घर पुरानो परम्पराबाट बाहिर निस्कन नसकेको अवस्थामा अझै छ कि जस्तो लाग्छ। हाम्रो परम्परा छोरा र छोरीको हुर्काईमा भएको फरक सोच परिवर्तन ल्याउन जरूरी छ, किनभने जब छोरीलाई संस्कार सिकाइन्छ घर छिटो आऊ, रातमा हिँड्नुहुन्न, संगत राम्रो कि नराम्रो, मिठो बोल्नुपर्छ, सबैलाई आदर माया गर्नुपर्छ, तिमी छोरी हौ, यस्ता शब्दहरू सानैदेखि नै सुन्दै आएकी हुन्छन्। तर यही छोरा हुर्काईमा कमजोरी घरबाट नै शुरू भएको हो कि झैं लाग्छ, किनकि छोरा मान्छे हो, हिडुल गर्छ, साथीभाइसँग रमाउँछ, घरको काम छोराले गर्न आवश्यक पर्दैन, मिठो राम्रो भए बालक प्राथमिकतामा पर्ने, छोरा हो कडा बोल्छ त नरम भएर काम छैन, यस्ता व्यवहारले गर्दा छोराको मनोबलमा सानैबाट परिवर्तित स्वरूपको विकास हुन थाल्छ। त्यसमा साथीभाइको संगत पनि गलत साथीसँग मिसिएमा गलत काममा छिट्टै संलग्न हुनुपुग्ने हुन्छ। केही ठूलै प्रतिशत घरबाट नै बालिका भन्दा बालक हुर्काएका कमजोरी हुन गए भए चाहिँ लाग्छ। सबैमा यस्तो असर छैन होला, तर धेरैमा भने यस्तो असर अवश्य पनि छ।

सरिता दुलाल घिमिरे अगाडि लेख्नुहुन्छ, बाबुआमा झगडा गर्ने, जथाभावी मुख छाड्ने, घरभित्रका क्रूर व्यवहारले मस्तिष्कमा विकास हुँदा असर सजिलै पर्ने हुन्छ। त्यसैले हामी घरलाई नै सुधार गर्ने, असल व्यवहार सिकाइदिने बालकलाई पनि बालिका सरह छोरी मान्छेलाई आदर सम्मान गर्नुपर्छ, माया गर्नुपर्छ। तिम्रो पहिलो नाता नै आमा हुन्, जो सर्वश्रेष्ठ छिन् र सदा हुनेछिन्। छोरी मान्छे भनेकै हाम्रो दिदी बहिनी आमा हुन्। यिनको सम्मान गरे तिमीले सम्मान पाउँछौ भन्ने संस्कार दिन सक्यौ भने भोलिका दिनमा छोराछोरी दुवैले असल पाइला चाल्न सक्नेछन्। गलत पाइला चाल्नु अघि घरको संस्कारको ख्याल गर्दा पनि ठूलो समस्या र कुलतबाट उनीहरू आफूलाई जोगाउन सत्यको बाटो पहिलाउन सक्छन्। सरिता दुलाल घिमिरे। यो रात्रिगन्थन शैलीको पत्र सरिताजीको वाचन गरे। अब गजल पनि यसैसँग सन्दर्भित छ। सबै छोराहरू इमान्दार र वफादार बनाउनुछ, सबै छोराहरू इमान्दार र वफादार बनाउनुछ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनुछ। आकाश बिना धरती अधुरो छ टाढा भएर पनि, आकाश बिना धरती अधुरो छ टाढा भएर पनि, धरती पानी आकाश बादल बार बार बनाउनुपर्छ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनुपर्छ। कति छोरी चेली बेफिक्री मारिने कतिसम्म हो, कति छोरी चेली बेफिक्री मारिने कतिसम्म हो, छोरी चेली स्वतन्त्र बाँच्ने अधिकार बनाउनु छ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनु छ। राख्न सकौं राक्षसीपनबाट मन मस्तिष्क टाढा, राख्न सकौं राक्षसीपनबाट मन मस्तिष्क टाढा, दुवै सन्तान भविष्य कोर्ने कर्णधार बनाउनु छ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनु छ। घरबाट नै मस्तिष्कमा स्वस्थ बीजारोपण गरौं, घरबाट नै मस्तिष्कमा स्वस्थ बीजारोपण गरौं, सन्तान हुर्काईमा परिवर्तित विचार बनाउनु छ, सबै छोराहरू इमान्दार र वफादार बनाउनु छ, छोरी छोरा सरह उभिन सक्ने संसार बनाउनु छ।

0: सरिता दुलाल घिमिरेको रात्रिगन्थन शैलीको पत्र र गजल वाचन गरे मैले। गोकर्णेश्वर छ जोरपाटी काठमाडौँबाट उहाँले पठाउनु भएको थियो। अब केही बेरमा फेरि म तपाईँले पठाउनुभएका गजल र रात्रिगन्थन शैलीका पत्रहरू लिएर आउँछु नै। यति बेला भने केही सन्देशहरू सुनौँ।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति।
2: शहर बजार निस्कदा तपाईँ देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छडी दृष्टिविहीनको पहिचान हो। सेतो छडी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छोडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।

यो समुद्रको किनार हो यहाँ सुनामी आउँछ। यो समुद्रको किनार हो यहाँ सुनामी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। हिजोसम्म कमाएका ती सबै इज्जत तपाईँको, हिजोसम्म कमाएका ती सबै इज्जत तपाईँको, बादल मडारिँदैछ सायद आँसुको पानी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। अजर अमर को छ भन्नुहोस् महोदय यो दुनियाँमा, अजर अमर को छ भन्नुहोस् महोदय यो दुनियाँमा, साहसी र निडरताको मृत्यु पश्चात कहानी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। कसरी बाँचिन्छ हजुर दैवको लेखाबाट भागेर, कसरी बाँचिन्छ हजुर दैवको लेखाबाट भागेर, कहिलेकाहीँ बन्छ र पनि घुँडामा जानी जानी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। समयको महत्व समयमै बुझिदिँदा राम्रो होला, समयको महत्व समयमै बुझिदिँदा राम्रो होला, बितिसक्यो समय फर्केर फेरि कहाँ जवानी आउँछ। यो समुद्रको किनार हो यहाँ सुनामी आउँछ। नाम र दाम हुँदासम्म सबैको सलामी आउँछ। सङ्गजाका गजलकार सूर्य गाह मगरको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ। बुलबुलमा हामी तपाईँलाई गजल रात्रिगन्थन शैलीका पत्रहरू सुनाउँछौ। CHHAPRONEWS chapronews@gmail.com मा तपाईँले पठाएका सामग्रीहरू बुलबुलमा प्रसारण हुने गरेको छ। लक्ष्मी पौडेलले एउटा पत्र लेख्नु भएको छ, कपिल वस्तु उहाँको घर अहिले काठमाडौँ बानेश्वरदेखि। नमस्ते, कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा, यो कार्यक्रम म सानो हुने बेलादेखि नै सुन्दै आएको हो, तर सहभागिता जनाउने प्रयत्न कहिले गरिन। लाग्थ्यो मेरा शब्दहरूमा धेरै त्रुटि छन्, त्यसैले पनि सहभागिता जनाउन सकिन। आज धेरै प्रयत्न गरेर शब्दहरू कोरेर पठाउँदैछु, पक्कै समावेश गरिदिनुहुनेछ भन्ने आशा राखेको छु भनेर लेख्नुहुन्छ। बिहानीको शीत टल्किए झैं टल्किने ती तिम्रा आँखा सुन्छु आजभोलि रमाइरहेका हुन्छन् रे। पक्षपातको छवि देखिँदैन अनुहारमा, मनमा एक्लोपनको बादल छाइरहेको हुन्छ रे। सुन्दर फूल छाड्दै हिँड्ने तिम्रो स्वभाव सुन्छु आजभोलि मजुरी गर्दैमा दिन ढल्छ अरे। साँझमा सबैको घर झिलमिले हुँदा तिम्रो घर सुनसान छाउँछ अरे। मध्यरातमा छिमेकीले भ्युजदै भन्छन् त्यो घरमा शान्ति कहिले आउँछ अरे। लक्ष्मी पौडेलको सामग्री थियो यो, कपिल वस्तु उहाँको घर अहिले काठमाडौँ बानेश्वरबाट पठाउनु भएको छ। उहाँले गजल लेख्ने कोशिश गर्नुभएको होला, गजल बनेको छैन तर राम्रो भावना छ, मैले यसलाई प्रस्तुत गरे। तपाईँ बुलबुल युट्युब च्यानल नेपाली छाप्रोसँगै रेडियो जाजरकोट, रेडियो मकवानपुर गढी, सुर्खेतको रेडियो बेरी, काठमाडौँमा रहेको रेडियो काठमाडौँ, बाँकीको रेडियो कोहलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको चोइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि अहिले एकैसाथ सुनिरहनु भएको छ र हामी तपाईँका सामग्रीहरू प्रस्तुत गरिरहेका छौं। हुनुपर्ने अँधेरी तिमलाई भेट्नलाई, हुनुपर्ने अँधेरी तिमलाई भेट्नलाई, धाउनुपर्ने पँधेरी तिमलाई भेट्नलाई। यो गजल किताबको किरो सुजन ढकाल भनेर लेख्नु भएको छ, मण्डन देवपुरबाट पठाइएको। अर्को शेर, आजभोलि किन हो निस्किदिन घरबाट, आजभोलि किन हो निस्किदिन घरबाट, चुलो चौको मजेरी तिमलाई भेट्नलाई, धाउनु पर्ने पँधेरी तिमलाई भेटमलाई, हतार गर्दा बाटोमा ठोकिएछु अरूसँग, हतार गर्दा बाटोमा ठोकिएछु अरूसँग, दौडिँदै आँखै नहेरी तिमलाई भेट्नलाई, धाउनु पर्ने पँधेरी तिमलाई भेट्नलाई, तिमीले दिउँसो भेटौं भन्दा नमान्ने म उस्तै, तिमीले दिउँसो भेटौं भन्दा नमान्ने म उस्तै, म नकचरो फेरि तिमलाई भेट्नलाई, धाउनु पर्ने पँधेरी तिमलाई भेट्नलाई, हुनुपर्ने अँधेरी तिमलाई भेट्नलाई, धाउनु पर्ने पँधेरी तिमलाई भेट्नलाई।

यो गजल किताबको किरो सुजन ढकाल भन्नुभएको छ, मण्डन देवपुर नगरपालिका एकबाट पठाइएको थियो, यसलाई मैले वाचन गरे। अब अर्को एउटा सामग्री छ आशिष सिपीको, हाल दुबई भनेर लेख्नु भएको छ, उहाँको नेपालको ठेगाना लेख्नु भएको छैन। बुलबुल इरानी चरा कार्यक्रमको लागि पत्र तथा गजल, म युएईबाट आशिष सिपी, यो गजल मेरी प्रिय पत्नी उर्मिला खड्का। यो गजल

उर्मिला खड्काजीले अहिले नवलपुर गैंडाकोट बडखोलाबाट सुन्दै हुनुहुन्छ होला। तिमी बिना यो मनमा उज्यालो कहाँ हुन्छ र तिम्रै मायाले जीवनमा बहार आउँछ र टाढा छु आज परदेशको व्यस्त गल्लीमा तिम्रो सम्झनाले मुटुभित्र घर बनाउँछ र तिम्रै मायाले जीवनमा बहार आउँछ र सुख दुःखका हरेक पलमा साथ तिम्रै चाहिन्छ तिम्रो भरोसाले हरेक पीड़ा हराउँछ र तिम्रै मायाले जीवनमा बहार आउँछ र भगवानसँग सधैँ यही प्रार्थना रहोस् हाम्रो माया समयसँगै अझ गहिरो बन्छ र तिमी बिना यो मनमा उज्यालो कहाँ हुन्छ र तिम्रै मायाले जीवनमा बहार आउँछ र आशिष सिपी थप्नुहुन्छ उर्मिला तिमी मेरो जीवनको खुशी साहस र प्रेरणा हो परदेशमा रहेर पनि तिम्रो माया र सम्झनाले हरेक दिन सहज बनेको छ तिमी सधैं खुशी स्वस्थ र सफल रहौ भन्ने कामना गर्दछु भनेर आशिष सिपीले पठाउनु भएको पत्र पनि मैले वाचन गरे। अब अर्को एउटा रात्रिगन्थन शैलीको पत्र छ बुलबुल तिम्रो कान्छो प्रेमी भनेर लेख्नु भएको छ महेन्द्र आचार्य उहाँको नाम हो उहाँले कान्छो प्रेमी मात्र लेख्नु भएको छ। काठमाडौँको बसन्त जब निलाभ आलोकले शहरलाई स्नान गराउँछ तब शिरीषका फूलहरू केवल फुल्दैनन् तिनीहरू समयको अतल गहिराईबाट उदाएका स्मृतिका मौन श्लोक चाहिँ पृथ्वीमाथि झरिरहन्छन्। सड़कहरूमा छरिएका ती पंखुड़ीहरू हेर्दा लाग्छ मानव आकाशले आफ्ना अव्यक्त वेदनाहरूलाई फूलको रूप दिएर शहरभरि विसर्जित गरेको हावामा एउटा सूक्ष्म विषाद घुलिएको हुन्छ यस्तो विषाद जसले मनुष्यको अन्तरतममा निदाइरहेका पुराना सम्वेदनाहरूलाई विस्तारै बिउसाइदिन्छ। म सानैदेखि यिनै शिरीषका फूलहरूसँगै हुर्किएको हुँ मेरा बाल्यकालका निष्कलुष हाँसोहरू किशोर मनका अनाम कम्पनहरू र आत्माका प्रथम एकान्तहरू यिनै निलो छारी मुनि आकार लिएका हुन् मलाई कहिलेकाहीँ लाग्छ मेरो अस्तित्वको रंग रक्तिम छैन मेरो आत्मा स्वयं शिरीषको धुमिल निलाभ आभाले निर्मित छ किनकि मैले आफ्ना धड्कनहरू आफ्ना स्वप्नहरू आफ्ना अव्यक्त भावनाहरू धेरै पहिले यिनै फूलहरूको सुगन्धमा विलीन गरिसकेको छु। अहिले म परदेशको अपरिचित आकाश मुनि उभिएको छु तर यति बेला काठमाडौँमा फेरि शिरीषहरू फुलिरहेका होलान् सायद कुनै शान्त बिहान शीतकणहरूभित्र मैले सम्झनाको वेदनाले खसाएका अदृश्य आँसुहरू झुण्डिएका होलान् अनि जब सूर्यको प्रथम किरण ती थोपामाथि अवतरित हुन्छ सम्पूर्ण ब्रह्माण्ड एकक्षण त्यही टल्किएको होला एउटा सानो शीतबिन्दुभित्र कैद भएको अनन्त उज्यालो चाहिँ शिरीष तिमी केवल एउटा वृक्ष होइनौ तिमी शहरको सामूहिक स्मृतिमा उभिएको मौन महाकाव्य हो तिमीलाई थाहा छैन कति पुस्तालाई आफ्नो सम्मोहनभित्र बाँध्यौ कति प्रेमहरूलाई फक्रिएको र पुनः ऋतु फेरिए चाहिँ ओइलाएको देख्यौ तिम्रा हाँगाहरूमा समयका अनगिन्ती वर्षहरू झुण्डिएका छन् अनि तिम्रा फूलहरूमा अनन्त प्रतीक्षाको करूण सौन्दर्य लुकेको छ कहिलेकाहीँ म सोच्दछु हामीले चाहिँ तिमीले पनि कहिल्यै कसैलाई सम्झेर मौन विरह महसुस गर्यौ सायद गर्छौ किनकि संसारका सबैभन्दा सुन्दर वस्तुहरूभित्र सदैव एउटा अदृश्य उदासी एउटा अनन्त प्रतीक्षा र एउटा अव्यक्त विरह निस्सीम रूपमा बाँचिरहेको हुन्छ एक शहर एक वृक्ष एक हाँगा अनि कुनै एक दिन तिमीले आफ्नो एउटा सानो फूलबारीभित्र मेरो स्मृतिलाई सुरक्षित राख्यौ भने सायद मैले आफ्नो सम्पूर्ण जीवन व्यर्थ बाँचिन भन्ने अनुभूत गर्नेछु।

यो सानो भावनात्मक प्रयत्न मंजु दिदीमा समर्पित भन्दै बुलबुलका कान्छो प्रेमी आफूलाई बताउनुहुने बुलबुलेनले पठाउनुभयो र यसलाई मैले वाचन गरे। अब कवि सुनार उहाँको नाम घर बाजुरा हाल काठमाडौँबाट भनेर एउटा गजल पठाउनु भएको छ। छुनु भन्दा नछोएको जाति हुँदो रहेछ, जहर भन्दा प्रेमको लत माथि हुँदो रहेछ। न त जिउनै मन लाग्ने न त मर्नै सक्ने, न त जिउनै मन लाग्ने न त मर्नै सक्ने, आफ्नै जीवन आफैलाई भारी हुने रहेछ। जहर भन्दा प्रेमको लत माथि हुने रहेछ। न त यादलाई रोक्न सक्ने न त आँसुलाई थेगे, न त यादलाई रोक्न सके न त आँसुलाई थेगे, चिनो दिने बुटी रूमाल जाली हुँदो रहेछ। जहर भन्दा प्रेमको लत माथि हुँदो रहेछ। तिमी साथमा हुँदाखेरि जीवन थियो पूरा, तिमी साथमा हुँदाखेरि जीवन थियो पूरा, तिमी साथमा नहुँदा आदि हुँदो रहेछ। छुनु भन्दा नछोएको जाति हुँदो रहेछ, जहर भन्दा प्रेमको लत माथि हुँदो रहेछ। उहाँको मैले गजल वाचन गरे, पठाउनु भएको थियो कवि सुनारले बाजुरा घर अहिले काठमाडौँबाट। अब गोपाल अहोजी संघर्षीले लेख्नु भएको छ, जन्म मृत्यु प्रकृतिको नियम हो हामीले पनि बुझेका छौं, तर तपाईँ यस्तो बेला जानुभयो, छोराले बा नचिनेको बेला, श्रीमतीलाई सहाराको खाँचो भएको बेला, बाको काँधमा चढेर घरखेत मेला जाने समयमा कसैको काँधमा चढेर चिताको चिहानमा बाको लासलाई दागबत्ती दियो।

साथीले सोधे के जवाफ देला बाको माया कस्तो हुन्छ भने। बा नचिन्दै बाला दागबत्ती दियो। आजबाट परिवारको सहारा डल्यो, एक घरको धुरी जल्यो, जीवनका हर सपनामा आँधी चल्यो। पेटभरि खाएर बा आमाको काखमा सुत्ने बेला एक नाबालक एक छाक खाएर काजक्रिया गर्दैछ। सिउँदोको सिन्दूर पुछियो, हातका राता चुरा फुटाइए, मर्ने त मर्छ बाँकी बाँच्नेले सहनुपर्छ भन्थे हो रहेछ। एक फुक्का श्वास छोडेर चिताको खरानीसँगै आजाद हुनुभयो। हजुर बिनाको यो परिवार उम्कन नसक्ने जालमा फस्यो दाजु, जसको सिंगै जीवन छ, जसमा रंग छैन, जसको सिंगै भविष्य छ तर अन्धकार छ। किन यस्तो वज्रपात गर्छन् भगवानले? अब यो बेसहारा परिवारलाई बाँच्ने साहस देऊ, गरी खाने हिम्मत देऊ सक्छौ भने शोकाकुल परिवारमाथि भन्दै 33 कोटी सुविचार दिउन् भगवानले भनेर लेख्नुभएको छ। र अन्त्यमा शोकाकुल परिवारमा ईश्वर धैर्य धारण गर्ने शक्ति प्रदान गरून्, हार्दिक समवेदना दाजु प्रदीप ताम्राकार भनेर गोपाल औजी संघर्षले पठाउनु भएको यो पत्र वाचन गरे मैले।

अब एउटा पत्र छ मेरो हातमा, आशिष नेउपानेले रसुवाबाट पठाउनु भएको छ। उहाँ लेख्नुहुन्छ, स्थिरताको अनुभूति शीर्षक दिनुभएको छ। आज कुनै चहल पहल नै छैन मनमा, कहीँ टक्कसँग अडिएको छ मन। केही घण्टा अगाडि उनले फोन गरेकी थिइन्, के गर्दैछौ तिमी, फ्री छौ? मलाई कस्तो घर बस्दा बस्दा अल्छी लाग्यो, कतै लैजाऊ न मलाई। मैले भने हुन्छ त, फ्री नै छु म, जाउँला कतै, तिमी रेडी भएर बस, म 20-25 मिनटमा लिएर आउँछु। अनि म निस्क्यो उनको घरतिर। उनी लाइट ग्रीन टी शर्ट, जीन्स प्यान्ट, व्हाइट सू, एक हातमा पिंक कलरको घड़ी र अर्को हातमा स्क्रन्ची अनि क्लिपले हल्का च्यापेर खुल्ला छोडेको कर्ली कपालमा चिटिक्क बनेर मेरो प्रतीक्षामा बसेकी रहेछन्। अनि माछा पोखरी बाइपास हुँदै हामी ककनीतिर लाग्यौं। नागार्जुन जंगलको बाटो, शीतल मौसम अनि बाइकमा त्यो यात्रा रोमाञ्चक छ। अहिले फर्किएको घण्टौं भइसक्यो, तर मेरो आँखामा उनको सुन्दर दृश्य, कोमल आवाज अनि प्रेमिल स्पर्शको अनुभूतिमा स्थिर बनेर अडिएको छ। यो स्थिरता अनि यो अनुभूति केही फरक छ, जुन शब्दमा व्यक्त गर्न सकिन्छ, न त समयको बहावले नै बगाएर लैजान सक्छ। घड़ीको सुई आफ्नै रफ्तारमा घुमिरहेको छ, पृथ्वी आफ्नै चालमा गतिशील छ, वरिपरिका मान्छे र आवाजहरू सधैँ झै सामान्य छन्, तर मेरो भित्री संसार भने त्यही रोकिएको छ, जहाँ उनी छिन् उनको सामिप्यता छ। लेखक आशिष नेउपाने, रसुवा। अब एउटा अर्को गजल छ, माछा पुस्ते तीन घाचोक कास्कीबाट विकास पोखरेल माइलाले पठाउनु भएको छ। छोटो लेख्नु भएको छ उहाँले, म तपाईँको स्वरको सानैदेखिको फ्यान हो। जब पोखराको रेडियो तरंगबाट श्रुति सम्भव बस्थ्यो, तपाईँको स्वरले गर्दा यति मिठो आवाज हुने मानिस कस्तो होला भनेर सोच्न बाध्य हुन्थे। आज त्यही स्वरलाई पछ्याउँदै बुलबुलसम्म आइपुगेको छु, एउटा रचना पठाएको छु, कमी कमजोरी भए औँल्याएर पढिदिनु होला भन्नुभएको छ। बा गरूङ्गो भो पीड़ा अनि समस्याको बारी, तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। बा तिम्रो प्राण जाने बेलामा मलाई सम्झे थियौ, किनभने त्यो बिहान मेरो छाती चर्केको थियो बेसमारी। तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। बा दुःख र संघर्ष के हो बल्ल थाहा हुँदैछ, जब ममा सर्यो तिम्रो काँधको जिम्मेवारी। तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। बा आड भरोसा र ढाडस दिने कोही नहुँदा आफ्नैहरूको अगाडि देखाउनु पर्दो रहेछ लाचारी। तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। बा गन्तव्यसम्म पुर्याउने कोही नहुँदा आज हिँड्दैछु म पागल जै भौतारी। बा गरूङ्गो भो पीड़ा अनि समस्याको भारी, तिमी छैनौ को भइदिन्छ दुःख बिसाउने चौतारी। मैले वाचन गरे विकास पोखरेल माइलाको गजल, उहाँको मिटर अलिकति मिलाउनु पर्नेछ, कृपया अर्को पटकदेखि मिटर मिलाएर पठाउनु होला, तपाईँको कोशिश राम्रो छ। माछा पुस्ते तीन गाचो कास्कीबाट विकास पोखरेलले पहिलो पटक पठाउनु भएको गजललाई मैले वाचन गरे। अब मसँग अरू सामग्रीहरू पनि छन्, एउटा पत्र छ भर्खरै पठाउनु भएको पत्र र गजल पनि छ, गोविन्द खनालको हरिनाश चार धरमपानी स्याङ्जा उहाँको घर, र उहाँले लेख्नु भएको छ यसरी, म हरिनाश गाउँपालिका चार धरमपानी स्याङ्जा स्थायी निवासी हुँ। हाल अस्थायी रूपमा शुक्ला गण्डकी नगरपालिका 5 क्याम्पस बस्तीमा बस्छु। हामी 35-55 भेटप्रान्सको आपसमा भलिबल खेल्ने र हाम्रा पुराना यादको पुनर्ताजगी गर्ने हेतुले हामीले विश्व रेडक्रस दिवस हेनरी ड्युनाको जन्मोत्सव 8 मे 25-26-27 वैशाख 2083 अवसरमा 35 माथिका बीचमा क्याम्पस बस्ती प्रथम पुरूष भेटरान्स भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णयमा पुग्यौं। जहाँ इच्छा त्यहाँ उपाय भने चाहिँ एक हप्ताको समयमा सबैको सहज चाँजो पाँचो मिलाएर 12 टीमको बीचमा खेल सम्पन्न गर्यौं। 30 वर्ष अगाडिका स्मृति ताजा बनायौं। मानसिक तथा शारीरिक स्वास्थ्यको लागि खेलकुदको निरन्तरता आवश्यक महसुस गर्यौं। तीनै पुस्तालाई एकै ठाउँमा राखेर मनोरञ्जन आदान प्रदान गर्यौं। यसै सन्दर्भमा गजल कोर्ने प्रयास गरेको छु, कार्यक्रममा योग्य भए राखिदिनुहोला भन्नुभएको छ। तन्दुरूस्त बन्न खेलकुद खेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले झेल्नुपर्छ साथी। आफ्नो स्थान अवस्था सन्तुलनमा राखेर विपक्षीको प्रहार खुलेर झेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले झेल्नुपर्छ साथी। अंक तालिकातिर पनि आँखाले बात मार्दै नतिजा चुम्न खाली ठाउँमा पेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले झेल्नुपर्छ साथी। आत्तिनु मात्तिनु हुँदैन खेलको मैदानमा, सकेसम्म घेरा आसपास ठेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले जेल्नुपर्छ साथी। भलिबल हाम्रो राष्ट्रिय गौरव हो हजुर, भलिबल हाम्रो राष्ट्रिय गौरव हो हजुर। उचाइ थप्न निकै फूर्तिले छेल्नुपर्छ साथी, तन्दुरूस्त बन्न खेल्नुपर्छ साथी, सामूहिक सुन्दर कलाले जेल्नुपर्छ साथी। बडो मिठो, राम्रो, खेलकुदलाई
प्रोत्साहन गर्ने खालको गोविन्द खनालले पठाउनुभयो यो गजल र पत्र। मैले अलिकति हतार हतारमा पनि वाचन गरेकी जस्तो लाग्छ, निकै राम्रो लाग्यो मलाई, किनभने हामीले पनि स्कूल पढ्दाखेरि शारीरिक शिक्षा भनेर पढ्थ्यौं, यसको महत्व बुझ्थ्यौं। अब काठमाडौँभित्र चाहिँ यति साँगुरो ठाउँहरू भइसकेको छ कि खेल्ने ग्राउण्डहरू पनि छैन। तपाईँहरूले तीन पुस्तालाई एकै ठाउँमा राखेर गर्नुभएको यो कार्यक्रम देशका विभिन्न कुना कुनामा यसै गरी शुरू हुन् भन्ने गोविन्द खनालजीको यो पत्रसँगै मैले यहाँनिर सबैलाई अनुरोध गर्छु र हामी सदिच्छा राखौं यस विषयमा। लगभग बुलबुलको अन्त्यतिर छौं हामी, जाँदा जाँदै अर्को हप्ताबाट असार लाग्दैछ। हामीले पूर्व घोषणा गरे अनुसार हामी प्रतियोगिता चलाउँदैनौं असारभरि, श्रावणबाट फेरि दुवै प्रतियोगिता निरन्तर रहनेछन्। यसरी बुझौं असारभरि पज रहन्छ, रोकिनेछ। आफ्ना उत्कृष्ट गजल र रात्रिगन्थन निरन्तर पठाउनुहोला। असार महिनामा हामी गजल लेख्ने तरिका र लयमा वाचन कसरी गर्ने, गजलका बहरहरूबारे विशेषज्ञ सहितका छलफलहरू चाहिँ लिएर आउनेछौं। आउँदो हप्ता क्यालिफोर्नियाबाट अनैशासका अध्यक्ष बाबु आचार्य तथा गजलकार खिम केसीलाई बुलबुलमा जोड्नेछु। आउँदो हप्ताको बुलबुल पनि अवश्य नछुटाइकन सुन्नुहोला। अब जेठ महिनाको गजल दिलगुरूङ तुलगुरूङ उत्कृष्ट पुरस्कारको लागि तेस्रो सिजनका लागि कुन कुन गजलहरू छानिए भनेर जानकारी गराउने बेला भएको छ। जेठ महिना अर्थात बुलबुलको 83 अंकदेखि आज 86 अंकसम्म हामीले दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि 10 गजल छानेका छौं। 83 अंकमा चक्रमिलन नेपालीको गजल वाचन भएको थियो, दिपाल सिलगढ़ी नगरपालिका 9 कलेना डोटीबाट पठाउनु भएको उहाँको गजल छानेका छौं। त्यस्तै माधव घिमिरे बेलकोटगढ़ी नगरपालिका 12 रैकरे नुवाकोट हाल परदेश भनेर पठाउनु भएको थियो, उहाँको गजल छनौट भएको छ। त्यसै गरी 84 अंकको गजल वाचन भएको गजल छानिएको छ अर्को भूपाल मल्लको 820 कोट 14 रूकुम पश्चिम उहाँको ठेगाना। त्यसै गरी दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि छनौट भएको अर्को गजलमा 85 अंकको गजल छ जय बाबुकको बार बर्दिया 8 बर्दिया उहाँको घर हाल बादर पारीको देश अफ्रिकाबाट भनेर पठाउनु भएको छ। त्यस्तै 85 अंककै अर्को छनौटमा परेको गजल पाल्पा घर भई अहिले बुटवाल बस्दै आउनुभएका सागर सिग्देलको छ। त्यसै गरी छनौटमा परेको अर्को गजल सिलिचोङ 2 पेलुम्बा संखुवा सभाका छविसित कुलुङको गजल पनि छनौटमा परेको छ। त्यसै गरी बालुवाड़ी 8 चापा घर भई अहिले साउदी अरेबिया बस्दै आउनुभएका सरगम गजमेरको गजल पनि छनौटमा परेको छ भने रूकुम पश्चिम घर भई सल्यान बस्दै आउनुभएका मगर मस्तको गजल पनि हामीले दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि छनौट गरेका छौं। त्यसै गरी 86 अंकबाट गोकर्णेश्वर 6 जोरपाटी काठमाडौँकी सरिता दुलाल घिमिरेको गजल छनौटमा परेको छ भने लक्ष्मण ढकाल काभ्रेपलाञ्चोकका उहाँको गजल आजको कार्यक्रमबाट छनौटमा परेको छ। र त्यसै गरी अर्को छनौटमा परेको गजल छ स्याङ्जाका सूर्यगाहा मगरको। हामी यी गजलहरूलाई दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि पठाएका छौं। वैशाखको पनि 10 छानिएको थियो भने संयोगले जेठमा पनि 10 गजल छनौटमा परेका छनृ।

0: यी थिए दिल गुरुङ तुल गुरुङ उत्कृष्ट गजल पुरस्कारका लागि छनौट भएका, तेस्रो सिजनका लागि छनौट भएका गजलहरू। र अर्को अब हामीले सुनाउनु पर्ने नतिजा छ, वैशाखमा हामीले रात्रिगन्थनका लागि तीनजनालाई पुरस्कृत गरेका थियौं, जनही नगद 5,000 पुरस्कार रहन्छ। यो स्वर्गीय प्रकाश उप्रेती र स्वर्गीय स्वीकृति उप्रेती स्मृति पुरस्कार हो, यसमा हामीले लेखनका लागि प्रोत्साहन गर्छौं। वैशाखमा सबिन श्रेष्ठ गोर्खा, पश्चिमेली डोटेली लोकेन्द्र कठायत डोटी र सुजाता गौतम बागमती प्रदेश मकवानपुर गढ़ी गाउँपालिकाबाट हामीले पुरस्कृत गरेका थियौं भने, जेठ महिनाको लागि बुलबुलको अंक 83, 84, 85 र 86 मध्ये प्राप्त भएका रात्रिगन्थनबाट यी तीनजनालाई हामीले छनौट गरेका छौं। श्रावण महिनाको लागि पनि तपाईँ पठाउन सक्नुहुन्छ, असार महिनामा भने यो प्रतियोगिता हुने छैन। जेठ महिनाको नतिजा यस प्रकार छ। चौरासीऔं अंकमा वाचन भएको पत्र भरत रिमालको पत्र पुरस्कृत भएको छ। कालिका 6 चितवन पोजनान पोल्याण्ड उहाँको घर, उहाँले नगद 5,000 जित्नु भएको छ। बधाई छ भरत रिमालजीलाई। त्यसै गरी जेठ 20 गते प्रसारण भएको बुलबुलको 85 अंकको पत्र कविन र ओझा कविमन मौवा डोटी हाल काठमाडौँ उहाँ पनि पुरस्कृत हुनुभएको छ। कविन्द्र ओझाले पनि 5,000 नगद जित्नु भएको छ। र त्यसै गरी जेठमै प्रसारण भएकोमा 86 अंकको गोकर्णेश्वर छजोरपाटी काठमाडौँ कि सरिता दुलाल घिमिरे पनि पुरस्कृत हुनुभएको छ। तपाईँहरू तीनैजनाले जनही 5,000 नगद जित्नु भएको छ। कृपया यो पुरस्कारको लागि तपाईँले आफ्नो क्यूआर कोड अथवा आफूलाई सम्पर्क गर्ने नम्बर हाम्रो इमेल ठेगानामा पठाइदिनुहोला। इमेल ठेगाना एकपटक दोहोऱ्याउँछु, CHHAPRONEWS chapronews@gmail.com मा तपाईँले क्यूआर कोड पठाइसकेपछि हामी त्यसमा पठाउनेछौं। र कृपया सकेसम्म छिटो गर्नुहोला, सकेसम्म यसै हप्ताभित्र हामीले नगद पुरस्कार तपाईँलाई पठाइदिनेछौ भन्ने जानकारी दिँदै अब आजको बुलबुलबाट विदा हुने बेला भएको छ। प्राविधिक साथी र म प्रस्तोता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ। जाँदा जाँदै काभ्रे पलाञ्चोकका लक्ष्मण ढकालको गजल वाचन गर्दै शुभरात्रि भन्छु। बेकार हुनेछ त्यो मेहनत ईश्वर देखिँदैन, बेकार हुनेछ त्यो मेहनत ईश्वर देखिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन। देखिन्छ मेरै आँगनबाट स्वर्ग देखिन्छ, देखिन्छ मेरै आँगनबाट स्वर्ग देखिन्छ, कुहिरोले प्रकाश छेक्ला अस्तित्व छेकिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन। मेरै करेसामा फलाउँछु मलाई पुग्ने साग, मेरै करेसामा फलाउँछु मलाई पुग्ने साग, भयो छिमेकी अब तिम्रो आँगन टेकिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन। म मेरै इतिहास जन्माउँछु मेरै आदर्श खोज्छु, म मेरै इतिहास जन्माउँछु मेरै आदर्श खोज्छु, पुग्यो मलाई अब भाडाको विचार बोकिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन। इतिहास मेटिन्न रगत उम्लन छाड्दैन मेरो, इतिहास मेटिन्न रगत उम्लन छाड्दैन मेरो, तिमीले छेक्दैमा कर्णाली गण्डकी रोकिँदैन। बेकार हुनेछ त्यो मेहनत ईश्वर देखिँदैन, जस्तो पानीमा नै पानीले पानी लेखिँदैन।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल।
2: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
3: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-4839-117।
4: एसई सकियो, अब रमाइलो शुरू भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

सुन भो महाराज परीक्षित अवयो श्रीमत भागवत महाप्राण अंतर्गत अहिले कति कथा को वर्णन विस्तार गरिन्छ भने देखे राजा परीक्षित का प्रतिमा सुखदेव स्वामी ले इस कथाबाट प्रवचन दिइरहनु भएको छ। लौ त सरकार अब तपाई के सुन्न चाहिँ बस्नुहुन्छ भानिकन सोधिएका प्रश्न को बारे में अहिले परमात्मा कृष्ण बाट विविध प्रकार को खेल प्रयोजन अब त्यस अवस्था का बीच में लौ जब अब बाबू कृष्ण तिमी त मरेका छोरा पनि गुरु बाबू का ल्याइदिन सक्यौ रे चाँडो ल्याइदेऊ भनिकन आज्ञा गर्दा मरेका छवटा दाजु ल्याउनका लागि भगवान सवारी हुनुभयो। बुबा मुमाको वचनलाई मानेर सवारी हुनुभयो। खोज्दा कहीँ पाउनु भएन। आखिरीमा गएर सोद्धाखेरिमा रहेछ कहाँ त भन्ने सम्बन्धमा राजा बलिको दरबारमा ल ठिकै छ भनिकन बलि राजाका दरबारमा पुगेर मरेका छवटा दाजुहरू ल्याएर परमात्माले बुझाइदिनुभयो। बलि राजाले सम्मान गरिबक्स्यो। अनि राजा परीक्षित का हजुरमा सुखदेव स्वामीले बड़ा प्रेम पूर्वक आज्ञा गरेर सारा इच्छा सिद्धि गराइबक्स्यो। यही अवस्थामा सबले विनती गरे अनि छवटा छोरा ती सातौं बलराम आठौं गर्भ भगवान कृष्ण नवौं गर्भ तपाईको बजै सुभद्रा भन्दा हाम्रो बाजेलाई हाम्रो बजैले कसरी विवाह गर्नुभयो भनेर नातिले सोध्नुभयो। अब बाजे बजैको विवाह प्रकरण सोध भन्दछु सुन्नुहोस् महाराज। अब एउटा के छ भन्नुहोला भनेदेखि सोधिसकेपछि भन्नुपर्ने र बाजे र बजेको विवाह सम्बन्धी नातिले सोद्धाखेरि एक दिन कृष्ण भगवानसँग जब बुबाले सोध्नुभयो हाम्रो आठवटा छोरा एउटी छोरी कलाइदिने भनेर यस किसिमबाट आज्ञा गर्नुभयो। आठ भाइ छोरा हाम्रो साथमा एउटी छोरी आठ भाइ छोरा हाम्रो साथमा एउटी छोरी कसलाई दिने भन्नु

महाराज परीक्षित यसै प्रसंगमा कसलाई दिने भन्नुहुन्छ भनेर भनिरहेको बेलामा स्वयं भगवान परमात्मा श्रीहरि जगतका नारायणले आज्ञा गर्नुभयो, अब कसलाई दिने दाई भन्दाखेरिमा दाजु बलरामले भन्नुभयो दुर्योधनलाई दिम बहिनी भन्नुभयो, दुर्योधनलाई देख्नै नसक्ने भगवान कसरी ल जो भयो भयो अब यसो गर्नु पर्यो भनेर लैजाओ अर्जुनका पासमा परमात्मा पुग्नुभयो। अर्जुनले विन्ती गर्नुभयो भगवान आज दर्शन पाएँ जंगलमा मैले त्रिदण्डी भएर बसे भन्दा बाबु अहिले तिमी सरासर जाऊ, अब तिमीलाई म एउटा कुरा भन्छु तिमी मेरो घरमा बसिया दिने एकदिन हाँसिया थियौ नि किन हाँसे भन्नुभयो अर्जुनलाई भगवानले हजुरलाई देखेर भने होइन मलाई देखेर मेरो बहिनीलाई देखेर हाँसेको मेरो बहिनीको र तिम्रो छ छाँडकाँड मलाई थाहा छ यहाँ नभनेर पो त मैले त्यसै कारणले अब के गर्ने त मेरो बहिनीलाई अहिले भर्खरै दिनका लागि तयारी भएका छन् दुर्योधन महाराजलाई दाजु बलरामले आज तिमी हरण गर्न जाऊ भन्नुभयो प्रभु मलाई त हजुरको बहिनी अन्त दिन्छन् कि भन्ने डरले थरर भन्न नसके पोत परमात्मा म त लगन नसकन आजै जान्छु जेसुकी होस् भनेर अर्जुन जानुभयो। याद वंशको बीचमा बसेकी जब सुभद्रा मैया साहेबलाई चपक्कै च्यापेर जब अर्जुनले दौडाउनु भयो लग्यो लग्यो लग्यो लग्यो बहिनी लग्यो अर्जुनै डाकाले बहिनी लग्यो हाकार पर्यो बहिनी चाहिँ लौन लौ फर्का भनेको बहिनी चाहिँ यता बल गरिदिए पो हुन्छ उतै बल गरिदिएपछि कि मर्न हुँदो रहेछ बहिनी चाहिँ लौ दाई हजुर भेटाउन आँटे जाम्न दगुरुम भनेपछि अघि मर्न हुँदैन बहिनी चाहिँ गुहार गुहार भनिदिए पो बहिनी चाहिँ उहाँ कहिले बाटो लामोला भएर बसिरहेछ त्यस्तो भएर अनि र त्यसै कारणले लो आवाजसम्म पर्यो के गर्ने मेरो परमात्मा भन्दा अनि अर्जुनजीलाई मारिदिन्छु भनिकन हातमा धनुर्बाण भिरेर दुई अक्षौणी सैनिकको साथमा अर्जुनजीलाई मार्न भनेर जानुभयो बलरामजी हलो र मुसल लिएर चारैपट्टिबाट सैनिकले बेरेका अर्जुनजी बीच बाटोमा गएर बस्नुभयो लड्न परे लडिदिन्छु भनेर तर त्यसै बेलामा महाराज डर लाग्दो प्रकारका सशस्त्र सैनिकहरूले आएको देखेर कृष्ण भगवान आगो रूपी बलरामबाट खर रूपी अर्जुनलाई बचाउन पानी भनेर सवारी हुनुभयो। दाई चाँडै कि भन्दा तिम्रो मन परिहाले बहिनी लग्यो भने कोले ल अर्जुन डाकाले अब यस डाकालाई मारिदिन्छु भनेर जान लागेको भन्दा जान हुँदैन दाई मैले भनेको वचन मानि बक्सन्छ भनिदिएकन जसको त्यसैले लग्यो मामाको छोरी फुपूको छोराले लग्यो एउटा कुरा त्यो पनि राम्रै भयो। दोस्रो कुरा के भयो भनेदेखि दाइजै दिन परेन बुढा त्यहाँभन्दा रमाइलो के हुन्छ कति यहाँ त छोरीले कुरा नबुझिदिएर पो त फुत्त गइदियो भने त्यहाँभन्दा ठुलो दसैँ कहिले आउँछ र यहाँ त अब छोरी कुरा बुझ्दिन बाउले गलत त्याउनु भएन त्यहाँ भएर पो ककर गएर भन्नु पर्यो त दाई छोडिदिनुहोस् बडा आनन्द भयो दाई छोडिदिनुहोस् भयो। फेरि अर्को कुरा के बिन्ती गर्छु भनेदेखि दाई यो जब विवाह भन्ने सम्बन्धी विषयका लागि अघिल्लो जन्मको संस्कार नभइकन नमिल्ने हुनाको कारणले पुनर्धनम पुनर्विद्या पुनर्गृहम पुनम पत्नी यस्तो प्रकारले अघिल्लो जन्मको संस्कारले पाइन्छ भनिया छ त्यसै कारणले यो हामीले चाहेर हुने होइन जो हो उसैलाई हो छोडिदिनुहोस् भनेर अर्जुन रूपी खरलाई आगो रूपी बलरामबाट पानी रूपी कृष्णले बचाइदिनुभयो। खर रूपी अर्जुन थिए बलराम आगो खर रूपी अर्जुन थिए बलराम आगो पानी रूपी श्री कृष्ण रक्षा।

0: यसरी भगवानले विवाह सम्बन्धी प्रकरण समाप्ति गराइबक्स्यो र अनि त्यसपछिबाट अर्जुनजीको र जब भगवान कृष्णको वैमनस्यता बलरामको वैमनस्यता थियो तर अन्तिममा पाँच सात महिना पछाडि दाजुको मन ठिक्क भएला भगवान कृष्णले दाईलाई सोध्नुभयो ए दाई भन्नुभयो हजुर बाबु कृष्ण भने बलरामले हाम्रो बहिनी त्यो अर्जुनी चोरले लयो है भन्नु लयो चोरले भन्नुभयो ए दाई मैले भालुको छोरी बिहा गर्दाखेरि श्रीमन्तक मणिको दाइजो पाएको तर हाम्रो बहिनी लाँदा त्यसले केही दाइजै नपाउने त इज्जत गर्ने दाई भन्नुभयो के गर्ने त भन्दा सम्पत्ति पठाइदिउँ भनेर गाडाका गाडा सम्पत्ति पछाडि पठाइदिनु भयो यसै कारणले कसैकी बहिनी कसैसँग गई कसैकी छोरी कसैसँग गई भने गामले होको नउठ्नु पछि त्यसका ज्वाई छोरा छोरी सासू ससुरा लपक्कै टपक्कै कहीँ नभएको रहेछन् धन्नको ज्वाई रहेछन् भन्न थाल्छे त्यो आमा चाहिँ झन् भोलिपल्टै कर्स कर्सै जान्छ त्यसो सङ्गरे मुखेरम लाउन देखाइदियो भन्दै अनि के गर्ने त्यसै कारणले ल भयो भनेर यस कारणले सारा कार्य पूर्ण भयो राजा परीक्षित हुने अर्जुनकी पत्नी अर्जुनकी पत्नी सुभद्राका घरबाट अभिमन्युको जन्म अभिमन्युकी पत्नी उत्तराको घरबाट महाराज परीक्षित हजुरको जन्म हजुर सात दिनका दिनमा भोलि स्वर्गारोहण हुँदै हुनुहुन्छ संसार यस्तै हो भनेर बौलासा राजा र श्रुतदेव नाम गरेको ब्राह्मणलाई जनकपुर धाममा परमात्माले त्यही दिन दर्शन भेट पनि बक्स्यो भन्ने सम्मको कथा सद्यबाट
1: जय बल श्रीमा धाम
0: महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो अब वेद स्तुति निर्गुण अवलम्बन प्रकरण वेदले के बताएको छ भन्दाखेरिमा वेदले बताएको छ खम ब्रह्म ईश्वर एउटा हो एकदेखि छैन हो भन्दा हो कसरी जस्तै अब सुनको ढिकालाई तपाईँ मूल्याङ्कन गर्नुहोस् एउटा सुनको ढिकाको धेरै गहना बन्छ तर त्यो सम्पूर्ण सुनको ढिका गहना धेरै फेरी लिएर कट्ठा बनाउँदा एक फेरि धेरै फेरि कट्ठा बनाउँदा एक यसै कारणले एको अहम बहु श्याम एको अहम अद्वैत द्वैताद्वैत अनिभाव अद्वैत यही प्रकारको व्यवहार हुने हुनाको कारणले वेदले के बताएको छ भन्ने सम्बन्धमा वेदले ईश्वर एउटा हो एकदेखि ईश्वर छैन धेरै किन मानिएको त भन्दा यो त व्यावहारिक पक्ष हो यसै कारणबाट व्यावहारिक पक्षको लागि धेरै मानिएको हो पारमार्थ पक्षको लागि एकदेखि अर्को मान्नुपर्ने जरूरत छैन महाराज परीक्षित पारमार्थमा एक व्यावहारिकतामा धेरै राजा परीक्षितका प्रति सुखदेव स्वामीले बडा प्रेमपूर्वक भगवानको अत्यन्त प्रेमले भरिएको गाथा ज्ञान गरिबक्स्यो लौ त राजन परीक्षित अब वेदले बताएको छ जय जय सरस्वती जय सावित्री जय जय सरस्वती जय सावित्री जय जय वेद

0: महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो, लौ त सौनकादी ईश्वर एक बेरले यही कुरा बतायो हो, अब कैवल्य भक्ति के बाट हुन्छ भन्ने विषयमा छलफल गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोले श्रीमद् भागवत महापुराणको।
0: श्रो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको अहिले दशम स्कन्दको 88 अध्यायमा राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। यसै सन्दर्भको बीचमा लौत सरकार भगवान कृष्णले धेरै प्रकारको लीला पराक्रम आज्ञा गरिबक्सेपछि कैवल्य भक्ति कसको हुन्छ भन्दा एउटा वृकासुर नामको दानव रहेछ, हिरण्याक्षको नाति शकुनीको छोरो, त्यसले शिवजीको उपासना गरेछ, जसको शिरमा हात राख्छु त्यो वशमा खरानी होस् भनेर माग्यो हो। तथास्तु भनेर शिवजीले दिनुभयो, आखिरमा कोही पाएन तर शिवजीलाई नै जाइ लाग्यो। भगवान शंकर, तपाईँले दिनुभएको वरदान मैले पाएँ, तर अहिले मैले कसैको परीक्षा गर्न पाइन भनेर हात छडाएपछि शिवजी भाग्नुभयो। पछि जब पार्वतीलाई लैजाने कोशिशमा दौड़ायो शिवजीलाई, अनि भगवान कृष्णले बाट बटु बालक बनेर आज्ञा गर्नुभयो, महाराज शिवजीले दिएको वरदान लाग्दैन, त्यो त प्रेतात्मा समानको हो, दक्ष प्रजापतिको श्रापले त्यसले दिएको श्राप लाग्दैन, वरदान लाग्दैन, मलाई पनि त्यही वरदान दिएको, अहिले मेरो शिरमा मै हात राख्छु, मलाई केही हुँदैन, तपाईँ पनि आफ्नो शिरमा हात राख्नुहोस् त, केही हुँदैन भन्दा मेरो बाबु पक्कै हो क्यारे भनेर शिरमा हात राखेको थियो। दृकासुरले त्यही भस्म खरानी भयो। सुन्नुभयो महाराज, कृष्णले हेरिरहनु भएको रहेछ शिवजीले, भगवान धन्नै मारेन मलाई मात्रै होइन बुढी लानी सुरु गयो, कैवल्य भक्ति यस्तो हुँदो रहेछ, हजुरका भक्त सदैव सानो रहन्छन् पछि मुक्ति, अरूका भक्त मातिन्छन् आफैलाई जाय लाग्छन्, यो कुरा सत्य रहेछ, मेरो परमात्मा भनेर निर्णय गरिबक्छु र कृष्णको तुति बिन्ती आज्ञा गरिबक्छु। शिवजीले हे कृष्ण तिमीले रक्षा गर्यौ र पु के चल हुन्थ्यो।

भगवान कृष्ण भगवान परमात्मा ने रक्षा कर रखो नौ प्रज्ञान जानी थी वर्णा लागन इन्हीं का दर्शन तान को बारे महाराजा परीक्षित लाई सुखदेव स्वामी ने बड़ो प्रमाणित करण कराऊंदे समन को कथा है सद्या बाट महाराज परीक्षित लाई सुखदेव स्वामी ने आज्ञा गर्नु भो लौ त सुन का दृष्टि प्रणाली अब तपाई के सुन्न चाहनुहुन्छ भक्ति को बारे में एक दिन भृगु नाम गरिएका ऋषिले ब्रह्मा विष्णु महेश्वरमा को ठूलो भनेर परिचय गर्नका लागि जाँदा त्यसमध्येमा ब्रह्माको अगाडि उभिनु भयो उहाँले वास्तै गर्नु भएन नडौरिएको खण्डमा ब्रह्मास्त्र प्रहार गर्न आँट्नु भयो शिवजीको अगाडि उभिनु भयो भाइ आयो ढोक दिएन भनेर उनलाई पनि जाइराख्नु भयो अनि विष्णु भगवान प्रभुको पासमा गात लक्ष्मीको काखपल्टामा विष्णु सुत्रिरहनु भएको रहेछ जगतका मालिक कहिलेसम्म नब्युजनी हो ब्युजनी हो हान्नुभएछ लाताले पड्काइदिनु भयो लाताले पड्काइसकेपछि गएर जाममा लाताले कानमा पड्काइसकेपछि छातीमा लात पड्काइसकेपछि झुरुक्क उठेर भगवान परमात्मा परमेश्वर अब म कसो गर्ने भन्दै बडो शंकरमा परेका प्रार्थना गर्न लाग्नु भयो आहा यो बज्र जस्तो कठोर छाती महा सुको मलाई दुई पा उठो कि दामा कहाँ सम्मको आज बाधा भयो हो तथा पिक्षेमा राख्नु हो भो सज्य भो हेर्नुहोस् बाहुनको छातीमा बाहुनले लातले हान्दा विष्णु भगवानले घोडा सुमसुमाइदिएर त्यस्तो हाम्रो खलक अहिले हाल चेर पुछेर लाउँदैन कोही र त्यसै कारणले होइन लाइरहेछ पूजा गरिरहेछ भन्ने होला नि है हो त नि र त्यसै कारणले यदि भइसकेपछि बडा सम्मान सारसँग विन्ती गर्नुभयो र भगवान नारायण वासुदेवको प्रार्थना भयो अरूले नढोइदिएको खण्डमा लात ठण्डे उठाए उहाँलाई लाताले हान्दाखेरिमा पाउ सुमसुमाउनु भयो जो सहनशील त्यही ठूलो भएको कारणले नारायण हरिको आत्मा अमर यस किसिमबाट प्रभु नारायण नै विशेषता हो यस कारणबाट महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अनि त्यसदेखि द्वारिकावासी ब्राह्मणका छोरा जन्मने मर्ने नौ भाइ मरिसके आठ भाइ मरिसकेछन् कृष्णलाई उजुर गर्न भनेर बाहुन बुढा गएका अर्जुनले म बचाइदिन्छु बचाउन सकिनँ भनेदेखि अग्निकुण्डमा आम फाल्छु किरण कृष्णलाई जब यति सानो कुरालाई दुःख दिने भनिदिनु भएछ लौ त भनेर बाहुन बुढो घर गए गइसकेपछि मेरो महाराज श्रीमतीलाई सोधे पत्नी तिमीले पाउने बच्चा पाउने कहिले हो भन्न थाल्यो जहिले सुक्यो अवस्था बुढो के सोध्न थाल्यो के सोध्न थाल्यो याद त हाम्रो बुढो त अनि त्यसदेखि पछाडिबाट आखिरीमा ल ठिकै छ भनेर यस्ता प्रभावबाट बडा प्रेमका साथमा कामना भयो अनि त्यति भइसकेपछि शास्त्रोक्त पद्धतिको आधारमा शरीर मन वचन कर्म इन्द्रिय आदि सारालेले कर्म गरे र भगवानको प्रार्थना भयो ध्यान भयो मनन भयो कीर्तन भयो अनि त्यसदेखि पछाडि बडा आनन्दमय कोषमा बसेर परमात्माको प्रगतिको पथमा लम्केर लिएर गएर आखिरमा द्वारिकावासी ब्राह्मणका नौ भाइ छोरा मध्येमा कान्छो छोरो पाउने बेलामा चारैपट्टिबाट सैनिकले बेरेको एकदम डरलाग्दो पिँडा बनाएर तीभित्र सुत्केरी हुने आमालाई राखेर रा, कुन बाटो काल आउँदो रहेछ पड्काएर मारिदिन्छु भनेर बाण ताकेर बसिया थिए अरूहरू दिन त एक दुई दिन त बत्यो त्यो दिन त चिया गरिया थियो भुत्तोकै मरिहाल्यो धिक्कार अर्जुन धिक्कार गाण्डीव धिक्कार तिम्रो विचार त्यो बच्चा तुरन्तै बचाऊ कि अग्निकुण्डमा हाम फाला भन्दा लो बर्बाद पर्यो भनेर बडा समस्यागत कुरोलाई विचार गरेर अग्निकुण्डमा हाम फाल्नुलाई तयारी हुनुभएको थियो मेरो समाराज अग्निकुण्डमा तयारी भएको बेलामा भगवान कृष्णले हुन्छ जब पख म बचाउँछु भनेर सरासर गएर सातै दिन खोज्नु भयो पाउनु भएर नारायणका आश्रममा पुगिसकेपछि बल्लद्वारीका वासी ब्राह्मणका नौ भाइ छोरालाई लिएर आउनुभयो र कृष्ण अर्जुन पृथ्वीको भार सारा हरण भयो अब तिमीहरू आऊ भन्ने भगवानबाट हुकुम भएको कारणले तिनीलाई परमात्माले लिएर आउने काम गरिबक्सु सुन्नुभयो महाराज परीक्षित सबै काम प्रभुबाट हुँदो रहेछ भन्ने अर्जुनले पत्ता लगाउनुभयो नारायण नारायण भजपराणी नारायण नारायण भजपराणी यो जीवन मरे पछि हुन्छ।

0: महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब त्यहाँदेखि उपरान्त अब के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सुतले नैनी सारण्य क्षेत्रमाबाट प्रेम प्रभाज्ञा गरिबस्यो। लौ त महाराज परीक्षित अब के सुन्न चाहनुहुन्छ भनेकन राजा परीक्षितका हजुरमा अब कैवल्य भक्तिको विवेचना गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बलश्री महाभावनमा प्राण हो।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
3: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
3: डिभिजन वन कार्यालय सुर्खेत।
4: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
8: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपरान्तोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच पहिचान तथा उपचार गरी अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
8: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98-578-20935 98-682-29-133 र 98-55-55-606।
3: सूचना
6: विधाननगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
3: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत। खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
6: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522।

0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
1: विगत 30 वर्षदेखि वीरेन्द्र नगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भेसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने। साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू: प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट: शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-481-44935, 98-582-39, 98-584-7092 र 98-448-61175। सिप सिकौं, आत्मनिर्भर बनौं। प्राविधिक शिक्षा सफल भविष्यको आधार।
5: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ। मेरो